0: कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वासमन नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचो। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखुमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसार

0: सिप्सी गाउँ र स्वदेशमै आत्मनिर्भर बनाऊ, मानव देशविघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड। पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति।
2: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: सरकार विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिनु, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिसु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्म परीक्षा मिति र सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1/5 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2/3 दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गर्मा माध्यमिक विद्यालय सोलु तुटकुण्ड नगरपालिका 4 सोलुखुम्बु

शैक्षिक औचित्य सम्बन्धी सूचना गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपस्वीका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 200 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली

0: गर्दा आवश्यक कागजातहरू एसई र सो भन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कले प्रतिनिवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेर एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सौमिला पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलुखुमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न। निशा बस्नेत प्रथम। क्यान्सर पीड़ित बालकको उपचारको लागि सृजनशील युवा समाज कांग्रेसद्वारा संकलित रकम हस्तान्तरण। सोलु दुपकुण्डका कच्ची सड़कमा विपदको बेला पूर्व स्वीकृत सहित ठूला सवारी संचालन गर्न पाइने। ओखलढुङ्गाको खुगडीमा बाढ़ी पहिरो केही घरगोठमा क्षति। गोरू र भैंसी बगायो। कालापानी र लिपुलेख नेपाली भूमि भएको प्रमाण। नेपालसँग रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले हतियार प्रहार गर्दा 3 जना घाइते। र केभिन पिनाको ऐतिहासिक गोलसँगै उरुग्वेसँग केवल भरको बराबरी। सोलुखुमा स्वास्थ्य बोधावस्थाको लागि योग भूमि नाराको साथ 12 अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ। आइतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बु कार्यशाला आयोजनामा योग स्टार क्लब दुर्पु शरीरमा उक्त दिवस मनाएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी लीला कुमारी कृषि पाण्डेले यो केवल शारीरिक व्यायाम नभई स्वास्थ्य जीवनशैली निर्माणको आधार भएको बताउनु भएको छ। वहाँले आधुनिक जीवनशैलीको कारण बढ़दै गइरहेको मानसिक तनाव तथा नर्सने रोगबाट बस्न यो प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभएको छ। त्यसै गरी योग स्टार क्लब दुर्पुका अध्यक्ष बुद्धिनारायण श्रेष्ठका योगले महत्वबारे प्रकाश पार्दै यसलाई दैनिक जीवनमा अपनाउनु पर्ने जोड़ दिनुभएको छ। कार्यक्रममा सहभागी अन्य वक्ताले योगको वैज्ञानिक आधार, यसको स्वास्थ्य लाभ तथा जीवनशैली सुधारमा यसको भूमिका बारे चर्चा गरेका थिए। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवन सोलागाई, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख वैजनाथ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक कर्मचारी, विद्यार्थी तथा संचारकर्मीहरू संघको सहभागिता रहेको थियो। हरेक वर्ष जून 21 तारीकमा विभिन्न चेतनामूलक कार्यक्रम सहित अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। संयुक्त राष्ट्र महासंघले महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 यो दिवस मनाउन थालिएको हो। डाक्टर हरिप्रसाद पोखरीले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्ने नदिन योग

0: अत्यन्त प्रभावकारी हुने बताउँदै यसलाई सर्वव्यापी बनाउनु पर्नेमा जोर दिनु भएको छ। सोलुकुण्डको सल्लेरी स्थित जनजागृति माध्यमिक विद्यालयमा 12 अन्तर्राष्ट्रिय एक दिवस 2083 को वर्षमा आयोजित व्यक्तित्ववाला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा 12 की निशा बस्नेत प्रथम, कक्षा 12 की पूजा मंगल द्वितीय, कक्षा 10 की लामुमा राई तृतीय, कक्षा 10 की तारा पराजुलीले शान्तिमा स्थान प्राप्त गर्नुभएको हो। विजेता विद्यार्थीहरूलाई गोल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो भने शान्तिमा स्थान प्राप्त विद्यार्थीलाई मेडल सहित प्रमाणपत्र प्रदान गरिएको थियो। विश्व स्वभाव र मानसिक स्वास्थ्यको लागि योग तथा स्वास्थ्य वेदावस्थाको लागि यो भूमि मूल नाराको सहायता सम्पन्न उक्त प्रतियोगिता कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गतको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुकुम्बको आयोजनामा संचालन गरिएको थियो। कार्यक्रमको उद्देश्य विद्यार्थीमा योगको महत्व, यसको नियमित अभ्यासबाट प्राप्त हुने मानसिक तथा शारीरिक स्वास्थ्य लाभ तथा स्वास्थ्य जीवनशैली निर्माणको योगको भूमिका बारे सचेतना अभिवृद्धि गर्न रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीले योगको आवश्यकता, स्वास्थ्य लाभ तथा वर्तमान जीवनशैलीमा यसको महत्वको विषयमा तार्किक र प्रभावशाली प्रस्तुति दिएका थिए। विद्यालय परिसरमा सभ्य र भव्य रूपमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीमा योगप्रतिको रूचि बढ़ाउनको साथै स्वास्थ्य जीवनशैली अपनाउनमा प्रेरणा दिएको आयोजकले विश्वास रहेको छ। सोलुकुण्ड नगरपालिकाले वर्षायामका कारण सड़क संरक्षणलाई प्राथमिकता दिँदै नगर क्षेत्रभित्रका भित्री तथा कच्ची सड़कमा ठूला सवारी साधन संचालनमा अस्थायी रोक लगाएको छ। नगर कार्यपालिकाको असार 2 गते बसेको बैठकले कच्ची सड़कहरू वर्षाको कारण क्षतिग्रस्त हुने, सड़कको दिगोपनमा असर पुग्ने तथा सर्वसाधारणको आगमनमा समस्या उत्पन्न हुने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। नगरपालिकाले जारी गरेको सार्वजनिक सूचना अनुसार आगामी असार 25 गते देखि भदौ मशान्तसम्म नगर क्षेत्रभित्रका सम्पूर्ण भित्री तथा कच्चे सड़कमा ट्याक्टर तथा ठूला ढुवानीको सवारी साधन संचालन गर्न निषेध गरिएको छ। नगरपालिकाले निर्माण व्यवसायी व्यवसायी सवारी चालक तथा सर्वसाधारणलाई निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ। यद्यपि विपद व्यवस्थापन तथा उपाय, खाद्यान्न, औषधि र दैनिक उपभोग्य अत्यावश्यक वस्तुको ढुवानी तथा विकास निर्माणसँग सम्बन्धित अत्यावश्यक कार्यका लागि भने विशेष व्यवस्था गरिएको छ। यस्ता सेवामागका लागि नगरपालिकाबाट पूर्व स्वीकृति लिएर आवश्यकता अनुसार सवारी साधन संचालन गर्न सकिने जनाएको छ। नगरपालिकाले प्रतिबन्धको उल्लंघन गरी सवारी साधन संचालन गरेको पाएमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिएको छ। सड़कको सुरक्षा संरक्षण तथा नगरपालिकाको सहज आवागमनमा सुनिश्चित गर्न सबै सरकारवालाहरूबाट सहयोगको अपेक्षा गरेको नगरपालिकाले जनाएको छ। रक्त क्यान्सरबाट पीड़ित 17 महीनाका बालक सम्बित बरुवालको उपचारको लागि संकलन गरिएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। सोलुकुम्बको थुलुङ दुतकुशी गाउँपालिका 2 काङ्गेल स्थायी घर भई हाल भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट तथा अनुसन्धान केन्द्रमा उपचाररत बालकका विवाह तेज बहादुर बरुवाल सौरभलाई आइतबार 1 कार्यक्रमको बीच सोर रकम हस्तान्तरण गरिएको हो। बालकको उपचार खर्च अत्यावश्यक महँगो भएपछि स्थानीय स्तरमा सृजनशील युवा समाज थ्रू दुतकोशी 2 काङ्गेलको पहलमा देश तथा विदेशमा रहेका नेपालीहरूमा सहयोग अभियान संचालन गरिएको थियो। यस अभियानबाट संकलित रकममध्ये बचत भएको 2,38,500 रूपियाँ पीड़ित परिवारलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। रकम हस्तान्तरण कार्यक्रममा उपस्थित सहभागी हुने बालक सम्बितको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए। यस मानवीय कार्यलाई सफल बनाउन संस्थाका केन्द्रीय अध्यक्ष चित्र कुमार राईले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो भने संयुक्त राज्य अमेरिकामा रहेका योगेन्द्र राईले सक्रिय रूपमा आर्थिक संकलनको बाटो पातो सम्हाल्नु भएको थियो। सृजनशील युवा समाजले कठिन परिस्थितिमा एकजुट भई मानवीय सेवामा जुटिने नेपाली समाजको भावनालाई यो अभियानले पुनः उजागर गरेको उल्लेख गर्दै देश विदेशबाट योगदान पुर्याउने सम्पूर्ण दाता शुभेच्छुक र सहयोगी मनहरूप्रति हार्दिक आभार प्रकट पनि गरेको छ। Thank you. ओखलढुंगाको सिस्नोखु गढ़ी गाउँपालिकामा बाढ़ी पहिरोले भौतिक क्षति पुर्याएको छ। बाढ़ी वर्षा पछिको बाढ़ीले पोखीपुरमा भत्काएको छ। घर कोट भत्काउँदा आधा दर्शन बढ़ी पशुको पाए बेपत्ता भएका छन्। खानीखोला र बागी खोलाको बाढ़ीले सिस्नोखु गढ़ीका विभिन्न वडामा क्षति गरेको छ। खानीखोलाको बाढ़ी वडा नम्बर 3 र 5 जोड्ने पोखीपुलमा क्षति पुगेको छ। यस्तै बागे खोलाको वडा नम्बर 2 का टीका भूजलको वैशिष्ट्यको गोठ बगाएको छ। चौड़ाका मननारायण श्रेष्ठको पनि गोठ बगाएको र दुईवटा गोरु हराएको बताउनु भएको छ। वडा नम्बर 3 का मनबहादुर सार्कीको खरडी सहायको गोठ बाढ़ीले बगाउँदा तीनवटा गोरु बेपत्ता भएका छन्। वडा नम्बर 1 का राजकुमार राईको दुई तले खर अगाडिको भाग पहिरोले क्षति पुर्याएको छ। उनीहरू अत्यन्तै आश्रय लिएर बसेका छन्। जनक बहादुर मगरको घर माथिबाट पहिरो खस्ता घरको पर्खालमा क्षति पुगेको छ। मगरको परिवार पनि विस्थापित भई आफन्त कुमार सहरन लिएर बस्नु भएको छ। घटना स्थगल उद्धारको लागि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय स्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यको साथ बहारा पोखरी गाउँपालिकाले 5 दिने आधारभूत पत्रकारिता तालिम उपलब्ध गराएको छ। गाउँ कार्यपालिकाद्वारा स्वीकृत उत्पादनमा उपाध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका स्थानीयलाई सहभागी गराएर पत्रकारिता तालिम उपलब्ध गराएको हो। गाउँपालिकाको कार्यालय धनुमा आयोजना गरेको पत्रकारिता तालिममा सहभागीलाई संचार माध्यम पत्रकार समाचार समाचारका तत्व समाचार संकलन लेखन तथा सम्पादन पत्रकार आचार संहिता लगायतका विषयमा जानकारी दिएको छ। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई नेपाल पत्रकार महासंघ खोटाङका पूर्वाध्यक्ष दमन राई र प्रदेश परिषद सदस्य केदार मगरले नेपाली पत्रकारिताको सैद्धान्तिक तथा व्यावहारिक विषयमा जानकारी दिन सहजीकरण गर्नुभएको थियो। सहभागी प्रशिक्षार्थीहरूलाई फोटो पत्रकारिता मोबाइल पत्रकारिता र अडियो भिडियो सम्पादन सम्बन्धी पत्रकार महासंघ खोटाङका सन्तोष पौडेल र मदानी खबरका संचालक सीताराम राई संजीवले सहजीकरण गर्नुभएको थियो। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी राजपथका वरिष्ठ नेता बालेन्द्र शाहले कालापानी र लिपुलेख नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताउनु भएको छ। चितवनमा आजदेखि शुरू भएको पार्टीको पहिलो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले केही समय अघि प्रतिनिधि सभा बैठकमा बोले क्रममा नेपालले पनि भारतको सीमा मिसेको छ भन्ने अभिव्यक्ति दिएपछि उहाँको आलोचना भएको थियो। त्यही मन्तव्यको स्पष्टीकरण उहाँले पार्टीको महाधिवेशनमा दिनुभएको हो। प्रधानमन्त्री शाहले सीमा विवाद र समाधानको लागि कुनै तेस्रो पक्षी वा विदेशी माध्यम स्तरकर्ताको आवश्यकता नरहेको समेत प्रश्न पार्नु भएको छ। नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवाद मार्फत नै समस्याको समाधान खोज्ने उहाँको भनाइरहेको छ। प्रधानमन्त्री शाहले राष्ट्रियताको रक्षाको लागि सरकार दृढ़ रहेको र प्रमाणका आधारमा सीमाको रक्षा गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।
1: मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौ। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
0: फिफा विश्वकप अन्तर्गतसम्म एजको खेलमा केव भरले दुईपटकको विश्व च्याम्पियन उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। केविन पिनाले फिफा मार्फत गरेको गोलबाट केव भरले विश्वकप इतिहासमै आफ्नो पहिलो गोल दर्ता गरेको छ। खेलको 81 मिनटमा पिनालको लामो दूरीको फ्रिकिक सीधा फर्काल बीचबाट छिर्दै जालीमा पुगेपछि केट भरले आश्रयजनक अग्रता लिएको थियो, तर अग्रता लामो समय टिक्न सकेन। उरुग्वेले दबाव बढ़ाउँदै मैक्सी अराउजोको हेडवाडफुट बराबरी लिएको पाइएको छ। पहिलो हाफको इन्सुरी समयमा अग्रिष्ट कर्बोनियाले नजिकैबाट गोल गर्दै उरुग्वेलाई 2-1 अग्रता लिएका थिए, तर के भटले अन्तिम हार मानेन। उरुग्वेको डिफेन्समा भएको कमजोरीको फाइदा उठाउँदै हिलियो भर्सले गोल गर्दै खेल 2-2 बराबरीमा ल्याएका थिए। हवस्त यहां सात बजे सोलह समाचार शर्मिला विदा हो बिहान दस बजे सोलह हालसा लीर फिर आशना शिक्षा और स्वस्थ मनोरंजन का नमस्कार।

0: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
2: नेपाल सरकार विज्ञापन।
3: सोलु खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना।
4: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलान नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ।
3: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू: सिनी अफिस 5190-9762-44-21-22 र 98-40-21-80-70। साथै व्हाट्सएप नम्बर 97-62-44-21-22 र इमेल ठेगाना nhc@gmail.com।
3: अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा

0: लोग मरेंगे क्या
1: ये तो रगत ही रगत वो चामो तो तेज़ तो ये ना नहीं सौंप दीना
0: तेरी क्या कुछ तो जिब्रा क्रॉस बाटो बाटो काट दो परे क्रॉस बीस बाटो में बाटो काट को
2: जेब्रा क्रॉस में अनिवार्य रूप में सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दुलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: साथी हेर न, क्या खतरा समाचार आइसक्यो भयो। ट्रेन अब चाहिँ के हुने हो?
5: खै के आयो त्यस्तो? यत्तिकै पत्याइस रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्थेन, यसो त जसले पनि लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक हुन्छ के हुने उनीहरूको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हुन्। हतार नगरौ न साथीहरू, बन्छ।
9: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ। अहिले चाहिँ म निस्केँ है।
9: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त, अब उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
11: अङ्कल, अङ्कल आउनुहोस्, बाटो काटिदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
5: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
16: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
16: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
16: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
17: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
18: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
17: सबैको सरोकार, आजका बाल बालिका भोलिका सजनहार।
18: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
17: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सय र नदशौं सम्बन्धित निकायमा खुजुरी गरौं। बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
18: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशन को सहयोगमा रूप नेपाल द्वारा जनहितमा जन सन्देश।
19: हेलो
20: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
20: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: आहा, अनि हुलाकमा त जानु
20: हो नि। हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
20: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
20: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, शहरमा मात्रै होला नि?
20: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
21: नेपाल सरकार विज्ञापन हो। मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
22: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
21: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चौथर्ती विकासमा जोड़ नमूना नगरपालिका बनाउने हाम्रो निचोड। नमस्कार, म अंजु कार्की। रेडियो कार्यक्रम हाम्रो नगरमा तपाईलाई हार्दिक स्वागत छ। सोलु दुखुन्डा नगरपालिकाको सहयोगमा सोलु एफएमले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हाम्रो नगरमा हामी सोलु दुखुन्डाको एक मात्रै नगरपालिका सोलु दुखुन्डा नगरपालिकामा भइरहेका विभिन्न विकासीय गतिविधि र त्यस्तै स्थान स्तरमा पारेका प्रभावहरू समेट्ने गर्छौं। कार्यक्रममा पूर्वधारका विकासका कुरादेखि जनचेतनामूलक कार्यक्रमका कुराहरू र नगरपालिकाका सन्देशहरू पनि समेट्ने गर्छौं। यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार राति 8 बजेदेखि 8:30 बजेसम्म सोलु एफएममा प्रसारण हुन्छ भने सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण हुन्छ। रेडियो कार्यक्रम हाम्रो नगरको आज तेस्रो अंक हो। तेस्रो अंकमा आज हामी बालमैत्री वडा घोषणामा नगरपालिकाको सक्रियतामा नगरवासीको प्रतिक्रिया।
1: हजुर, धेरै धेरै भन्दा धेरै खुसी छौँ। हाम्रो वडा सातमा चाहिँ बालमन्त्री घोषणा भएको 1 वर्ष भयो होइन, धेरै खुसी छ। बाल बालिकालाई पनि धेरै राम्रो छ, सुविधा छ, धेरै अब जम्पुटको प्रयोग भएको छ।
0: अन्य वडाहरू पनि बालमैत्री वडा घोषणाको शरणमा छ। प्रमुख प्रशासकीय अधिकृत थापासँगको कुराकानी। बालमैत्री वडा घोषणाका लागि के चरण पार गर्नुपर्छ?
2: घोषणाको चरणमा रहेको छ र त्यसै गरी घोषणा उन्मुख वडाहरूमा वडा नम्बर 1, 8, 10 चाहिँ घोषणा उन्मुख हुनुहुन्छ। त्यसै कानूनको चरणमा वडा नम्बर 4, 6, 11 र 10 नम्बर।
0: रेडियो कार्यक्रम हाम्रो नगरको शुरूआतमा सुनौ सोलु दुतकुण्ड नगरपालिका भित्र पर्ने धार्मिक स्थल थुलो दुतकुण्डको बारेमा जानकारी सहकर्मी शर्मिला पुरीबाट।
3: दुतकुण्ड नेपालको सोलुखुण्ड जिल्ला साबिकको ताक्षिङको गाविस वडा नम्बर 8 हाल सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 1 अवस्थित धार्मिक स्थल हो। 6,960 मिटर मुनु हिमाल तथा खाटाङ 6,853 मिटर र कायालुनु 6,681 मिटर अग्ला सुन्दर हिमाल को काखमा रहेको एकसुन्द समुद्र सतहदेखि लगभग 4,531 मिटर उचाइमा अवस्थित छ। सदरमुकाम शनिबाट 30 कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतु देखिने भएकाले यसलाई दुतकुण्ड भनिएको हो। यसै धार्मिक स्थलको नामबाट नै सोलु दुतकुण्ड नगरपालिकाको नाम राखिएको छ। जनक पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ, जहाँ विभिन्न ठाउँहरूबाट हजारौं भक्तजनहरू आउने गरेका छन्।
0: तपाई यतिखेर रेडियो कार्यक्रम हाम्रो नगर सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सोलु दुतकुण्ड नगरपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हो। संघीय संरचनाको स्थानीय सरकार स्थानीय तहको विकास निर्माणको साथमा स्थानीय स्तरको विभिन्न समस्या समाधानमा क्रियाशील रहेको छ। सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 7 बालमैत्री वडा घोषणा गरिसकिएको छ। कार्यक्रममा नेपालमा 2068 सालदेखि कार्यान्वयनमा आएको बालमैत्री स्थानीय शासन घोषणाका सूचकहरू अनुसार कुल 51 वटा मध्ये 50 वटा अर्थात 98% भन्दा बढ़ी सूचांक पूरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको हो। यो घोषणासँगै सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 7 जिल्लाकै पहिलो बालमैत्री शासन मुक्त वडा बन्न सफल भएको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 अनुसार सेवा प्रवाह, संस्थागत संरचना, बाल सहभागिता र बाल अधिकारको प्रत्याभूति जस्ता सूचकहरू यस वडाले उल्लेख्य प्रगति गरेको छ। यो ऐतिहासिक उपलब्धि सबैको साथ सहयोग र समन्वयकै परिणाम भएको बताउँदै वडा अध्यक्ष सुनाम गर्जन शेर्पाले राष्ट्रिय मापदण्ड अनुसार हाल पूरा गरेका 98% सूचांक जीवन्त राख्नु अहिलेको प्रमुख दायित्व रहेको धारणा राख्नु भएको छ। यसै विषयमा वडा नम्बर 7 का वडाध्यक्ष सुनाम गर्जन शेर्पा र स्थानीय नागरिकहरूको प्रतिक्रिया सुनौ।

0: सविता विश्व कर्मा हो म चाहिँ कर्मा आयौँ स्थितिहरू बसायौँ
1: हजुर आज चाहिँ तपाईँको एउटा चाहिँ पुरानो मसला बालमित एउटा घोषणा भएको छ होइन वार्षिक उत्सवमा आउनु भएको छ कति खुसी लागिरहेको छ
0: हजुर धेरै धेरै भन्दा धेरै खुसी छ हाम्रो अन्नम साथमा चाहिँ बालमन्त्री घोषणा भएको एक वर्ष भयो होइन धेरै खुसी छ बाल बालिकालाई पनि धेरै राम्रो छ सुविधा छ धेरै अब जम्पुटको प्रयोग भएको छैन होइन यहाँ पुरा अब जसरी भए पनि हाम्रो वार्ड नम्बर सात चाहिँ बाल मन्त्री घोषणा भइसकेर पनि अब बाल मन्त्री घोषणा एक साल बितेर पनि अब के हाम्रो आज पुस्तक मनाइरहेको छौँ होइन अब ठिकै छ म चाहिँ अब यहाँको शिक्षक संघको सदस्य पनि हो त्यही कारणले गर्दाखेरि हामीले धेरै धेरै धेरै खुसी छु एकदम हामी धेरै खुसी छ मेरो चाहिँ एकदम घर पनि नजिकै छ यहीँ पुरा हो अब यही एरियामा नै पर्छ अब पहिला जो योभन्दा अगाडि धेरै अब चक्लेट बिस्कुट खाने जता पाए त्यतै फाल्ने है फोहोर मैलो हुने घर वरिपरि पनि धेरै फोहोर हुने यो स्कुल एरिया पनि धेरै फोहोर मैलो भइरहेको थियो अहिले भनेको धेरै हाम्रो एकदम राम्रो भइरहेको छ सरसफाइमा पनि अति नै ध्यान दिइरहेको छौँ हामी जो भने हाम्रो शिक्षकहरू हुनुहुन्छ हामी यहाँ सबैजना वडा अध्यक्षजी हुनुहुन्छ उहाँले धेरै सपोर्ट गर्नुभएको छ अब धेरै चाहिँ बोल्न आउँदैन होइन उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु परिवर्तन त धेरै भयो परिवर्तन भएको छ अब किनकि अब अहिले चाहिँ हालमा अब बालबालिकाहरूलाई कुट्न ग्रहण नमिल्ने अब जस्तै अब धेरै नराम्रो वचन दृष्टिकोणले पनि हेर्नु भएन अनि त्यही कारणले गर्दाखेरि अब हुन चाहिँ अझै पनि यो भन्दा पनि राम्रो होस् अझै बाल बालिकाहरूले पनि अझै राम्रो गर्दै जाउन् उनीहरूले पनि जे होस् शिक्षकहरूले भनेको मानुन् अब त्यस्तै हो अब उहाँहरूले पनि अब त्यो ओडाहरूमा पनि छिटै बाल मन्त्री भइदियोस् हाम्रो यहाँ गाउँमा 7 नम्बर वडा जस्तै भइदियोस् जताततै एउटै भयोस् भन्ने चाहिँ धारणा गरेको छु
1: त्यही यो
0: कार्यलाई भन्न चाहन्छु उहाँहरूले नै धेरै सहयोग गर्नुभयो साथ सपोर्ट गर्नुभयो हाम्रो गर्नु साथलाई धेरै राम्रो गरिदिनु भएको छ धेरै धेरै धन्यवाद भन्न चाहन्छु अब तर धेरै मान्छेहरू चिनेको छैन नचिने पनि उहाँहरूलाई मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु हुन्छ धन्यवाद
1: सुनको नाम र
2: ठिकाना मेरो नाम
1: हजुर विशेष गरी यो एउटा बालमैत्री घोषणा भएको नि एक वर्ष भएछ है आफ्नो वार्षिक उत्सव अनि विशेष गरी एक वर्षभित्र चाहिँ तपाईँले आफ्नो गाउँमा चाहिँ आफ्नो बाल बालिकामा के परिवर्तन पाउनुभयो त
2: परिवर्तन त धेरै भइसक्यो र किनभनेदेखि पहिला हो भने त बच्चाहरूलाई आराम पराउनु गर्दाखेरि चाहिँ मानिन्थ्यो है अहिले चाहिँ बच्चाहरूले चाहिँ अब बालमैत्री चाहिँ हाम्रो घोषणा भइसक्यो कुद्नु हुँदैन कराउनु मिल्दैन काम गर्नु मिल्दैन हामीले के भन्यो भने बच्चाहरूले अब हामीले अलिकति ठुलो स्वरले करायो भने चाहिँ हामी त्यो कुरा गऱ्यो भने तपाईँहरूले सिधै पुऱ्याउँछ हेर्नुहोस् न हामीले काम गर्नु मिल्दैन धेरै नकराउनुहोस् अब स्कुलमा नि हामीले पटपट भन्छ घरमा हुँदा पनि पटपट भन्छ हामीले धेरै पढ्नु पनि सक्दैन हाम्रो दिमागले भ्याउने मात्रै पढ्ने अब कराउनु मिल्दैन भन्ने चाहिँ स्वभाव भइसक्यो बच्चाहरूको धेरै परिवर्तन राम्रो नि हो सकेसम्म धेरै राम्रो त्योभन्दा नराम्रो पनि हो कि दुईटै कुरा भयो कि त्यो बच्चाहरूको लागि सुधार त पहिले भन्दा चाहिँ बच्चाहरूको पढाइमा अलिक कम नै छ किनभनेदेखि अब सरमिसहरूले नि अब कुद्नु कराउनु नमिल्ने भयो भन्ने भयो अब धेरै टाइप पनि भएन त्यो भएपछि उनीहरूको खुसीले गर्दाखेरि पहिले भन्दा पढाइमा अलिक कमजोरी नै भएको छ मलाई त्यस्तो महसुस लागिरहेछ अनि अब अरूलाई चाहिँ के कस्तो छ अब कराउनु मिल्दैन भनेर उनीहरूलाई चाहिँ अब सबै कुरो भयो त्यो भएपछि अब घरमा पिट्नु मिल्दैन सरहरूले पनि पिट्नु मिल्दैन भन्ने भयो अलिक कमजोरी नै छ
1: हजुर विशेष गरी बाल श्रम बाल विवाहहरू नै गरिरहन्छु होइन ठाउँमा र यहाँ चाहिँ बाल मैत्री कुरा घोषणा भएपछि त्यसको कमी त्यसको सुधार चाहिँ तपाईँले के कस्ता
2: अहिले अब होइन लुगी छुट्टी चाहिँ होला खासै त्यस्तो छैन अहिले अब बाबामाले पनि त्यसरी माघी बिहेहरू गर्ने अनि भाजी पनि अब बच्चाहरूलाई पनि धेरै डर भयो धेरै नै सुधार भइसक्यो त्यसमा चाहिँ त्यसलाई चाहिँ मलाई खुसी छ फेरि
1: विशेष गरी एउटालाई चाहिँ बालबैठी बनाइराख्न स्थानीयहरू कस्ता चुनौतीहरू आउँदा रहेछ
2: ठिकै जस्तो पनि भयो मेरो लागि चाहिँ अब सानो बच्चाहरूमा भाग्ने बिहे गर्ने धेरै कुराहरू थियो नि त अहिले त उनीहरूलाई पनि अलिक डर मान्ने भयो हामीलाई पनि त होइन पहिले पहिले त 17-16 वर्ष बिहे गर्नुपर्छ भन्ने हुन्थ्यो नि त बाबामालाई अहिले त्यस्तो बिहे गर्नु हुँदैन पढ्नुपर्छ 25 वर्ष नपुगिन्जेल हामीले पनि त बिहे गर्नु हुँदैन दुःख पाउँछ अझै पनि 17-18 वर्षको बच्चा चाहिँ हामीले अब सानो नै सम्झिन्छ कि बालिकाले नै सम्झिन्छ 20-21 चाहिँ अब अलिक ज्ञान सिकेको जस्तो यताउता महसुस हुन्छ नि त
1: आफ्नो
2: मलाई त खुसी लाग्छ सकेसम्म खुसी चाहिँ अलिकति पढाइमा चाहिँ बच्चाहरूको कमजोरी नै भयो सरहरूले सबैले खेल्ने के हुँदाखेरि नभए त अब त्यसरी भागी दिए अनि जे पायो त्यही गर्ने बाबामाहरूले नि अब बिहे गरिदिनु पर्ने भन्ने चाहिँ धेरै टाढो भयो राम्रो भयो त्यो कुराहरूले मलाई खुसी लाग्छ
1: दुधको सिकाउ पालिका दुई पाउँ हजुर विशेष गरी एउटा नमस्कार चाहिँ बालमैत्री एउटा घोषणा हुँदै गर्दा चाहिँ तपाईँले कस्तो लागिरहेको छ
0: मलाई धेरै खुसी लागिरहेको छ जब बालबालिकाहरू कति बालबालिकाहरूले आफ्नो अधिकार पाएर पनि अब जेल प्राप्त गर्न सकेका थिएनन् होइन उहाँहरूले अहिले प्राप्त गर्न सक्नु भएको छ कति बालबालिकाहरू पढ्न नपाएर पनि गुम्सिएर बसेको थियो कति गरिब परिवारमा त्यस्ता बालबालिकाहरू पनि आफ्नो अधिकार पाएपछि चाहिँ पढ्न पाएका छन् खोजी खोजी उनीहरूलाई
3: शिक्षा गास बास कपास पूरा गरिएको छ त्यसमा मलाई धेरै खुसी लागिरहेको छ.
1: हजुर, अब उडान नम्बर सात त बाल मैत्री एउटा घोषणा भइसकेको छ होइन, अरू नभएको उडाहरूलाई के भन्न चाहनुहुन्छ त?
3: नभएको उडामा पनि यस्तै गरी बाल मैत्री घोषणा भइदियो भने धेरै राम्रो हुन्छ, राम्रो हुँदो रहेछ. म पनि अहिले यहाँ बसिरहेको छु, मेरो बच्चाहरू पनि यही छ, यही गाह्रमा साधमा नै छ, गाह्रमा नातिनी विद्यालय पढ्दैछ, त्यही भएर धेरै खुसी लाग्छ. अन्त पनि यस्तै भइदिएदेखि झनै राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई त.
1: हजुर, यो बालमित्र एउटा घोषणा भइसकेपछि तपाईँले आफ्नो बाल बालिकामा के कस्ता परिवर्तनहरू
3: पाउनुभयो? अब बाल बालिकाहरूमा सबै ठिकै छ, उनीहरू धेरै खुसीहरू, अब भनेको हतपत्तमा मान्ने रिसाउने, अब उनीहरूको अधिकार पायौँ भनेर होइन पढ्ने कुराहरूमा पनि अलिकति पढ यताउता भन्दा पनि अलि रिसाउने त्यस्तै. अब अझै उनीहरू चाहिँ अब आफ्नो अधिकार मात्र खोजिरहनु हुँदो रहेछ.
1: त्यस्तो कि अलिकति कस्ता चुनौतीहरू चाहिँ निम्त्याउँदो रहेछ बाल बालिकाहरूले अलिक
3: भनेको नमान्दै गर्दा चाहिँ? अब नमान्दै गर्दाखेरि त अब आफूलाई पनि नराम्रो लाग्छ होइन. अब अलिअलि सम्झाउने बुझाउने गरेर अगाडि बढाइरहेका छौँ, बच्चाहरूलाई अब कुटपिट भन्दा पनि अब सम्झाएरै भए पनि अगाडि बढिरह. चुनौतीहरू धेरै नै हुँदो रहेछन् के अरे बच्चाहरूले एकपछि अर्को पछि अर्को समस्याहरू बढ्दै जाँदा पनि तिनीहरूलाई अब जस अहिलेसम्म चाहिँ सम्झाएर अगाडि बढाएर हो पहिलेको भन्दा अहिले धेरै सम्झिने पनि भएको छ कि बच्चाहरू. अब जस हामीले यस्तो गर्न पर्छ, हाम्रो अधिकार यो हो, हामीले पाउने अधिकार साथसाथै कर्तव्य पनि निभाउनु पर्छ भन्ने कुराहरू पनि महसुस गरि नै राखन् बच्चाहरूले पनि जस वरपर सबैतिर हेर्दा पनि त्यस्तै लागिरह.
1: हजुर, पहिला चाहिँ यो बालमैत्री एउटा घोषणा नहुँदै पर्दा र यो हुँदा चाहिँ के फरक पाउनुभयो त आफ्नो
3: एउटाभित्र? अब पहिला नहुँदाखेरि बच्चाहरू अब पढ्नेदेखि लगेर आफ्नो त्यो कुराहरूमा खासै ध्यान नदिने होइन, अब कति बच्चाहरू स्कुलै नआउने, पढ्न नमान्ने, अब त्यस्तो भइरहेको थियो भनेदेखि अहिले पढ्नु पर्छ, मैले पनि केही प्रतिभा देखाउनु पर्छ, मैले पनि केही गर्नुपर्छ भन्ने उनीहरूमा जस जाँगरहरू हिम्मत बढेको जस्तो लाग्छ, देखिरहेको छु मैले. मेरो
1: हजुर, अहिले यो उडान नम्बर सात चाहिँ बालमै एउटा घोषणा भएको एक वर्ष भयो, आज वार्षिक उत्सवको प्रोग्राममा आउनु भएको छ होइन. के कस्ता परिवर्तनहरू चाहिँ पाउनु भयो तपाईँले?
0: परिवर्तन त आफ्नो बाल बालिकामा चाहिँ अब धेरै घरमा सरसफाइ राख्ने, यता वरिपरि सरसफाइ राख्नुपर्छ. अब हामीलाई स्कुलमा यसरी अब सरसफाइ गरेर राम्रो गर्नुपर्छ, घर वरिपरि फोहोर राख्नु हुँदैन. पहिला चाहिँ भनेको अब खासै त्यस्तो थिएन होइन, जता पायो अब केटाकेटीहरूले अब जम्पुटहरू खायो होइन, जता पायो त्यतै खायो.
4: तपाईँ अहिले सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा रेडियो कार्यक्रम हाम्रो नगर सुनिरहनु भएको छ. सोलु दुधकुन्डा नगरपालिकाको सहयोगमा उत्पादन प्रसारण भएको यो कार्यक्रम हामी सोलु दुधकुन्डा नगरपालिकाको विभिन्न कार्यक्रम, बजेट, योजना, भइरहेको कामको प्रगति, सम्पादित कामको प्रभावकारिता, नागरिकको गुनासो तथा सुझावका बारेमा रेडियो रिपोर्ट, सफलताका कुरा, अन्तर्वार्ताका साथमा जानकारीमूलक सन्देशहरू प्रस्तुत गर्नेछौ. सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले बालबालिकाको अधिकार संरक्षण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सहभागिता सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदाय बीचको सहकार्य आवश्यक रहेको बताउनु भएको छ. बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो. अभिभावकको बालमैत्री वातावरणका कारण बालबालिकाले विद्यालय तथा घर परिवारमा सुरक्षित, सम्मानजनक र हिंसारहित वातावरण प्राप्त गर्न थालेको उल्लेख गरिएको छ. साथै अझै पूरा हुन नसकेका बाँकी सूचकहरूलाई 100% पुर्याउँदै बाल बालिकाको उज्जवल भविष्य निर्माणका लागि आवश्यक लगानी र कार्यक्रमलाई निरन्तरता दिने स्थानीय सरकारसँग आग्रह समेत गरिएको छ. बाल बालिकामा लगानी सबैको सरोकार, बालमैत्री नगर विकास र समृद्धिको आधार भन्ने मूलनाराका साथ आयोजित कार्यक्रममा वडा कार्यालयले बाल अधिकारको संरक्षण, प्रबन्धन तथा बालमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ. नगरपालिकाका अन्य वडाहरू समेत घोषणाको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा बताउनुहुन्छ.
5: बाल बालिकाको विकासको लागि
4: हालसम्म सोलो दुधकुण्ड नगरपालिका वडा नम्बर सात मात्रै बालमैत्री वडा घोषणा भइसकेको छ भने अन्य वडामा विभिन्न कार्यक्रम भइरहेका छन्। मिशन 2083 घोषणा गरेर 2080 जेठ 4 गतेबाट नगरपालिकामा विभिन्न काम भइरहेको जनाइएको छ। बालमैत्री वडा घोषणाका लागि के चरण पार गर्नुपर्छ त सोलो दुधकुण्ड नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख रीता ढुंगना
5: दिदी हजुर हजुरलाई सोलेमा स्वागत छ।
6: नमस्कार मेरा
5: हजुर, विश्वस्तरीय सोलु दुधकुण्ड नगरपालिकामा हाल कतिवटा ओडाहरू चाहिँ बालमैत्री वडा घोषणा भएका छन्?
6: अब अहिलेसम्म हामीले सेतीको नगरपालिका 16 नम्बर बालमैत्री अनि साथै 14 घोषणाले चाहिँ छ। त्यसपछि 16 नम्बर 3 चाहिँ घोषणाको चरणमा रहेको छ र त्यसै गरी घोषणा उन्मुख ओडाहरूमा ओडा नम्बर 1, 8, 10 चाहिँ घोषणा उन्मुख हुनुहुन्छ। त्यसै कानुनको चरणमा ओडा नम्बर 4, 6, 11 र 10 नम्बर ओडा चाहिँ कानुन क्रममा हुनुहुन्छ र अभियान विभिन्न कार्यक्रम त भइरहेको भए तापनि बालमा स्थानीय शासन सम्बन्धी अभियान सुरु नभएको ओडा चाहिँ 2 र 5 ओडा रहेका छन्।
5: हजुर, विशेष गरी बालमैत्री वडा घोषणा हुन नसकेको वडाहरूको तयारी चाहिँ कस्तो हुँदैछ?
6: यसमा चाहिँ विभिन्न चरणहरू रहेको छन्। विशेष गरी हामीले चाहिँ एउटा नारा तय गरेर नै यो अभियानमा लागेका छौँ। यसमा चाहिँ बालबालिकामा लगानी सबैको सरोकार, बालमैत्री नगर विकास र समृद्धिको आधार भनेर मूल नाराका साथ सर्वदुखिलो नगरपालिका चाहिँ December 2080 जेठ 4 गते चाहिँ December 1983 सालभित्र सर्वदुखिलो नगरपालिकाका सबै वडाहरू र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने एउटा जुन सामूहिक प्रतिबद्धताबाट हाम्रो अभियान सुरुवात भएको थियो र यो बालमैत्री स्थानीय शासनका पनि विभिन्न चरणहरू रहेका छन्। यसमा चाहिँ 5 चरणहरू रहेका छन्। त्यो चरणमा रहेर चाहिँ हामीले धेरै गतिविधिहरू सञ्चालन गर्नुपर्ने हुन्छ। यसमा त मुख्य गरी चाहिँ बाल क्लबहरू होइन गठन गर्ने, त्यस्तै एउटा स्तरीय बाल सञ्जालहरू होइन गठन गर्ने र नगर स्तरीय बाल सञ्जालहरू गठन गर्ने र उहाँहरूको चाहिँ बालबालिकाको क्षमता विकास गर्ने एउटा कार्यक्रम रहेको हुन्छ। त्यसै गरी अनि अर्को चरणमा चाहिँ प्रत्येक वडालाई चाहिँ कहिलेसम्म बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भन्ने चाहिँ एउटा सामूहिक प्रतिबद्धता सहितको चाहिँ अभिमुखीकरण चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ र त्यसपछि टोल टोलमा गएर पनि बालमैत्री स्थानीय शासन सम्बन्धी चाहिँ त्यसको जानकारी गराउने र बाल विवाह र बाल श्रम मुक्त सामूहिक प्रतिबद्धता गराउने चाहिँ सबैवटामा हामी यो कार्यक्रमहरू गर्नुपर्ने हुन्छ। त्यसको साथमा चाहिँ अब हामी विशेष गरी फोकस भनेको चाहिँ बाल बालिकासँगै जोडिएको भएर चाहिँ बाल श्रम नगराउन र बाल बालिकालाई चाहिँ खैनी चुरोट होइन गुर्खा भयो त्यस्तै मदिरा जन्ने पदार्थहरू चाहिँ बिक्री वितरण चाहिँ नगर्नु भनेर चाहिँ होटल व्यवसायीहरूसँग पनि र सामूहिक प्रतिबद्धता गराउने पनि रहेको हुन्छ र होटल व्यवसायी आफै प्रतिबद्धता भएर उहाँलाई चाहिँ त्यस्ता सामानहरू बिक्री वितरण गर्नुहुन्न। यदि बिक्री वितरण गर्नुभयो भने उहाँहरूको चाहिँ हामीले त्यो सामूहिक प्रतिबद्धता गराउँदाखेरि घर घरमा गएर उहाँहरूको चाहिँ एउटा होटल व्यवसायीको नाम र कोड नम्बर चाहिँ होइन वडा कार्यालय मार्फत गर्दाखेरि चाहिँ रजिस्टर गरेको हुन्छ र त्यो कुन कोड नम्बरको चाहिँ के भयो भन्ने चाहिँ हामी स्टिकर टाँच गर्दाखेरि चाहिँ होटल व्यवसायीको होइन घर हुन्छ त्यसको कोड नम्बर राखेको हुन्छ। त्यो कुरा चाहिँ कसैले उजुर गर्नुभयो भने त्यो कोड मार्फत हेरेर चाहिँ उहाँहरूलाई सचेत पार्ने कामहरू पनि भइरहेको हुन्छ।
5: हजुर, विशेष गरी के अरे घोषणा भइसकेका ओडाहरूमा चाहिँ त्यहाँका बालबालिकाको स्वास्थ्य शिक्षामा के कस्ता परिवर्तनहरू पाउनु भएको छ?
6: यसको घोषणा भइसकेको एउटा विशेष गरी बाल बालिकालाई चाहिँ राम्रो बानी व्यवहार गर्ने होइन उहाँहरूको चाहिँ अब संविधानले तोकेका बाल अधिकारका कुराहरू भयो विश्व होइन अन्तर्राष्ट्रिय सन्धिमा चाहिँ नेपालले प्रतिबद्ध गरेका छन् बाल बालिकालाई चाहिँ हामी यो गर्छौँ भनेर चाहिँ प्रतिबद्धता हुन्छ त्यो भयो र अर्को चाहिँ हाम्रो बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि 2079 रहेको छ असै बमोजिम चाहिँ अब विभिन्न सूचकहरू हुन्छ होइन त्यो सूचकमा चाहिँ रहेर नै एउटा घोषणा गर्ने हो त्यसमा विशेष गरी बाल बचाउदेखिका कुराहरू आएको हुन्छ होइन अब बाल बचाउमा चाहिँ 14 सूचक रहेको हुन्छ त्यो भित्र त एउटा गर्भवती आमादेखि नै सुरुवात हुने हो कि त्यही भएर घोषणा भइसकेपछि पनि त्यसलाई दिगोपन्ना होइन गर्नको निम्ति पनि विभिन्न क्षमता विकास कार्यक्रमहरू भयो त्यस्तै गर्भवती हामीलाई खोपका कुरा भयो होइन पोषणयुक्त खानेकुराका कुराहरू त्यसपछि अब प्रसुति पनि स्वास्थ्य संस्थानमा सुरक्षित होइन गराउने र दक्ष स्वास्थ्य कर्मीहरूसँग गराउने कुराहरू लगायत धेरै कुराहरू जोडिएको छ कि त्यो भएर घोषणा भइसकेका ओडाहरूलाई पनि दिगोपना गर्नको निम्ति चाहिँ ओडा कार्यहरू मार्फत विभिन्न बाल बालिका एउटा क्षमता विकासको साथमा चाहिँ अरू गतिविधिहरू होइन भइरहेको हुन्छ
5: हजुर विशेष गरी यी ओडाहरूमा चाहिँ बाल विवाह बाल श्रम रोक्नको लागि चाहिँ तपाईँहरूले के कस्ता कदमहरू चालिरहनु भएको छ
6: अब हामीले त विशेष गरी सचेतनामूलक कार्यक्रमहरू होइन सञ्चालन गरिरहेको अवस्थाहरू छ यसमा विशेष गरी अब हामीले नेपालको कानून बमोजिम होइन 18 वर्ष मुनिको लागि बाल बालिका भन्छौँ र बाल विवाह चाहिँ हामीले 18 वर्ष मुनिकोलाई बाल विवाह त्यसपछि 20 वर्ष पुगेपछि नै विवाह गर्ने भन्ने कुराहरू छन् होइन त्यो भएर चाहिँ 20 वर्षभन्दा मुनि चाहिँ विवाह गर्नुहुँदैन भनेर विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ यसमा विशेष गरी अब प्रत्येक विद्यालयमा बाल क्लबहरू छ त्यो मार्फत पनि हामीले बाल क्लबको क्षमता विकास गरेर पनि होइन उहाँलाई चाहिँ सचेत पारेका छौँ त्यस्तै ओडाहरूमा पनि ओडा स्तरीय बाल सञ्जालहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो कुरामा चाहिँ खबरदारी गरिरहेको अवस्थाहरू छ यदि कसैको कुनै किशोरीको अथवा कुनै बालिकाको चाहिँ बालक बालिका बाल विवाह हुँदैछ भन्ने चाहिँ जानकारी पाउनुभयो भने उहाँले खबर गर्नुहुन्छ होइन ती कुराहरू पनि उहाँले सम्झाउनुहुन्छ होइन अभिभावकलाई भएन भने मात्रै हामीलाई खबर गरिराखेको अवस्थाहरू छ त्यही भएर चाहिँ बाल विवाह रोकथाम गर्नको निम्ति पनि होइन त्यसरी पनि एउटा सचेतनामूलक कार्यक्रम प्लस बाल क्लब र सञ्जाल मार्फत पनि विभिन्न गतिविधि सञ्चालन भइरहेको अवस्था छ र अर्को चाहिँ जुन बाल श्रम पनि यसैसँग जोडिन्छ कि 18 वर्षभन्दा मुनिका बाल बालिकाहरूलाई चाहिँ निकृष्ट किसिमको चाहिँ बाल श्रममा लाउन पाइँदैन भन्ने पनि यो बाल मैत्रीमा नै कुराहरू जोडिरहेको हुँदाखेरि होइन बाल क्लब मार्फतै त्यो खबरदारीको अवस्था पनि छ कि यसको साथसाथमा जोडिरहेको छ
5: हजुर विशेष गरी चाहिँ बाल मैत्री एउटा घोषणा र यसको निरन्तरताको लागि चाहिँ नगरपालिकाले बजेटको व्यवस्था चाहिँ कसरी गरिरहेको छ
6: यसको लागि त योजनाहरू एउटा नगर स्तर योजना हुन्छ अर्को चाहिँ ओडा स्तर योजना हुन्छ होइन दुई पक्षबाटै कतिपय कुराहरू त बाल बालिका सम्बन्धी ओडा स्तर योजनाबाट पनि समेटेको हुन्छ होइन त्यो ओडा स्तरीय योजनाबाट समेट्न नसकेका क्षेत्रहरूमा पालिका स्तरीय योजनाबाट पनि होइन समेटिरहेको अवस्थाहरू छ यसमा चाहिँ विशेष गरी उहाँहरूलाई त अवेरनेस सचेतना सबैलाई गराइराख्नुपर्ने अवस्था हुन्छ किनभने कहिले बसाइ सराई गरेर बाहिरको मान्छे आउने होइन त्यो अवस्थाहरू पनि छ नि त उहाँहरूलाई त्यो सम्बन्धी जानकारी नहुन सक्छ त्यही भएर चाहिँ ओडा र पालिकाले होइन सचेतना कार्यक्रमलाई नै सँगसँगै लाँदै यससँग सम्बन्धित इन्डिकेटर चाहिँ होइन 51 सूचक रहेका छन् ती सूचकहरूमा चाहिँ बाल बालिकाको धेरै कुराहरू जोडिरहेको छ कि उहाँहरूकै एउटा सर्वाङ्गीण विकास गर्नको निम्ति बाल बालिका चाहिने आधारभूत कुराहरू चाहिँ हामीले 51 सूचक पूरा गर्यौँ भने होइन त्यसमा चाहिँ सहभागितादेखि बचाउ भयो संरक्षण विकास सहभागिता र अर्को संस्थागत होइन अर्थपूर्ण सहभागिता कुरा जोडिएको भएको कारणले नगर र ओडाले चाहिँ यसलाई जोड दिँदै होइन दिगोपनका लागि चाहिँ विभिन्न गतिविधि चाहिँ सञ्चालन गर्दै आइरहेको अवस्था चाहिँ छ
5: हजुर विशेष गरी ओडालाई बाल मैत्री बनाउने क्रममा चाहिँ आइपरेका विशेष चुनौतीहरू चाहिँ के हुन्
6: अब यसमा मुख्य गरी त एउटा के चुनौती छ भने एउटा चाहिँ बाल विवाह चाहिँ चुनौती छ कि किनभने अब बाल विवाह त भित्रभित्र भइरहेको हुन्छ तर उहाँहरूले जबसम्म उजुर गर्नुहुन्न नि त उजुरी नगरीसम्म त त्यसको डाटा रेकर्ड त हुँदैन होइन

0: हुन सकिरहेको अवस्था छैन होइन, त्यसमा चाहिँ अब अपाङ्गता पनि 10 किसिमको हुन्छ होइन, त्यसमा शारीरिक अपाङ्गता भएको बालबालिका त विद्यालयमा अध्ययन गरिरहनु भएको छ, तथापि अरू अतिजम भयो होइन, अब श्रम दृष्टिबिन दृष्टिबिन होइन, बच्चाहरूलाई त हामीले होइन यहाँको यो भौतिक पूर्वाधार भयो, विद्यालयमा त्यो किसिमको वातावरण छैन, टिचरमा त्यो किसिमको ज्ञान पनि छैन, र शैक्षिक होइन सामग्रीहरू पनि त अब त्यो किसिमको छैन, अपाङ्गता मैत्री होइन, अनि अर्को बाटोहरू पनि छैन उहाँहरूले युज गर्ने खालको होइन, अब साइज सामग्री भए तापनि युज गर्ने खालको चाहिँ हाम्रो चाहिँ भौतिक पूर्वाधार नहुँदाखेरि त्यसरी पनि छुटिरहेको हुन्छ कि, त्यही भएर उसलाई चाहिँ हामीले विशेष गरी जोडेर कसरी हुन्छ होइन, उसलाई चाहिँ शिक्षासँग जोड्ने प्रयास गरिरहेको अवस्थाहरू छ होइन, यो नहुँदा पनि उसलाई चाहिँ कसरी हुन्छ होइन, उसलाई हुन्छ नि उसको शैक्षिक स्तरमा केही न केही सुधार गर्नलाई गर्ने भए पनि सिकाउने चाहिँ वातावरण चाहिँ हामी क्रिएट गरिरहेको अवस्था चाहिँ छ।
1: हजुर, घोषणा भएका वडाहरूमा चाहिँ विशेष गरी बाल मैत्री सेवा सुविधा निरन्तर छ कि छैन भनेर चाहिँ तपाईँहरूले कतिको अनुगमन गर्ने गर्नु भएको छ?
0: अब यसमा सेवा सुविधा भन्दा पनि बाल मैत्री बानी व्यवहार होइन अब भएको छ कि छैन, अब कसरी बाल बालिकामाथि होइन बाल दुर्व्यवहार बाल हिंसाहरू र विद्यालयको शिक्षण सिकाइ होइन क्रियाकलाप पनि बाल मैत्री छ कि छैन भन्ने कुराहरू चाहिँ हामीले अनुगमन गरिराखेकै अवस्थाहरू छ, र अर्को चाहिँ जुन होटल व्यवसायीहरूबाट होइन पनि बालबालिकालाई चाहिँ जुन
2: कुराकानी सँगसँगै आजको लागि कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। सोलु दुतकुण्ड नगरपालिकाका बारेमा www.solodutkundamun.gov.np मा लगइन गरी विभिन्न जानकारी पाउन सक्नुहुनेछ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई मनमा लागेका कुरा र आवश्यक सल्लाह सुझाव हामीलाई फोन मार्फत भन्न पत्र तथा इमेल मार्फत पठाउन सक्नुहुनेछ। जसका लागि कार्यक्रमको ठेगाना रहेको छ, कार्यक्रम हाम्रो नगर सामुदायिक रेडियो सोलुएम सोलु कुन्दा नगरपालिका 6 दर्पु बजार सोलुखुम्बु, इमेल ठेगाना solu@gmail.com। यसै गरी हामीलाई 08-5-16 फोन गरी कार्यक्रमका बारेमा सल्लाह सुझाव दिन सक्नुहुनेछ। सोलु दुतकुण्ड नगरपालिकाका बारेमा प्राप्त तपाईँको सल्लाह सुझाव सहितका विभिन्न सामग्री हामी आगामी अङ्कको कार्यक्रममा प्रसारण गर्नेछौ। एथेन्सियल रेडियो सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम उत्पादन प्रसारणका लागि सहकारी र सहयोग गर्ने सोलु दुतकुण्ड नगरपालिका प्रति आभार व्यक्त गर्दछौ। रेडियो कार्यक्रम हाम्रो नगरको अर्को अङ्कमा फेरि भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि सहकर्मीका साथ अंशु कार्की विदा हुन्छ। नमस्कार।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: तथा लैंगिक हिंसाका विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी र बाल बालिकाको साइबर सुरक्षामा काम गर्ने संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी। सबैभन्दा पहिला हामी चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग कुरा गर्छौं।
4: नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
5: धन्यवाद, नमस्कार मेरो पनि।
4: किशोरा अवस्थामा चाहिँ यो साइबर अपराधका के कस्ता घटनाहरू चाहिँ हुने गरेको छ?
5: किशोरा अवस्थामा बाल बालिकाहरू धेरै खालका साइबर अपराधमा पर्ने गरेका छन्। नेपालमा पनि धेरै त बाल बालिकाहरू किशोर किशोरीहरू अनलाइनमा बुलिङमा पर्ने हेट स्पिचहरू धेरै आउने कुराहरू पहिलेदेखि भइरहेकै हो। त्यसमाथि पनि अझ उनीहरू यौन दुर्व्यवहार यौन शोषणमा पनि पर्ने गरेका छन् र उनीहरूलाई फकाई फुलाई अनलाइन ग्रुमिङ गरेर उनीहरूको विश्वास जितेर उनीहरूलाई शोषण गर्ने दुर्व्यवहार गर्ने त्यो कुराहरूमा परिरहेका छन् भने अहिले आएर उनीहरूलाई कतिपय चाहिँ आपराधिक गतिविधिमा पनि संलग्न गराउने फकाएर फसाएर पनि उनीहरू त्यसमा गराउने र अहिले फुटबलको सिजन छ अहिले विश्वकपको फुटबलको बेलामा बाल बालिकालाई पनि स्कूलको बाल बालिकाहरू अचेल फुटबलको बेटिङ त्यसमा चाहिँ जुवामा पनि लाग्ने गरेको पाइएको छ र अनि बाल बालिकाले उनीहरू

0: को जुन खालको मीडिया कन्टेन्टहरु हेर्ने त्यो गर्नेमा छ उनीहरुलाई उमेर नसुहाउँदो खालको र वयस्कले हेर्ने खालको यौन जन्य चाहिँ साइटहरु एपहरु डेटिङ एपहरुमा उनीहरुलाई सजिलोसँग पहुँच दिने त्यस्तोहरु चाहिँ लगाउने र उनीहरुलाई पनि त्यस्तै यो सेक्सुअल गतिविधिहरुमा लाग्न लगाउने त्यो खालको पनि कुराहरु पनि भइराछ र त्यसमा बालबालिकालाई शोषण गर्ने यो चाइल्ड सेक्स प्रेडेटरहरु दुर्व्यवहार गर्ने एकदमै एउटा व्यक्तिगत रूपमा पनि सांगठनिक रूपमा पनि अर्गनाइज क्राइमको रूपमा पनि लागेकोले बाल बालिकाहरू अहिले पहिलेको भन्दा धेरै नै जोखिममा परेको छन् र जोखिम बढ़ेको छ।
1: मोबाइलको प्रयोगबाट नै अथवा सामाजिक सञ्जालको माध्यमबाट नै कसरी चाहिँ कस्ता कस्ता नयाँ चाहिँ स्वरूपहरूमा चाहिँ उनीहरू यसरी शोषणमा परिरहेका हुन्छन्।
0: पहिलो कुरा त मोबाइल फोन प्रविधिको चाहिँ प्रयोग यति धेरै बढ़ेको छ यस्तो छ कि बाल बालिकाले घरमा जन्मेर आँखा खोलेदेखि नै यहाँ मोबाइल इन्टरनेट देखिरहेका छन् अहिलेको बालबालिकाले घरमा परिवारमा आमा बुवाले चलाउने दाई दिदीले चलाउने स्कूलमा हामी पढ़ाईको लागि चाहे भन्दै मोबाइल जताततै उपलब्ध छ इन्टरनेट जहाँ पनि सजिलोसँग उपलब्ध छ प्रविधिको एक्सेसिबिलिटी र अहिले पहिलेको भन्दा अब चाहिँ तुलनात्मक रूपमा चाहिँ यो एफोर्डेबल खर्च गर्न सक्ने अवस्थामा छ यो सहज पहुँच छ प्रोटेक्सनको कुराहरू संरक्षणको कुराहरू जुन खालको चाहिँ नियमनको कुराहरू र उनीहरूलाई शिक्षा दिनुपर्ने कुराहरू नहुँदाखेरि खुला रूपमा आएको कुरामा राम्रो कुरा पनि आउँछन् नराम्रो पनि आउँछन् तर स्वाभाविक रूपमा चाहिँ जुन कुराले नराम्रो गर्छ त्यसमा नै आकर्षित हुने त्यो नै गर्ने कुराहरू अझ बढ़ी भएको हुँदाखेरि पनि कुनै खालको चाहिँ एउटा राम्रो व्यवस्थित शिक्षा नियमन र कुनै पोलिसी नभएको हुँदाखेरि उनीहरूलाई छारा रूपमा खुला रूपमा उनीहरूको चाहिँ एकदम चाहिँ जोखिमपूर्ण रूपमा प्रयोग गर्ने र त्यस्तो कन्टेन्टहरू उनीहरूसँग पुग्ने कुराहरू भइरहेछ।
1: अघि पनि यहाँले जोड्नु भयो कि फोन र गेमको लतले गरेर चाहिँ अहिले विश्वकपको यो समयमा अझ विभिन्न खालका साइबर अपराधहरू चाहिँ बढ़िरहेको छ भन्नुभयो। अलिकति किशोर किशोरीहरूलाई र बाल बालिकाहरूलाई सचेत गराउनु पर्दाखेरि चाहिँ कसरी चाहिँ उनीहरूलाई गेम र फोनमा चाहिँ यो आपराधिक गतिविधिमा संलग्न गराइरहेको पाइन्छ जसले गर्दा उनीहरू सचेत हुनुपर्छ।
0: पहिलो कुरा त बाल बालिकाहरूले चाहिँ यो कति खेल्ने गेमहरू छन् गेमहरूभित्र नै त्यहाँनिर पोइन्ट सिस्टम पैसाको कुराहरू कारोबारको कुराहरू छन् र एउटा लेभलबाट अर्को लेभलमा माथि पुगिसकेपछि त्यो बाल बालिकाहरूले एकाउन्ट नै बेच्ने त्यसबाट चाहिँ अब पैसा कमाउन खोज्ने अथवा अरूलाई चाहिँ त्यो यो आर्थिक कुरा त्यहाँनिर पनि छ पैसा चिरेर भयो भने गेम खेल्नु पर्यो भन्दाखेरि उनीहरूले त्यसको लागि जे गरेर जहाँबाट पनि पैसा लिएर गर्ने त्यो हुँदा हुँदै अहिले विश्वकप फुटबलको चलेको छ। विश्वकपमा बाल बालिका मात्रै किशोर किशोरी मात्रै होइन वयस्कहरू पनि अहिले नेपालमै पनि फुटबलको फ्यान भन्दा पनि बेटिङको फ्यान जुवामा अस्ति पोर्चुगल र पोर्चुगलसँग खेल्ने चाहिँ नि कङ्गो होइन त्यो टिमले खेल्दाखेरि उनीहरूले एक एक गोल गर्यो भने यति दुई गोल हान्यो भने यति यो जित्यो पाँच मिनटभित्रमा गोल गर्छ गर्दा अनेक उनीहरूको बेटिङ छ त्यसमा अनि कसरी गर्ने त भन्नु भने त्यो बेटिङ गर्ने साइटहरू रहेछ उनीहरूको एकाउन्ट चाहिँ ई सेवाबाट पनि चलाउने भनेर भनेका छन्। अब ई सेवाले के गराएछ प्रहरीले के गराएछ हाम्रो ब्याङ्किङ सिस्टमले के गराएछ त्यो रोक्ने त्यो कुराहरू पनि छ भने यो गेम खेल्नु हुँदैन भन्ने सचेतना पनि त्यस्तो उनीहरूमा भएको पाइँदैन र गेम खेल्दाखेरि उनीहरूले कति पैसा जान्छ के जान्छ र बाल बालिकालाई थाहा छैन अभिभावकलाई थाहा छैन त्यो सिस्टममा त्यसरी उनीहरूलाई फसाइदिएपछि एउटा यो लत पनि एउटा ड्रग जस्तो नै खालको हो गेमिङभित्र पनि ग्याम्ब्लिङ त्यसमा जुवा त्यो एकदम डबल भयो गेमिङ मात्र हुनु चाहिँ एउटा लत कुलत नै भइहाल्यो त्यो चाहिँ दुर्व्यसनको रूपमा नै हामीले हेर्नुपर्छ भने दुर्व्यसनभित्र चाहिँ जुवा पनि गर्छ कि डबल एकदमै डबल डबल त्यो चाहिँ एकदमै जोखिममा परेछ अहिले
1: खेलमा लाग्दाखेरि चाहिँ विभिन्न खालका यो एक त लत बस्ने भयो अर्को यसले उसको मानसिक स्वास्थ्यमा पनि त्यसले प्रभाव पार्ने त भइहाल्यो विभिन्न खालका हिंसाहरू पनि निम्त्याइरहेको हुन सक्छ जस्तो यहाँले यही विषयमा लागिरहेको लामो समय भइसकेको छ कस्ता खालका हिंसाहरू चाहिँ बढ़िरहेछ त यसले गर्दाखेरि
0: धेरै जस्तो खेलहरूमा एउटा चाहिँ नि अब हिंसात्मक नै कुराहरू हुन्छन् मान्छे मार्ने लडाई गर्ने यस्तो कुराहरू हुँदाखेरि खेलमा त्यही खालको हेरिराख्दाखेरि मानसिक असर पनि पर्ने भयो भाइलेन्ट त्यसमा बोल्ने भाषा गर्ने व्यवहारहरू र जित्दाखेरि कस्तो के हुने हार्दाखेरि के हुने र फेरि अनलाइन मल्टिप्लेयर गेमहरू पनि हुन्छन् धेरैजनाले एकैपल्ट खेल्ने त्यसमा कोही अलिकति गेममा राम्ररी गर्न सकेन भने त्यस कमजोर खेलाडीलाई बुली गर्ने देखि लिएर त्यहाँनिर नराम्रो शब्दहरू उनीहरूलाई हेट स्पिचको कुराहरू पनि आउने नै भयो त्यही कुराहरूले फ्रस्ट्रेसनले गरेर उसले चाहिँ नि गेममै पनि त्यो कुराहरू आउँछ बाहिर पनि उसले चाहिँ नि एउटा आफूलाई धेरै कमजोर भयो भने हीन भाव हुने आफूले चाहिँ सकेन जित्न सकेन भन्ने खालको हुन सक्छ भने अनि अर्को चाहिँ त्यहाँ खालि हिंसा मात्र देखिरहेछ भने त्यो हिंसालाई उसले यो नेचुरल कुरा नि यस्तो नै हो बाल बालिका जो बाहिर चाहिँ नि ऊ एक्सपोज नै धेरै भएको छैन गेममा हिंसा देखिरहेछ भने संसार नै हिंसा हो र अरूलाई पनि हानि पुर्याउने र आफैलाई पनि पुर्याउने त्यो खालको संवेदनशीलता सेन्सिटिभिटी पनि कम भएर गएको हो कि जस्तो लागेको छ गेमको यो चाहिँ भयोलेन्ट धेरै दिनदिनै त्यही हेरेपछि त्यो चाहिँ सामान्यकरण सामान्य
1: विचारै र आफ्नो वरपरको वातावरणमा गर्ने व्यवहार नै परिवर्तन हुन थाल्छ होइन हिंसात्मकमा चाहिँ ऊ परिवर्तन भइरहेको हुन्छ विशेष गरेर यो साइबर अपराधले चाहिँ किशोर किशोरीलाई जुन खालका लतमा फसाइरहेको छ अलिकति यहाँले हेर्दा बाल बालिका र किशोर किशोरीहरूलाई तालिम पनि बेला बेलामा दिनुहुन्छ उनीहरूबाट प्रतिक्रिया चाहिँ कस्तो आउँछन् यस्ता लतमा फसेको अथवा यस्ता लतमा फस्नुको कारण अथवा त्यहाँबाट उम्किन उनीहरूको प्रयास के पाउनु भएको छ यहाँले
0: यो बाल बालिकाहरूले प्राय धेरै जसोले यसको बारेमा राम्ररी जानकारी पाएको छैन अहिले केही स्कूलहरूमा हामीले कुरा गर्दाखेरि यो पासवर्ड बलियो कसरी राख्ने अनि अपरिचित मान्छेसँग साथी नबनाउने भन्ने सामान्य कुराहरू सामाजिक शिक्षामा यो कुराहरू पढाउने रहेछ अहिले तर जुन शिक्षक शिक्षिकाले पढाउनुहुन्छ उहाँहरूको करिकुलमको कुरा उहाँहरूले आफूले जानेको कुरा तालिमको कुरा पढाउने तरिकाहरूमा चाहिँ अब कस्तो छ भने त्यति भन्न सकिएन तर त्यो शिक्षा लिएकै अब आज पनि हामीले बुढानीलो कन्थ नगरपालिकाले सञ्चालन गरेको यो बाल बालिकाले स्कूलमा सिकेर आएको भनेर भनेछन् सतही रूपमा थाहा छ तर गहिरो कुरा गर्दाखेरि बाल बालिकाले एकदमै उनीहरूलाई स्कूलमै पढिसकेकोलाई पनि थाहा छैन रहेछ जुन गरेको तरिक भएर उनीहरूलाई एउटा जानकारी नभएको भयो अनि अर्को साथीभाइ सबैले गर्ने सबैले गेम खेलेको छ सबैले स्न्यापच्याट चलाएको छ सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने एउटा चाहिँ नि साथीहरूको लहलहरी अथवा पियर प्रेसरमा पनि पियर इन्फ्लुएन्समा पनि छन् अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफूभन्दा सिनियर आफूले आफ्नो अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ जस्तै अब सेलिब्रिटी इन्फ्लुएन्सरहरू उनीहरूको कति फलोवर्स छ के छ त्यो फलोवर्स भनेको त उनीहरूले पैसाभन्दा ठूलो फलोवर्स नै लाग्छ त्यो फलोवर्सको लागि जे पनि गरिदिने जस्तो अरूले पनि गर्छ भन्दाखेरि त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बाल बालिकाहरूले अनलाइनमा फलोवर्स बढाउने भाइरल हुनको लागि केही खालको काम गर्ने त्यसले भोलि गएर के हुन्छ र आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन त्यही भएर उनीहरू त्यसमा फसिरहेछन् यसबाट नकारात्मक कुराहरू त उनीहरूले धेरै लिए त इन्टरनेटबाट त्यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू सकारात्मक कुराहरू धेरै छन् त्यो चाहिँ एकदम थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ तर कुनै कुनैले चाहिँ लिएको छ जस्तै बुढानी कन्दमै चाहिँ हामीले देखे त्यहाँ एउटा स्टार्टअप जस्तो खालको उनीहरू सिकाएको रहेछ त्यसमा अब कसैले अब यो ह्यान्डिक्राफ्ट्सहरू बनाएको छ कसैले रोबोटको के बनाएको छ कसैले अरू के बनाएको छ अनि कसरी सिकेको भन्दाखेरि यो युट्युबहरूले सिकेको भनेपछि एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन् त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो देखिन्छ
1: सकारात्मक कुराहरूलाई चाहिँ जोड्न सकिँदो रहेछ
0: होइन
1: जस्तो बन्देज कस्तो अवस्थामा लगाउने त
0: अब यो बन्देज लगाउने नलगाउने भन्ने कुरामा अहिले संसारभरि ठूलो बहस चलिरहेछ अस्ट्रेलियामा डिसेम्बर 10 तारिकमा शुरू भएको यो सामाजिक सञ्जालमा 15 वर्ष मुनिकोलाई बन्देज लगाउने रेस्ट्रिक्सन भनेको अब त्यहाँबाट डेनमार्क त्यसपछि मलेसिया युके धेरै देशले अब त्यस्तै फलो गरिरहेछन् उनीहरूले गरेको चाहिँ एउटा उद्देश्य के भन्दाखेरि बाल बालिकाको लागि उपयुक्त छैन उनीहरू जोखिममा पर्न सक्छन् भनेर सामाजिक सञ्जाललाई 16 वर्ष मुनि कहीँ 15 वर्ष मुनि बन्देज लगाइएको छ तर त्यो गर्नु कतिको उपयुक्त हुन्छ भन्नेमा पनि धेरै नै छलफल भइरहेछ त्यो रिसर्चहरूबाट जुन खालको बन्देज लगाउने त्यो प्रभावकारी छैन भन्ने कुरा पनि हुन्छ जस्तो अस्ट्रेलियामा उनीहरूले चाहिँ नि आफ्नो उमेर जुन एज भेरिफिकेसन गर्ने क्यामेराले हेरेर गर्ने बेलामा त्यहाँनिर आइब्रोले जुङ्गा लगाएर त्यसलाई बाइपास गरेको हुन्छ, भीपीएनबाट गरेको छ, आफ्नो प्यारेन्ट्सको फोटोहरू राखेर गराएको छ अथवा उनीहरूको एकाउन्टबाट पनि गराएको छ भने नेपाल जस्तो देशमा जहाँ चाहिँ हामी कहाँ त यो त एकदम सम्भव हुन एकदमै गाह्रो छ, किनभने धेरै साना बाल बालिकाहरूले उनीहरूको अभिभावकै फोन चलाउने, त्यसमा आफ्नै एकाउन्ट पनि छैन, आमाको फोन चलाउने, धेरैले आमाको चलाउने गराएको छ हाम्रो रिसर्चबाट पनि आउँदाखेरि, त्यो आमाको एकाउन्टबाट चलाउँदाखेरि त त्यो बच्चाको एज रेस्ट्रिक्सनले त कामै गरेन त्यहाँ, अनि त्यसपछि अर्को भीपीएन अर्को डीएनएस चेन्जहरू गर्ने बच्चाहरूले त्यो कसरी सहिलो छ र कसरी गर्ने भन्ने कुरा युट्युबमा त्यो सिकाइरहेको पनि छ, कसरी गर्ने त्यो बाइपास गर्नु पनि सहिलो छ गर्छन्, तर अर्को कुरा के त्यसरी उनीहरूलाई ल एकदमै राम्रोसँग रेस्ट्रिक्सन गर्यो भने पनि त 16 वर्षसम्म चाहिँ एकदम बन्देज लगायो, 16 वर्ष र एक दिन हुँदाखेरि चाहिँ सबै खुल्ला गरिदिने उनीहरूलाई त्यो पनि भएन भन्दाखेरि त्यो बन्देज लगाउँदा उनीहरूले त्यसबाट सिक्ने आफ्नै जुन चाहिँ सकारात्मक कुराहरू छ त्यसबाट पनि उनीहरू वञ्चित हुने भयो र उनीहरू चाहिँ लेस रेगुलेटेड एकदम फेसबुक इन्स्टाग्राम यो भन्दा पनि कम मात्रै त्यहाँ यस्तो चाहिँ खालको सेक्युरिटी फिचर भएको त्यस्तो एपहरू चलाउँदाखेरि उनीहरू झन् जोखिममा पर्ने भयो, एकदमै राम्रो विचार कुराहरू गर्नुपर्ने हुन्छ, अस्ट्रेलियाले गर्यो युकेले गर्यो भनेर हामीले गर्ने होइन, हाम्रो आफ्नै अवस्था अनुसार हाम्रो कुराहरू यो चाहिँ बच्चाहरूसँग यसको बारे काम गर्ने संस्थाहरूसँग मनोवैज्ञानिक चाहिँ यसो विशेषज्ञहरूसँग सबै छलफल गरेर व्यापक कुरा गरेर मात्रै के गर्ने भन्ने गर्नुपर्छ।
1: जस्तो हाम्रैमा पनि टिकटकलाई रोक लगाउने बित्तिकै कस्तो खालको अवस्थामा परिणत भयो,
0: 26 वटा 10 महिना रोक लगायो, त्यसपछि चाहिँ जेएनजी आन्दोलन पनि यो 26 वटा एपहरू बन्द गरेपछि त्यो चर्केको हुँदैथ्यो,
1: भनेपछि त्यस्ता घटनाहरू हामीमा छँदैछ, राम्ररी जानुपर्ने ठाउँमा झन् गलत प्रविधिहरू प्रयोग गर्दै जाँदा त्यहाँ फेरि अरू जोखिमहरू चाहिँ बढ्ने अवस्था यहाँले नै इंगित गर्नुभयो होइन। अलिकति सकारात्मक कुराहरू जोडौं न, जस्तो हामीले प्रविधि पनि आएको छ, अब यसमा पहुँच पनि पुगेको छ, डिजिटलको र साइबरको सही रूपमा सकारात्मक रूपमा चाहिँ कसरी लान सकिन्छ, जसलाई चाहिँ हामीले किशोर किशोरीको पहुँचमा चाहिँ कसरी पुर्याउने?
0: अब सबैभन्दा पहिले त बाल बालिकालाई राम्रो हुने उपयुक्त हुने खालको त्यस्तो कन्टेन्टहरू नै एक कमी छ, साइटहरू नै बाल बालिकाले अरू अरू अप्सन छैन त्यही नै हेर्ने भयो, उनीहरूलाई मिल्ने खालको र उनीहरूको लागि एउटा चाहिँ नि क्रिएटिभ एउटा प्रोडक्टिभ हुने खालको र त्यो चाहिँ एउटा किताब कोर्स बुक जस्तो होइन रमाइलो, इन्टरनेटको टाइममा उनीहरूले रमाइलो नभएपछि हेर्दैन, धेरै बेरसम्म एउटा भिडियो पनि हेर्दैन भने त्यो खालको कन्टेन्टहरू भएर उनीहरूलाई यस्तो खालकोमा हेर्ने यो चाहिँ अलि राम्रो हुँदैन भनेर त्यो पनि हामीले अलिक राम्रो नराम्रो कुराहरू अनि त्यो हाम्रो बाहिर फिजिकल गुड टच ब्याड टच भने जस्तै हामीले यो रेड फ्ल्यागहरू भनेर पनि बनाएको छौँ, यो कुराहरू भएपछि म चाहिँ सतर्क हुनुपर्छ है भनेर पनि त्यहाँनिर बाल बालिकालाई सिकाउने अभिभावकले के गर्ने अनि कहाँबाट सहयोग लिने भन्ने कुराहरू पनि गर्यो भने सुरक्षाका कुराहरू पनि हुन्छन् र उनीहरूले नकारात्मक एकदमै साइबर अपराध र त्यस्तो कुरा मात्र होइन त्यसबाट राम्रो भएको कुराहरूलाई हामीले एकदम प्रचार पनि गर्नुपर्छ, जस्तै युट्युब हेरेर कसैले रोबोट बनाएको छ, कसैले त्यहाँबाट केक बनाएको छ, कसैले व्यापार गरेको छ, बच्चा युवाहरू सबै भनेदेखि त्यसमा राम्रो कुरा के छ, सिक्ने कुराहरू के छन् भन्ने कुरा भयो, यसरी गर्न सक्दो रहेछ भन्ने कुराहरू पनि हुन्छ, त्यही भएर सकारात्मक कुरालाई हामीले बढावा दिने त्यो अगाडि बढाउने, नकारात्मक कुरा र भाइरलिटीको पछाडि लाग्नको लागि हामीले चाहिँ नि रोक्नुपर्ने हुन्छ।
1: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं यतिखेर चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी र म फेरि पनि यहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु, विशेष गरेर अलिकति साइबर अपराधको बारेमा चर्चा गर्दाखेरि यो विशेष गरेर साइबर अपराध किशोरावस्थाको सुरक्षाका सन्दर्भमा चाहिँ कानूनले के भनेको छ यो विषयमा?
0: नेपालमा कानून को कुरा गर्दाखेरि धेरै जसो हामीले सुन्ने गर्छौं नेपालमा पर्याप्त र राम्रो कानून छैन, यसलाई मिल्ने छैन, बनाउनु पर्छ भन्ने कुराहरू आउँछ, बनाउनु पनि पर्छ ठिक छ, तर भएका कानूनको राम्ररी प्रयोग भइरहेछ कि छैन त्यतातिर पनि हेर्नुपर्ने हुन्छ, अहिले अब साइबर ब्युरो लगायत हाम्रो धेरै जसो चाहिँ प्रहरी कार्यालयहरूमा यसको रिपोर्ट भयो भने त्यसमा एकदमै धेरै चलाउने ऐन भनेको विद्युतीय कारोबार ऐन 2063 त्यसको पनि धारा 47 देखेर है अब त्यो ऐन नै यसको लागि उपयुक्त छ कि छैन भन्ने कुरामा हेर्दाखेरि त्यसको प्रस्तावना देखि र त्यसको नाम देखि हेर्दाखेरि उपयुक्त ऐन होइन। त्यसमा एउटा धाराले मानहानि अरूको फोटोको चाहिँ नि गलत प्रयोग त्यसलाई बिगारेर गर्ने जस्तो भन्ने कुराहरू छन्। तर यो ऐन त्यसको लागि बनाएको होइन। आर्थिक कारोबार कसैले ठगी गर्यो फिसिङ गर्यो त्यस्तो कुराहरूमा चाहिँ होला बाल बालिकाको लागि त हुँदै होइन। यो महिला पनि पछि थपेको नै हो। तर यसमा अर्को दुईवटा ऐन पनि हामीले हेर्न सक्छौ। एउटा बाल बालिका सम्बन्धी ऐन 2075 अनि मुलुकी अपराध संहिता 2075। अब यसमा हामी बाल बालिकाको कुरा गरिरहेका छौं। बाल बालिका सम्बन्धी ऐन 2075 धारा 67 अनुसार कमा यसमा के चाहिँ खालको कसुरहरूलाई यसले समेटेको छ र कसरी संरक्षण गर्ने भन्ने कुरामा अनलाइनको कुरा पनि छ। त्यो बाल बालिकाको सम्बन्धी अनलाइन अपराधहरू भएका छन् भने यो ऐन प्रयोग गर्नु आवश्यक हुन्छ जस्तो लाग्छ र गर्नुपर्ने हुन्छ। तर साइबर ब्युरो लगायत चाहिँ धेरै प्रहरी कार्यालयमा गरिएको पाइँदैन। पहिलो कुरा त किनभने यसमा सजायको चाहिँ रकम र कैद अलिक बढी छ, अरूमा कम छ यो बाल बालिका सम्बन्धीमा त्यो भन्ने एउटा कुरा भयो। अनि फेरि अब यो कुरा चाहिँ अलिक कडा खालको ठूलो ऐन जस्तो पनि देखेर पनि गरियो। तर त्यो पहिले अब यसमा काठमाडौँ जिल्ला अदालतमा मात्र यसको मुद्दाको चाहिँ नि अब कारवाही हुने थियो। अब सबै जिल्लामा पनि गराएको छ अहिले त। फेरि 35 दिनको हद म्यादहरू अनेक यसको चाहिँ नि यसको प्रब्लमहरू छन्। र अनि अर्को कुरा त यो ऐन चाहिँ नि 100% आउटडेटेड पनि भइसक्यो। यो बनाएको 20 वर्ष भयो, 2063 अहिले हामी 2083 सालमा छौं। टेक्नोलोजीमा 5 वर्ष भनेको नै धेरै कुरा हो, यो 20 वर्ष भइसक्यो। र फेरि त्यो पनि बाल बालिकासँग र साइबर अपराधसँग सम्बन्धित बाल बालिकाको यो सम्बन्धी ऐन नै होइन।
1: भनेपछि कानून नयाँ चाहिसकेको अवस्था हो।
0: अपडेट एउटा त त्यसलाई अपडेट गर्नु पर्यो है, संशोधन गर्नु पर्यो। 2075 आएको चाहिँ तुलनात्मक रूपमा चाहिँ नयाँ पनि हो, त्यसले धेरै कुरा समेटेको छ। 100% पर्फेक्ट त होइन, तर यो विद्युतीय चाहिँ कारोबार ऐन भन्दा एकदमै त्यो चाहिँ नि धेरै प्रगतिशील पनि छ। भन्दाखेरि म चाहिँ यो जसले यसको चाहिँ नि जिम्मेवार निकायहरू उहाँले सुनिराख्नु भएको छ उहाँहरूलाई पनि अनुरोध गर्छु कि यो विद्युतीय कारोबार ऐन होइन, बाल बालिकाको सम्बन्धमा आएछ बाल बालिकाको सम्बन्धी ऐन नै प्रयोग गर्ने र अनि मुलुकी अपराध संहितालाई गर्नेतिर पनि हेर्ने हो कि। र अब कारोबारसँग सम्बन्धित छ भने विद्युतीय कारोबार ऐन ठिक छ। एउटा त्यो हुँदाहुँदै पनि अब नयाँ ऐनहरू विधेयकहरू आएको कुरा छ, त्यो कहिले पास हुन्छ के हुन्छ कुन रूपमा हुन्छ त्यो अहिले थाहा छैन। त्यो नहुन्जेलसम्मको लागि चाहिँ यो व्यवस्था नै हामी गर्नुपर्छ।
1: अघि यहाँले भन्नुभयो कि पीड़ितहरूले चाहिँ उजुरीको कुराहरू पनि चर्चा पनि छ, जस्तो धेरै जसो पीड़ितहरूले चाहिँ उजुरी दिन चाहेर पनि अघि यहाँले भन्नुभयो 35 दिनको हदम्याद कहिले काहीँ त्यो जानकारी नभएर त्यो समय नै गुज्रिसकेका हुन्छ भने अर्को हिचकिचाउने पनि हुन्छन् धेरैजना होइन। भनेपछि किन पीड़ितहरू चाहिँ हिचकिचाउँछन् अथवा भनौँ न प्रहरीसम्म किन पुग्दैनन्?
0: हामीले यसको बारेमा एउटा अध्ययन नै गराएका छौँ नेपालभरि नै है, सातै प्रदेशमा गरेको। यो अनलाइन इन्टिमेट पार्टनर भायोलेन्स भनेर त्यो छ, यो घनिष्ठ सम्बन्धभित्र हुने हिंसाको बारेमा अनलाइनको। त्यसमा हामीले नेपालका चाहिँ सातै प्रदेशको 4352 जनासँग चाहिँ सर्वे गर्दाखेरि के पायौं भने त्यसमा जो इन्टिमेट पार्टनर भायोलेन्समा परेका हुनुहुन्छ त्यो मध्येमा प्रहरी कहाँ रिपोर्ट गर्नेको प्रतिशत 2% थियो। जम्मा जति यसलाई चाहिँ हिंसा भयो 2% प्रहरीमा रिपोर्ट गरेको, अनि कानूनी सहायता लिने वकिलको सहयोग लिने भनेको 0.2%ले मात्रै लिएको। 25% जुन जो पीड़ित हुनुहुन्छ 25% मात्र कसैलाई भनेको सहयोगको लागि उहाँहरूले चाहिँ नि एप्रोच गरेको थियो भने, अनि अनलाइन र अफलाइन हिंसा दुइटै एकैपल्ट परेको चाहिँ 46% जसले परेको छ त्यो मध्ये 46% चाहिँ दुवै नै परेको रहेछ। त्यो कारणले गर्दाखेरि प्रहरीमा रिपोर्ट गर्नेको संख्या एकदमै कम छ, अनि कानूनी सहयोग लिने अनि यो मनोसामाजिक सहयोग लिने पनि एकदमै कम छ। एक त त्यो उपलब्ध नभएर पनि, थाहा नभएर पनि, र त्यो खालको उनीहरूले चाहिँ नि सुविधा कहाँ पाउने, अब काठमाडौँ मात्र होइन सबै ठाउँको गर्दाखेरि त्यो एकदमै अभाव देखिन्छ। त्यसैले रिपोर्टिङ अनि भिक्टिम सपोर्टको कुराहरू एकदमै बढ़ाउनु पर्ने देखिन्छ।
1: भनेपछि सही सूचना नपाउने र कहाँ कसरी गर्ने भन्ने बारे चाहिँ जानकारी नभएर रहेछ होइन
0: एउटा त्यो, अनि अर्को चाहिँ अब कहाँबाट गर्दाखेरि मेरो गोपनीयता कसरी कायम हुन्छ, प्रहरी कहाँ जाँदाखेरि आफू चाहिँ फेरि आफ्नै परिवारले थाहा हुन्छ कि समुदायले समाजले थाहा हुन्छ कि
1: सहजीकरण गरिरहेको
0: छ त्यो यो प्राइभेसीको कुरा पनि डर छ र अनि प्रहरी कहाँ अथवा कहीँ जाँदाखेरि न्याय पाउँला कि नपाउँला कति गाह्रो होला कम्प्लिकेसन त्यसको खर्च होला भन्ने पनि कुराहरू छन् धेरै कुराले गर्दाखेरि यो रिपोर्ट गर्न चाहँदैनन्
1: जुन खालका कुराहरू हामी गरिरहेका छौँ विशेष गरेर चाहिँ अब यो पीड़ितहरूले चाहिँ आफूले आफ्नो समस्याहरू चाहिँ भन्न डराइरहेकाहरू हुन्छन् होइन कतिपय अवस्थामा विशेष गरेर यो साइबर अपराधमा जुन फस्ने बेला चाहिँ के कस्ता कुराहरूमा चुकिरहेको हुँदो रहेछ किशोर किशोरी बाल बालिका अथवा उसले चाहिँ के गल्ती गरिरहेको हुँदो रहेछ
0: पहिलो कुरा त उनलाई चाहिँ बाल बालिकालाई यो जोखिममा परेको छु मलाई यस्तो हुन सक्छ भन्ने थाहा नै हुँदैन जस्तै अब कसैले अब गेम खेलिराखेकोलाई गेमको पोइन्ट दिन्छु भन्यो अथवा चाहिँ कसैले चाहिँ फ्रीमा फोन दिन्छु आइफोन सस्तोमा दिन्छु भनेर भन्यो अथवा कसैले कुनै चाहिँ प्रलोभनमा पार्यो भने पनि त्यसमा सजिलै पर्ने कुनै अब त्यस्तो साइटमा कुनैमा चाहिँ सुन्नलाई चाहिँ खतरा हुन्छ के हुन्छ भन्ने थाहा नहुने र त्यस्तोमा पछि फस्दै जाँदाखेरि अनि उनीहरूले आफूलाई यस्तो अवस्थामा पाइसकेका हुन्छ कि त्यो भन्यो भने गाली गर्ने जस्तै आफ्नो कसैले त्यहाँ ग्रुमिङमा पारेर आफ्नो गोप्य फोटो भिडियोहरू खिच्न लगाउने होइन नग्न फोटो भिडियो खिच्न पठाउने गरेपछि त्यो लगाएर पछि चाहिँ उसलाई समस्या पर्ने त्यही कुरा घरमा आमा बुवालाई अथवा अरूलाई भन्यो भने आफैलाई गाली पर्छ गाली आउँछ भनेर भन्दैनन् उनीहरू एक यस्तो अवस्थामा पुगेपछि मात्रै यो कुराहरू आउँछ कि त्यहाँबाट उनीहरू भन्नै सक्दैन भन्नु गाह्रो छ अनि भन्यो भने गाली गर्ने अनि आमा बुवालाई अथवा अरूलाई पनि यस्तो अवस्थामा के गर्ने भन्ने थाहा नहुँदाखेरि उनीहरू झन् जोखिममा पर्दै जान्छन् मेन कुरा त उनीहरूलाई चाहिँ नि यो म कहिले जोखिममा परे कस्तो पर्ने भन्ने थाहा नहुने अनि यो अलिकति मलाई चाहिँ नि यो यस्तो भएको जस्तो हो भन्ने कुराहरू थाहा पाएपछि अनि कहाँबाट सहयोग लिने कसलाई भन्ने कुरा नहुने भएको हुनाले उनीहरू चाहिँ सुरुदेखि नै उनीहरूलाई त्यस्तोमा एउटा सहयोग एउटा शिक्षाको आवश्यकता छ
1: अब यही नै जोडौ न कस्तो खालको सहयोग र शिक्षा चाहिँ कहाँबाट उपलब्ध हुन सक्छ
0: अब यसमा त अब हामीले एकदमै बाल बालिकासँग नजिक भनेर भनेको दुईटा एउटा परिवार एउटा स्कूल परिवारमा नै अब बाल बालिकाले सिक्ने भनेर भनेको बुवाको व्यवहारबाट सिक्ने हो आमा बुवाले सिकाएकोबाट सिक्ने हो र आमा बुवालाई नै त्यो खालको अवस्थामा शिक्षा छैन भने बाल बालिका सिकाउने कुरा भएन त्यही हेरेर उनीहरूको चाहिँ अनलाइन बानीहरू सिक्ने अनि सुरक्षामा कस्तो के गर्ने भन्ने कुराहरू सिक्ने अब कति आमा बुवाकै डिभाइस चलाइरहेको हुन्छ आमा बुवाले नै त्यस्तो साइड हेरिरहेको होला अरूलाई त्यस्तो नराम्रो कमेन्ट गरिरहेको छ भने बच्चाले पनि त्यही गर्नुभयो अनि स्कूलमा पनि हाम्रो पढाइमा कोर्स यो जाँचमा पास हुने करिकुलम त्यस्तोमा मात्र बढी हुँदाखेरि बाल बालिकाको अवस्था अनुसार उनीहरूको इच्छा अनुसारको शिक्षा भइरहेछ कि छैन उनीहरू बुझ्ने गरिकन र अनि टिचरहरू पनि त्यो अनुसारको अपडेट छ कि छैन र अनि अर्को सामाजिक यो चाहिँ एउटा घरमा अथवा स्कूलमा पनि खुला रूपमा संवाद गर्ने एउटा विश्वसनीय कुराहरू बच्चाले निर्धक्कसँग भन्ने र जहाँ चाहिँ एउटा नन जजमेन्टल एउटा कुनै किसिमको चाहिँ नि उसलाई चाहिँ नि असर नपर्ने गरिकन गर्ने वातावरण पनि नहुँदाखेरि हामीले एउटा चाहिँ खुला संवाद गर्न आवश्यक देखिन्छ र अनि घरमा पनि यस्तो कुराहरू गर्दाखेरि उनीहरूले सिकाउने सहयोग गर्नेबाट गर्ने गाली गर्ने बन्देज लगाउने गर्ने अनि स्कूलमा पनि केही खालको भयो भने हुन्छ अनि उनीहरूले मलाई मेरो कुरा पनि सुन्छ है मेरो पनि मलाई पनि सपोर्ट छ भन्ने भयो भने आफूलाई परेको कुरा पनि भन्छन् अहिले त गाली गर्ला स्कूलमा पनि गाली गर भन्दै त्यो बच्चाहरूसँग एकदमै नजिक हुने भनेको स्कूल र परिवार हो त्यहीबाट हामीले सबलीकरण गर्नुपर्छ अब त्यसको साथै अब यो त नियमन गर्ने एउटा पोलिसी बनाउने एउटा कानूनी रूपमा सरकारको रोल छ भने
1: म सरकारको रोलमा एकैछिनमा आउँछु अहिले अभिभावक र विद्यालयकै कुरामा जोड्न खोजे मैले अभिभावकले चाहिँ अलिकति बुदागत रूपमा भन्नुपर्दा अभिभावक र विद्यालय दुईटैले चाहिँ यो बाल बालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्नको लागि के गर्न सक्छ
0: अभिभावकले त सबैभन्दा पहिले बाल बालिकाले कस्तो खालको इन्टरनेटमा कस्तो खालको चाहिँ नि कुराहरू गर्छन् भन्ने कुरा थाहा पाउनु पर्यो सिकाउनु पर्यो खालि धेरै अभिभावकलाई चाहिँ बच्चाले धेरै मोबाइल चलाउँछ स्क्रिन टाइमको कुरा गर्नुहुन्छ त्यो भित्र के गर्छन् थाहा छैन अनि आफैले सचेत भएर सिकाउने सँगै बसेर उनीहरूको कुरा गर्ने र अनलाइन मात्र होइन अफलाइनमा पनि समय बिताउने पनि गर्न आवश्यक छ र अनि त्यसमा चाहिँ नि केही कुराहरू जस्तै अब बुलिङको कुराहरू आयो ग्रुमिङको कुरा आएको छ अरू त्यस्तो बेटिङ अहिलेको कुरा हामी गर्यौँ त्यस्तो कुराहरू आएका छन् भने यस्तो कुरा पनि आएका छन् है यसबाट सचेत हुनुपर्छ यो गर्नुपर्छ सिकाउनु पर्यो आफू सिक्नु पर्यो बच्चालाई सिकाउनु पर्यो र यसरी सुरक्षित रहने भन्ने कुराहरू पनि गर्नु पर्यो र केही गरिकन यो भयो भने कहाँबाट सहयोग लिने के गर्ने कस्तो गर्ने भन्ने कुराहरू अभिभावकबाट बच्चामा पुर्याउन आवश्यक छ अनि स्कूलमा पनि त्यही हो स्कूलमा शिक्षक र बालबालिकाको सम्बन्ध पढाइको मात्र होइन कि उनीहरू धेरै दिनमा चाहिँ अब समय बिताउने ठाउँ हुँदाखेरि त्यहाँनिर स्कूल चाहिँ एउटा सुरक्षित स्थान पनि हुनु पर्यो र स्कूलबाट पनि उसले आफूले चाहेका कुराहरू शिक्षक शिक्षिकाहरूबाट पनि सहयोग पनि पाउनु पर्यो अब यो आफ्नो सम्बन्धित विषयको मात्र होइन कुनै पनि विषयको शिक्षक शिक्षिकासँग पनि आफूले खुलेर कुरा गर्न सक्ने वातावरण भयो भने उनीहरूलाई सपोर्ट पनि हुन्छन् र स्कूलको जुन यो पाठ्यक्रममा मात्र नभइकन एक्स्ट्रा करिकुलर अरू कुराहरूमा पनि कसरी यसलाई राखेर लिएर जाने भन्ने कुरा भयो भने स्कूल र घरबाट एकदमै नजिकसँग बालबालिकासँग उनीहरूको इच्छा अनुसारको शिक्षा सिकाइ भयो भने बालबालिकाहरू सपोर्टेड हुन्छन् र उनीहरूले अझ आफूलाई सुरक्षित रूपमा इन्टरनेटमा चाहिँ आफूले प्रयोग गर्न सक्नुहुन्छ
1: अब यसमा चाहिँ संघदेखि पालिकासम्मको भूमिका पनि जोड्नुपर्छ कानूनी हिसाबले सँगसँगै चाहिँ कार्यान्वयनमा पनि जोड्नको लागि के गर्नुपर्छ होला तिनै तहले
0: सबैभन्दा पहिले त यो विषय भनेको अति आवश्यक विषय हो अहिलेको लागि बाल संरक्षण अनलाइनमा बाल संरक्षणको कुरा नगरिकन हामीले बाल संरक्षणको कुरा गर्न सकिँदैन जस्तै अहिले हामी डिजिटलाइजेसन डिजिटल कम्प्युटर एआई धेरै कुरा गर्छौं सुरक्षाको कुरा गरेको सुनिँदैन त्यति त्यो सुरक्षाको कुरा नगरिकन डिजिटलाइजेसनको कुरा गर्नु भनेको ट्राफिकको नियम नबनाइकन ट्राफिकको व्यवस्था नगरिकन लाइसेन्सिङको व्यवस्था नगरिकन बाटो बनाएको जस्तो त्यस्तो भएछ अहिले त्यो खालको गर्नलाई सरकारले त्यसको गम्भीरतापूर्वक त्यसको पोलिसी बनाउने फ्रेमवर्क बनाउने त्यसको लागि हामीसँग इन्टरनेटको लगायत अन्य कति कर लिइरहेको छ त्यसमा लगानी गर्नु पर्यो पैसा कति खर्च गरिरहेछ त्यो कुराहरू र पैसा ठाउँमा खर्च भएको छ कि छैन यो सबै तहको सरकारले गर्नुपर्ने काममा एउटा छ नि सचेतनाको लागि अहिले केही नगरपालिकाहरूले गरेको एकदम सकारात्मक कुरा छ त्यस्तै अरू नगरपालिकाहरूले पनि स्कूलहरूमा बालबालिकाहरूसँग अभिभावकसँग काम गर्नु एकदमै आवश्यक छ समयअनुसार कानूनलाई परिमार्जन गर्दै लैजाने कानूनमा चाहिँ जो चाहिँ नि अब यो यसको लागि हेर्ने विशेषज्ञहरू छ उहाँहरूसँग छलफल गर्दै अब यो चाहिँ नि अदालतमा अनि हाम्रो अधिवक्ताहरू कानून व्यवसाय सबैलाई चाहिँ यसमा चाहिँ अपडेट गर्दै लानुपर्ने हुन्छ नभए अब कन्सेन्टको कुरा भने कन्सेन्टमा एकदमै धेरै एउटा चाहिँ नि कन्फ्युजन छ के भएपछि कन्सेन्ट हुन्छ कस्तो हुन्छ भन्ने कुरा एउटा धारणा हुन्छ अर्को त्यो कुराहरूलाई पनि एउटा गर्नुपर्ने हुन्छ भने अनि अर्को सरकारले गर्ने कुरामा चाहिँ एकदम नियमन भनेर कन्ट्रोल मात्र गर्ने यो चाहिँ नि एप बन्द गर्ने यो गर्ने यता ट्याक्स त्यो मात्र होइन त्यो गर्नुपर्छ त्यो साथै जिम्मेवारी पनि छ कन्ट्रोल मात्र होइन नियमन मात्र होइन त्यहाँनिर सचेतनाको कुरा एउटा सिस्टम बनाइदिने मेकानिजम बनाइदिने त्यसमा लगानी गर्ने त्यो कुराहरू पनि गर्न आवश्यक छ र त्यो गरेन भने जुन सरकारले गर्न सक्दैन उनले चाहिँ बालबालिकाको संरक्षणमा काम गरेको छैन भनेर मान्नुपर्ने हुन्छ
1: साइबर क्षेत्रमा इन्टरनेटको सेवा सुविधा मोबाइलकोमा लागिरहनु भएको छ उहाँहरूलाई चाहिँ यसको प्रयोग सँगसँगै चाहिँ सकारात्मक कुराहरू र नकारात्मक कुराहरू जोड्यौं हामीले होइन के कस्ता कुरामा चाहिँ सतर्क हुने सुझाव चाहिँ के दिनुहुन्छ
0: प्रविधि भनेको एउटा माध्यम एउटा टुल हो यो सबै कुरा होइन अहिले प्रविधि यस्तो छ कि यो नभइकन हुँदैन मान्छेहरू चाहिँ नि बालबालिका मात्र होइन वयस्को पनि प्रविधिको दास बनिरहेछौं यो अल्गोरिदमको उसले कन्ट्रोल गराएछ उसको डिजाइन हामीलाई एडिक्सन बाई डिजाइन भन्छ हामीलाई उसले चाहिँ अल्गोरिदमले लतमा पारिरहेको छ हामी प्रयोगकर्ताको मात्र होइन हाम्रो भन्दा चाहिँ दोष चाहिँ टेक कम्पनीको छ अब त्यो कुराबाट चाहिँ हामीले बुझेर कसरी हामीले कम मात्रै यसलाई चाहिँ आफू उसको बसमा पार्नु भन्ने कुराहरू गर्नुपर्नेछ अनि त्यसपछि यसमा आउने नकारात्मक कुराहरू के छन् सकारात्मक कुरा के हो त्यो कुराहरू बुझेर अनि अनलाइन भन्दा पनि बाहिर अफलाइन पनि संसार छ है बाहिर पनि रमाइलो छ अनलाइनमा गेम खेल्यो बाहिर पनि त गेमहरू छन् त बाहिर पनि त अरू चाहिँ कुराहरू छ आर्ट छ म्युजिक छ परिवारसँग समय बिताउने घुम्ने त्यतातिर पनि हामीले अफलाइन एक्टिभिटीहरू गर्ने र अनि अर्को चाहिँ फेरि के हो भने अहिले अनलाइनमा यस्तो भइरहेछ कि यो भिडियो हेरेर बच्चाहरू ठुलै पनि कुनै किताब पढ्नु पर्यो लेख्नु पर्यो भने एकदमै गाह्रो मान्ने झर्को मान्ने त्यो होइन त्यतातिर हामी फेरि लेख पढ गर्ने पहिलेकै ओल्ड स्कूलमा नै हामी चाहिँ गर्दा राम्रो हुन्छ त्यो कति देशमा भएको अध्ययन अनुसार चाहिँ हामीले स्क्रिनमा पढेको भन्दा किताबमा पढेको टाइप गरेको भन्दा लेखेको अझ चाहिँ सम्झिने हाम्रो ब्रेन एक्टिभिटी अझ एक्टिभ हुने भएकोले हामीले चाहिँ अब डिजिटलाइजेसन मात्र होइन हामी चाहिँ यो चाहिँ अफलाइनमा पनि हामीले समय बिताउनतिर गर्नुपर्छ बाल बालिकालाई पनि त्यतातिर लगाउन हामीले कसरी गर्ने स्कूलले पनि अझै हेर्नुपर्ने हुन्छ
1: म धेरै धन्यवाद दिन चाहन्छु यो हाम्रो कार्यक्रमको लागि चाहिँ स्टुडियोमै आइदिनु भयो
0: कार्यक्रम गरिदिनु भएछ एकदमै सचेतनालाई धन्यवाद
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज हामी साइबर अपराध किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं यति बेला चाइल्ड सेफ नीटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग कुराकानी गर्यौं नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
5: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
4: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
5: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ

0: स्नेह भाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। रेस्टको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको आजको कार्यक्रममा हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी गरिरहेका छौं। विगत लामो समयदेखि नेपाली समाजमा बाल बालिकाको अधिकार र सुरक्षाका लागि निरन्तर क्रियाशील संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टको भूमिका आजको समयमा झनै महत्वपूर्ण छ। बदलिदो परिस्थितिसँगै साइबर माध्यमबाट हुन सक्ने सम्भावित हिंसा र जोखिमबाट जोगाउन रेस्टले आफ्ना शैक्षिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू मार्फत बालिकाहरूका लागि काम गरिरहेको छ। हाल अमेरिकन हिमालयन फाउण्डेशन र फाउण्डेशन फर अ जस्ट सोसाइटी इन्टरनेशनल संघको सहकार्यमा नेपालका 18 जिल्लामा 12,500 भन्दा बढ़ी बालिकाहरूलाई शिक्षा सहयोग पुर्याउँदै आएको रेस्टले उनीहरूलाई साक्षर बनाइरहेको छ। उनीहरूका नेतृत्व क्षमताको विकास गराई डिजिटल र भौतिक तहमै हुने लैंगिक हिंसा र बेचबिखन विरूद्ध आफ्नै समुदायमा सचेत र सक्षम परिवर्तनकर्ता बन्ने गरिरहेको छ। अब साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गरौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
2: धन्यवाद।
1: साइबर अपराधका घटना भन्नाले कस्ता घटनाहरू बुझिन्छ?
2: साइबर अपराधका घटना भन्नाले यो सामाजिक सञ्जाल, इन्टरनेट, त्यसै गरी यिनको प्रयोग गरेर साइबर बुलिङ गर्ने, अनलाइन यौन दुर्व्यवहार गर्ने, त्यसै गरी सेक्सटोर्सनहरू गर्ने, फिसिङ गर्ने, अनलाइन गेमिङहरूमा ठगी गर्ने, इन्टरनेट र सामाजिक सञ्जालको दुरूपयोग गरेर गरिने सम्पूर्ण अपराधहरू साइबर अपराध अन्तर्गत पर्दछन्।
1: विशेष गरेर अहिले पछिल्लो समयमा चाहिँ किशोर किशोरीहरूलाई असर गर्ने खालका प्रमुख साइबर अपराधहरू चाहिँ के हुन्? अहिले
2: यो डिजिटल प्रविधिको तीव्र विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग गरेर विशेष गरी किशोर किशोरीहरूमाथि हुने अपराधहरू बढेको छ। साइबर ब्युरोकै तथ्याङ्क हेर्ने भने नि यो विगत 3 आर्थिक वर्षको हेर्दाखेरि यो आर्थिक वर्षमा निकै बढेको देखिन्छ। विशेष गरी साइबर बुलिङ गर्ने, जस्तो सामाजिक सञ्जाल मेसेजहरू डिजिटल प्लेटफर्मको प्रयोग गरेर कसैलाई गाली गर्ने, अपमान गर्ने, धम्की दिने अथवा मानसिक तनाव दिने कामहरू यो साइबर बुलिङ अन्तर्गत पर्छ। यो पनि एउटा अपराध हो भने अर्को अनलाइन यौन दुर्व्यवहार गर्ने, यसमा चाहिँ नि तपाईँको मित्रता बढाउने, अश्लील सामग्रीहरू माग्ने र त्यही अश्लील सामग्रीहरूलाई चाहिँ प्रयोग गरेर पछि ब्ल्याकमेल गर्ने काम पनि भएको छ। यो चाहिँ अनियन दुर्व्यवहार पर्छ भने अर्को तस्विरहरू भिडियोहरू प्राप्त गर्ने र त्यसलाई सार्वजनिक गर्ने, धम्की दिने र त्योबाट फाइदा लिने, विशेष गरी यसमा चाहिँ पैसाको फाइदा नै हुनसक्छ र उसलाई पछि यौन शोषण गर्ने फाइदा पनि हुनसक्छ। भने अर्को चाहिँ विभिन्न लिङ्कहरू, विभिन्न वेबसाइट मार्फत नक्कली वेबसाइटहरू बनाउने, व्यक्तिगत जानकारीहरू, पासवर्डहरू, बैंकिङ विवरणहरू चोर्ने काम पनि किशोर किशोरीमाथि भएको छ। यस्ता किसिमको उजुरी पनि हाम्रो साइबर ब्युरोमा लगायत देशका विभिन्न इलाका जिल्ला प्रहरी कार्यालयहरू परेका छन् भने यो अहिले किशोर किशोरीहरू चाहिँ तपाईँको अनलाइन गेम खेल्नमा एकदम रुचाउँछन् र त्यो त्यसको फाइदा लिएर चाहिँ नक्कली लिङ्कहरू पठाएर गेम क्रेजी अथवा पुरस्कारको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति पनि बढेको छ। भने त्यस गरी विभिन्न किशोर किशोरीहरूको चाहिँ लिङ्क, यो आइडीहरू ह्याक गरिदिने र उनीहरूलाई चाहिँ यो अनलाइन ग्रुमिङ गर्ने काम पनि गर्छ। भने मतलब बालबालिकासँग विश्वासको सम्बन्ध विकास गर्ने र पछि उनीहरूलाई शोषण गर्ने काम पनि भएको छ। यस्ता किसिमका उजुरीहरू चाहिँ साइबर ब्युरोले बिरुवामा परेको छ। सामान्यतः यिनै प्रकारका जुन अपराधहरूबाट चाहिँ किशोर किशोरीहरू चाहिँ
1: विशेष गरेर मानव बीच विखनमा चाहिँ यो सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग कतिको भइरहेको छ?
2: मानव बीच विखन भन्नाले कुनै प्रकारको फाइदा लिएर वा नलिएर वेश्यावृत्तिमा लगाउने अथवा मानिसको अङ्ग झिक्ने र मानिसलाई एक देशबाट अर्को देशमा पुर्याउने, यी चाहिँ मानव बीच विखन अन्तर्गत पर्छन्। भने यस्ता सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरूलाई प्रलोभन देखाउने, विभिन्न ठाउँको चाहिँ रमाइलो मनोरञ्जनका कुराहरू देखाउने, यस्ता कुरा देखाएर चाहिँ बाल बालिकाहरूलाई, विशेष गरी बालिकाहरूलाई चाहिँ यौन शोषण अथवा वेश्यावृत्तिमा लगाउने, विशेष गरी देशको भूभागभन्दा बाहिर लगाउने काम पनि बढेका छन्। तर अब यसको ठ्याक्कै यही किसिमको कतिवटा उजुरी गरेका छन्। यसरी बाल बालिकालाई यौन शोषणमा लगाउने र वेशविरोध गर्ने कार्य भनेर चाहिँ साइबरमा त्यस्तो उजुरी परेका छन्। यो उजुरी, यस्ता किसिमको उजुरी हेर्ने चाहिँ छुट्टै किसिमको एउटा विशेष ब्युरो छ, जुन चाहिँ मानव बेचबिखन ब्युरो भन्छ, त्यहाँबाट पाइन्छ। भने तर हाम्रो यसमा चाहिँ साइबर ब्युरोमा चाहिँ विशेष गरी यही अघि मैले हजुरलाई निवेदन गरे जस्तै पुँजीहरू चाहिँ परेका छन्।
1: साइबर अपराधका घटनाहरू विशेष गरेर जुन खालका यहाँले अघि भन्नुभयो कि किशोर किशोरीहरूलाई विभिन्न खालका प्रलोभनमा पारेर विभिन्न खालका अपराधहरू पनि हुने गरेको छ, सतर्क चाहिँ कहाँनिर हुने किशोर किशोरीहरू?
2: सबभन्दा पहिला हामी बुझ्नुपर्ने कारण के छ भने किन हुन्छ त भन्ने कुरा नै अलिअलि बुझ्नुपर्ने हुन्छ। विशेष गरी किशोर किशोरीहरू जुन 18 वर्ष मुनिका बालबालिकाहरूमा अब सामान्यतया म्याच्युरिटी कम हुन्छ भन्ने छ, जसमा चाहिँ अब अहिले इन्टरनेटको प्रयोग गर्नको लागि तपाईँको कुनै उमेरको बन्देज नै छैन, एकदम सहज पहुँच छ, त्यो कारण पनि हो भने अर्को साक्षरताको कमी भइँदो रहेछ, र सबैभन्दा ठुलो कुरो चाहिँ हामी अभिभावकहरूको निगरानी कमी छ। त्यसैले मैले अहिले के भन्छु भने यसमा चाहिँ नि सबैभन्दा पहिला साक्षरता वृद्धि गर्नु पर्यो। नेट इन्टरनेटको व्यापक रूपमा अथवा होसियारी नपुर्याइकन प्रयोग गर्दाखेरि र विभिन्न असंवेदनशील लिङ्कहरू त्यतिकै छिचिदिँदाखेरि आफू साइबर अपराधको पीडित बन्नुपर्छ कि भन्ने कुरा चाहिँ किशोर किशोरीहरूमा व्यापक रूपमा साक्षर हुनु पर्यो भन्ने भन्छ। अर्को चाहिँ मेन कुरा गोपनीयता सेटिङ गर्ने, शङ्कास्पद लिङ्कहरू क्लिक नगर्ने र अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त, कुन कुरामा बिजी छन्, फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन्, अथवा प्रयोग गर्न नपर्ने, सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीडित भइरहेका छन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने, अर्को चाहिँ हामीले यो कुरालाई विशेष गरी बालबालिकाले घरमा बाहेक अन्य ठाउँमा सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू विशेष गरी किशोर किशोरी पीडित हुने अपराध चाहिँ कम हुन्छ भन्ने लाग्छ भने, अर्को चाहिँ नेपाल प्रहरी संघ संस्था विद्यालयबाट चाहिँ यस्ता किसिमका जुन सचेतनामूलक कार्यक्रमहरू विभिन्न समयमा प्रसारण र प्रकाशन भएको छ, त्यस्ता प्रकाशन र प्रसारण भएका सचेतनामूलक कार्यक्रमहरू हेर्ने, सुन्ने, सुनाउने र त्योबाट सचेत गराउने काम हो भने पनि किशोर किशोरीहरू चाहिँ पीडित हुनबाट जोगिन्छन् भन्ने लाग्छ।
1: धेरै देखिएको, धेरै आइरहेको र किशोर किशोरीहरू चाहिँ अलिकति सचेत हुनुपर्ने मा चाहिँ यहाँले केही उदाहरणहरू दिनुहुन्छ?
2: साइबर ब्युरोमै परेका उजुरीहरूको तथ्याङ्क र त्यसको प्रवृत्ति हेर्दाखेरि चाहिँ बालक तथा बालिका विशेष गरी किशोर किशोरहरू चाहिँ पीडित हुने भनेको उहाँहरूको एकाउन्टहरू ह्याक गरेर अथवा फेक एकाउन्टहरू क्रिएट गरेर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने काम चाहिँ देखिन्छ। 82 वर्ष 82-83 यही 80 वर्षमा नि 118 जना बालक र बालिका 160 जना बालिका पीडित भएको देखिन्छ। र अर्को चाहिँ ब्ल्याकमेल गर्ने पनि, त्यसपछिको दोस्रोमा चाहिँ ब्ल्याकमेल गर्ने, मैले अघि हजुरलाई भनिसकेँ ब्ल्याकमेलका विभिन्न फेक एकाउन्टहरू बनाउने, उहाँहरूलाई चाहिँ आकर्षित गर्ने र उहाँहरूसँग चाहिँ विभिन्न न्युड फोटो भिडियोहरू माग्ने, सम्बन्ध विस्तार गर्ने र त्यही त्यसलाई नै आधार मानेर ब्ल्याकमेल गर्ने र पछि यौन शोषण सम्बन्धका कामहरू हुने उजुरी पनि धेरै परेका छन्, जसमा चाहिँ यही 80 वर्षमा चाहिँ बालिका नै 18 जना पीडित भइसकेको उजुरी साइबर ब्युरोमा परेको छ। र अरू अन्य डिफेम गर्ने, त्यसै गरी पोर्नोग्राफिक पिक्चरहरू पठाएर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने, मानसिक तनाव दिने उजुरीहरू पनि परेका छन्।
1: जुन तथ्याङ्क यहाँले भन्नुभयो त्यो तथ्याङ्क अहिले समाजमा व्याप्त रूपमा भएका यो जुन ठगीहरू अपराधहरूको तुलनामा चाहिँ एकदमै कम मात्रै भनौँ न प्रहरीमा उजुरी आएको जस्तो लाग्छ कि लाग्दैन यहाँलाई?
2: यो अब कतिपय व्यक्तिहरूलाई प्रहरीमा उजुरी गर्न पर्छ कि पर्दैन भन्ने कुरा पनि एउटा लाग्छ भने, अर्को चाहिँ उजुरी गर्दाखेरि गोपनीयता कायम नहुने अथवा समाजमा त्यही समाज फेरि इस्टाब्लिस भएर बस्न नि गाह्रो हुने, परिवारमा साथीभाइमा आफ्नो चाहिँ इष्टा इज्जत झन् बिग्रिने हो कि भन्ने डरले पनि होला, त्यसो भनेर त अपराधबाट पीडित भएर बसिराख्ने कुरा त होइन, तर यसको असर चाहिँ त्यो हो, त्यो असर इम्प्याक्टलाई हेरेर पनि कति उजुरी पर्दैन भने, मैले अहिले यहाँलाई निवेदन गरेको तथ्याङ्क चाहिँ यो साइबर ब्युरोमा परेको उजुरी मात्रै हो, यस्ता किसिमका उजुरीहरू चाहिँ देशव्यापी रूपमा परेको हुन्छ, जिल्ला प्रहरीकारले त्यसरी मुद्दा चल्ने इलाका प्रहरीकारलेहरूमा नि परेको हुन्छ, उक्त तथ्याङ्क चाहिँ मसँग छ, यी सबै तथ्याङ्क जोड्ने हो भने यो यसको लेभल हाई नै छ।
1: गोपनीयता चाहिँ महत्वपूर्ण पनि रहन्छ र पीडितको गोपनीयताको सुनिश्चितता पनि जरूरी छ, होइन? यो कसरी सुनिश्चित गरिन्छ त साइबर ब्युरोमा आइसकेपछि?
2: हाम्रो साइबर ब्युरोमा चाहिँ कुनै पनि किशोर 18 वर्षभन्दा मुनिका बाल बालिका र 18 वर्षभन्दा माथिको महिला पीडित भएको खण्डमा चाहिँ अथवा पुरुष भए पनि उहाँहरू चाहिँ पीडितले उजुरी दिएपछि उहाँहरूको चाहिँ हामी नाम कुनै पनि हालतमा पब्लिश गर्दैनौ यहाँहरूले हामीले पटक पटक हाम्रो जुन प्रेस नोट पनि यहाँहरूले हेरिरहनु भयो होला हामी उहाँहरूलाई साङ्केतिक नाम दिन्छौँ र उहाँहरूको गोपनीयताको सुनिश्चित हामी गर्छौँ यहाँहरूको रेडियो मार्फत किशोर किशोरी जो साइबर अपराधबाट पीड़ित हुन्छ उहाँलाई यो कुरा आश्वस्त पनि गर्न चाहन्छु।
1: धेरै जसो अभिभावकले चाहिँ किशोर किशोरीलाई अझ भनौँ बाल बालिकालाई आफ्नो मोबाइल प्रयोग गर्न दिइरहेको हुन्छ र त्यसले गर्दाखेरि विभिन्न खालका ब्याङ्क ब्यालेन्समा ठगी हुने सम्भावना पनि रहन्छ, यहाँनिर के सुझाव दिनुहुन्छ यहाँले?
2: बाल बालिका त्यही कारणले गर्दा अभिभावकको ब्याङ्कबाट एकाउन्ट रिटिएको पनि हामी कहाँ उजुरी आएका छन्, त्यस्ता उजुरी पनि हामीले परेका छन्। त्यसैले म अभिभावकहरूलाई चाहिँ के भन्छु भने आफ्नो ब्याङ्क एकाउन्ट भएको, आफ्नो पिन आइडीहरू भएको, आफ्नो एकाउन्ट भएको मोबाइललाई सकेसम्म बाल बालिकाले जिद्दी गर्दा पनि नदिनु हुन हामी अनुरोध गर्छौँ। किनभने बाल बालिकालाई चलाउने गर्दा सामान्य होसियारी नपुर्याउनाले पनि 20 लाख 25 लाख पैसा चाहिँ चेन भरमा गएको हामीले देखेका छौँ। त्यसैले हामी साइबर ब्युरोको तर्फबाट हामी अभिभावकहरूलाई के भन्छौँ भने आफूले चलाउने डिभाइस त्यो प्राइभेट कुरा हो, त्यस्ता डिभाइसहरू कुनै पनि बहानामा कुनै पनि प्रभावमा र कुनै पनि दबावमा बाल बालिकाले प्रयोग गर्ने गरी नदिनुहोला भन्ने भन्छु। भने आफ्ना बाल बालिकाले पनि निज बाल बालिकाकै लागि भनेर किनिदिएको अथवा चलाउन दिएको डिभाइस सकेसम्म त दिँदै नदिनु, आवश्यकता पर्दा मात्र दिनुहोला। अर्को कुरा चाहिँ बाल बालिकाले कति सामाजिक सञ्जाल चलाइरहेछ, बाल बालिकाले प्रयोग गर्न दिएको मोबाइल के प्रयोजनलाई उसले प्रयोग गरिरहेछ, बाल बालिका कति समय मोबाइलमा घोत्रिन्छ, अथवा बाल बालिकाले उक्त त्यो मोबाइलको प्रयोग चाहिँ आफ्नो अध्ययनको सिलसिला अथवा आफूलाई फ्रुटफुल हुने कुरामा प्रयोग गरेको छ कि दुरुपयोग गरिरहेछ भन्ने कुरा चाहिँ अभिभावकले निगरानी गरिदिएको खण्डमा बाल बालिका आफै यो सामाजिक सञ्जाल अथवा साइबर अपराधको पीड़ित हुनु पर्दैन भने त्यो बाल बालिका पीड़ित भएको कारणले गर्दा अभिभावकले पनि त्यसमा थप तनाव लिनु पर्दैन भन्ने लाग्छ।
1: अब कस्ता कस्ता अपराधहरू साइबर अपराधहरू भएमा चाहिँ कहाँ कसरी दर्ता गर्न सकिन्छ अथवा उजुरी दिन सकिन्छ?
2: कुनै पनि व्यक्ति किशोर किशोरी मात्र नभनौ जुनसुकै व्यक्ति पनि साइबर अपराधहरूलाई पीड़ित भए भन्ने लाग्छ भने अथवा कन्फ्युज हुन्छ भने सोध्न पनि सकियो लाग्छ अथवा भए म साइबर अपराधमा पीड़ित भए भन्ने लाग्छ भने उहाँहरूले नजिकको प्रहरी कार्यालयमा गएर उजुरी गर्न सक्नुहुन्छ वा साइबर ब्युरो @nepalpolice.gov.nbmा मेल पनि गर्न सक्नुहुन्छ। उहाँहरू यदि मेल गर्न साक्षर हुनुहुन्न भने जुनसुकै जिल्ला मैले 100 नम्बर त सबैलाई थाहा छ त्यो भन्नु भने साइबर ब्युरोमै उजुरी गर्न चाहन्छ नि 98512867701 98512867701 र 98512867702 यो 24 घण्टा चल्ने नम्बर हो। यो नम्बरमा जानकारी दिए पनि हामी त्यस्तोमा चाहिँ कार्यप्रक्रिया अगाडि बढाउँछौ।
1: अब साइबर ब्युरोले चाहिँ पीड़ितलाई कस्तो खालको सहयोग प्रदान गर्छ त?
2: सबभन्दा पहिला त उहाँहरू आइसकेपछि उहाँहरूको लिखित हामी उहाँले उजुरी दिन मौखिक दिनुभयो भने त्यसलाई लिखित ढाँचामा ढालेर त्यसपछि उहाँहरूको सम्पूर्ण विवरणहरू लिएर गोप्य तरिकाले उहाँहरूमाथि ह्यारेस गर्ने अथवा उहाँहरूमाथि साइबर अपराधबाट पीड़ित बनाउने मानिसहरूको खोजी गर्ने उहाँहरूलाई चाहिँ कानूनी प्रक्रिया अगाडि बढाउने काम गर्छौ र अन्यको हकमा चाहिँ कुनै पनि व्यक्तिले साइबर सम्बन्धी उजुरी दिएको खण्डमा उहाँहरूको मैले फेरि पनि भने गोपनीयताको हामी सुनिश्चित गर्छौँ।
1: जस्तो कसैलाई पनि म चाहिँ साइबर अपराधको शिकार भए जस्तो लाग्छ भने चाहिँ पहिलो कदम के हुनुपर्छ अथवा कहाँ चाहिँ सचेत हुने अथवा के चाहिँ संकलन गर्ने उसले?
2: राम्रो प्रश्न सोध्नुभयो। म साइबर अपराध पीड़ित भए भन्ने लाग्छ भने त्यो आफ्नो डिभाइसमा आएका अथवा पीड़कले पठाएका सम्पूर्ण सामग्रीहरू आफ्नो डिभाइसमा आएका सामग्रीहरू डिलिट गर्नु भएन, आफ्नो डिभाइस फर्मेट गर्नुहुन्न र आफूसँग भएका पीड़क विरुद्धका उजुरीहरूलाई सुरक्षित गरेर तत्काल छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा जानु पर्यो र त्यसले गर्दा चाहिँ हामीलाई अनुसन्धान गर्न र पीड़कसम्म पुग्न चाहिँ निकै मदत पुर्याउँछ।
1: यसरी संकलन गर्दाखेरि कहाँ कहाँनिर चाहिँ त्रुटि हुन सक्दो रहेछ?
2: कतिपय पीड़ितहरूले चाहिँ आफूसँग आएका पीड़कले पठाएका सामग्रीहरू अथवा पीड़कले ब्ल्याकमेल गर्नको लागि, बुलिङ गर्नको लागि, सेक्स शोषण गर्नको लागि प्रयोग गरेका जुन सामग्रीहरू छन् त्यो सामग्री आफ्नै डिभाइसमा आइसकेपछि चाहिँ कतिपय लाजले अथवा गोपनीयता भङ्ग हुने डरले चाहिँ डिलिट गरेको, आफ्नो चाहिँ नि डिभाइस नै फर्मेट गरिदिएको कारणले गर्दाखेरि चाहिँ भोलि पीड़ित र पीड़कको डिभाइसहरूबाट कनेक्सन गर्न चाहिँ अलिक समस्या हुने भएको हुनाले कहिलेकाहीँ उहाँलाई डरले अथवा लाजले पनि त्यो गर्न सक्नुहुन्छ जसले चाहिँ अनुसन्धानलाई अलिक जटिल बनाउँछ।
1: यसरी राख्नु हुँदैन जस्तो हामीलाई त्यो खालको हुन सक्छ, फेरि त्यो नराखेमा भोलि कुनै प्रमाणहरू चाहिँ नष्ट हुने सम्भावना पनि रहन्छ। कसरी यसलाई सुरक्षित राख्नुपर्छ, प्रहरीलाई उजुरी दिन सक्ने गरी के गर्न सकिन्छ, के सावधानी अप्नाउने?
2: मोबाइललाई चाहिँ फर्मेट गर्नु भएन, आफ्नो मोबाइललाई चाहिँ त्यो पाएका चिजहरूलाई स्क्रिनसट गरेर कुनै एउटा भल्ट क्रिएट गरेर त्यसमा राख्न सकिन्छ भने त्यही गएर पछि साइबरी गएर बुझाउन सकिन्छ भने कतिपय अवस्थामा चाहिँ अकस्मात त्यस्ता डिलिट भएका चिजहरू हामी डिजिटल फोरेन्सिक ल्याब छ, हाम्रै पनि ल्याब छ, उक्त ल्याबबाट उक्त डिभाइसबाट हामी एक्सट्र्याक्ट गर्ने अथवा त्यसलाई जित्ने प्रविधि पनि हामीसँग छ।
1: अब यो जुन खालका साइबर अपराधहरू छन् यो लैंगिक हिंसासँग पनि जोडिएर आइरहेको हुन्छ होइन, यस्ता घटनाहरूबाट बच्नको लागि चाहिँ विशेष गरेर किशोर किशोरीलाई चाहिँ तपाईँले सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
2: हामी सबैभन्दा पहिला के हुन्छ भने कसैले पनि आफूले आफूलाई अनावश्यक लागेका आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस्, आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस्, आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको। त्यसै गरी यता साइबर अपराधबाट बच्ने तौर तरिकाहरू जो डिजिटल सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्यापछ्यापी छ डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बच्ने भन्ने कुरा, त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि साक्षर गराउनु पर्यो भने र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कार्यवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ भन्ने लाग्छ।
1: अब विशेष गरेर यहाँले यो जनचेतनामूलक साइबर अपराधका बारेमा किशोरावस्थाको सुरक्षाको बारेमा चाहिँ जनचेतनामूलक कार्यक्रम चाहिँ कतिको गरिरहनु भएको छ र कसरी चाहिँ गरिरहनु भएको छ त?
2: हामीले विभिन्न किसिमका भिडियोहरू प्रस्तुत गरेका छौँ, त्यसै गरी यो कार्टुन तरिकाले हुन्छ नि त्यस्तो एआई प्रयोग गरेर गरेका भिडियोहरू पनि हामीले प्रशस्त मात्रामा साइबर ब्युरोको वेबसाइटमा छ। हामी जस्ता ती प्रकाशन र प्रकाशन भएका हामीले मात्र होइन विभिन्न एनजिओज आइएनजिओज त्यसै गरी चाहिँ नि गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयले पनि त्यो त्यस्ता किसिमका जुन किशोर किशोरी पीड़ित हुने सम्बन्धमा चाहिँ त्यस्ता भिडियोहरू प्रस्तुत गरेको छ। उक्त भिडियोहरू हेरिदिने हुनको लागि सम्पूर्ण अभिभावकवर्ग र किशोरी किशोरीलाई पनि म हार्दिक अनुरोध गर्दछु।
1: निकै व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो, सरलाई धेरै धन्यवाद।
2: यहाँहरूले पनि हामीले साइबर ब्युरोको तर्फबाट विशेष गरी किशोर किशोरीहरू यो साइबर अपराध पीड़ित हुने सन्दर्भमा विभिन्न जिज्ञासाहरू राख्नुभयो र हाम्रो अनुरोधहरू पनि राख्ने मौका दिनुभयो, यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।
1: वहाँ हुनुहुन्थ्यो प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा यसअघि हामीले चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग पनि कुराकानी गर्यौं। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी संघर्ष श्रेष्ठ र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको ऊ त्यहाँ झेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: अब एक्साइटमेन्ट सिनेमा मात्र होइन घरभित्र महसुस हुन्छ
3: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 9 42 38 88 98 42 38 88
6: नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स।

0: सबैभन्दा पहिले मुख्य मुख्य खबर। राष्ट्रपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने। बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। शंखुवासभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई र गुणस्तरीय बिउ बीजनको अभाव। अमेरिका ईरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई। इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा रुग्वे र केप भर्डे तथा ईरान र बेल्जियमले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। चितवनमा हिजोदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको बन्द सत्र आज हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेको राजनैतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको संगठनात्मक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव प्रस्तुत हुँदैछ। आज दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन, पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण शुरू गर्ने तयारी छ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरूद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिइएको छ। बेलुकी 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। भोलि बिहान 8 बजे 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच पहिरोका कारण संघुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। गएको शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानीडाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्किएको छ। पहिरोको कारण स्थानीय शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोबाट विस्थापितहरू अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरोका कारण सभापोखरी 1 धुपुमा खेतीयोग्य जमीनमा समेत क्षति पुगेको छ। धुपुका राजन राई, कर्ण राई र अमर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरले जनाएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मधेस प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढ़ी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बीजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र

0: अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
0: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
0: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। उज्यालो रेडियो र उज्यालो अनलाइनको संचालक संस्था कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गोरागाईलाई पितृशोक परेको छ। उहाँका पिता भीमप्रसाद गोरागाईको 95 वर्षको उमेरमा हिजो बेलुकी निधन भएको हो। उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। उहाँका श्रीमती तथा चार छोराहरू गोपाल गोरागाई, गोविन्द गोरागाई, विनय गोरागाई र कृष्ण गोरागाई हुनुहुन्छ। भोजपुरको भुल्केमा जन्मिएका भीमप्रसाद गोराईका ती दिनहरू नामक संस्मरण संग्रह प्रकाशित भएको छ। पुस्तकमा पूर्वी पहाड़को जनजीवन, संस्कृति र उहाँको जीवनका संघर्षपूर्ण घटनाहरू समेटिएका छन्। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दगनाम र झिंगो सिमानामा पर्ने बाँधबाट पिप्लेमा रहेको तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो। रघुगंगा हाइड्रोका प्रबन्ध संचालक गणेश केसीले आयोजनाको निर्माण सकेका भौतिक संरचनाको परीक्षण गर्ने क्रम चलिरहेको भन्दै 6 किलोमिटर 270 मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताउनुभयो। अब विदेशको खबर। स्विजरल्याण्डमा चलिरहेको अमेरिका र इरान बीचको उच्चस्तरीय वार्तामा मध्यस्थ गर्दा देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन्। दुई देशबीच तनाव कम गर्ने र मध्य पूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्वपूर्ण सहमति भएको अल जजिराले जनाएको छ। वार्तामा अमेरिका र इरानले लेबनानमा चलिरहेको सैन्य तनाव नियन्त्रण गर्न डी कम्प्लिक्सन सेल स्थापना गर्ने सहमति गरेका छन्। यसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत बुझाइका कारण हुने सैन्य झडप रोक्ने अपेक्षा गरिएको छ। साथै अमेरिका, इरान र लेबनान बीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने खबरमा उल्लेख छ। मध्यस्थकर्ताहरूका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ। यसले राजनीतिक रूपमा वार्तालाई दिशा निर्देश गर्नेछ। यस समिति अन्तर्गत प्राविधिक समूहहरूले आणविक कार्यक्रम, प्रतिबन्ध खुकुलो पार्ने विषय र विवाद समाधानका विषयमा काम गर्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध कड़ा चेतावनी दिएको विषयपछि इरानी टोलीले केही समय बहुप्रतीक्षित बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो। यसले तनाव उत्पन्न भए पनि अन्तत संवाद फेरि शुरू भएको खबरहरूमा उल्लेख छ। विश्लेषकहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्वपूर्ण चरण हो। आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन् भने यसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको खेलमा इजिप्टले न्यूजील्याण्डलाई 3-1 गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जीत दर्ता गरेको हो। केही बेर अघि सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। इजिप्टले लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात पारेको छ। यसैबीच विश्वकप फुटबलमा नै केप भर्डेले दुई पटकको विश्व विजेता उरुग्वेसँग दुई दुईको बराबरी खेलेको छ। गैराती नै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने। बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। संखुवा सभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई तथा गुणस्तरीय बहुविजनको अभावले उत्पादन घट्यो। अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई। इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: 9841954 81 वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333 493-555।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्याएका प्राचीन महत्वका परशुराम मूर्ति, टुडाल र धार्मिक गाथा चित्र बेल्जियमबाट फिर्ता ल्याएको छ। चोरी भएका सम्पदा बेल्जियममा फेला परेपछि स्वदेश तथा विदेश सम्पदा अभियन्ताको सहयोगमा स्वदेश ल्याइएको हो। पुरातत्व दृष्टिकोणले महत्वपूर्ण रहेका ती सम्पदा कुन ठाउँबाट हराएको, त्यसको माग दावी परीक्षण गरेर सम्बन्धित मन्दिरमा पुनस्थापना गरिने पुरातत्व अधिकृत सरिता सुवेदीले बताउनुभयो। भक्तपुर अस्पतालको 123 वार्षिक उत्सवको अवसरमा अस्पतालले जिल्लामा क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ। बागमती प्रदेशका प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत अस्पतालको आयोजन तथा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको समन्वयमा सम्पन्न स्वास्थ्य परीक्षणमा 51 जना क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छ भन्दै लाखौं रूपियाँ ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारी, दाङका 29 वर्षीय हिमन्त केसी, सुनसरीका 42 वर्षीय शुकरदेव राई, त्यही ठाउँका सुनसरीकै 34 वर्षीय मनिष पोदार, रूपन्देहीका 47 वर्षीय राम रतन मिश्र, कास्कीका 39 वर्षीय अमृत अधिकारी र रौतहटका 35 वर्षीय मीर इस्लामामा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। र त्रिवी क्रिकेट मैदानमा चलिरहेको प्रथम पीएल सिंह मेमोरियल टी20 कप क्रिकेटमा अहिले काठमाडौँ महानगरपालिका र पोखरा महानगरपालिका बीचको खेल भइरहेको छ। यस्तै दिउँसो 1 बजे विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिका खेल्नेछन्। हिजो काठमाडौँले वीरगंजलाई 6 विकेटले पराजित गर्यो। वर्षाका कारण 15 ओभरमा छुट्याइएको खेलमा वीरगंजले 8 विकेट गुमाउँदै 111 रन बनाएको थियो। जोग्राफी ब्याटिङमा काठमाडौँले 12 ओभरमै 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। काठमाडौँ उपत्यका सहित पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। भएका प्राचीन महत्वका पुरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो, सम्बन्धित मन्दिरमा पनि स्थापना गरिने। र पीएल कपमा काठमाडौँ र पोखरा महानगरले खेल्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्नु र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउँदैन त।
2: श्री प्रदीप तथा टाटा मोटर्सको

0: सुई धाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिचेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेट सँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा नेपालको सड़क र गाड़ीहरूको संसारलाई एउटा छुट्टै नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनुहुने क्याजुअल्ली अन्नोइड ड्राइभर र सड़क सुरक्षालाई एउटा अभियानको रूपमा अघि बढ़ाउनुहुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानी पनि छ।
1: प्र्याक्टिस मेक्स पर्फेक्ट नै भन्छु कि अब एकैचोटि नयाँ गाडी पाउँदैमा आजको के छ भने अहिले त झन् इभी पनि आएको छ अनि इभीहरूमा त एक्सलरेसन एकदमै छिटो छ नि, यो इन्स्टेन्ट टर्क भन्ने शब्द एकदमै छ नि फैलिएको, त्यो अहिले अलिकति एक्सिडेन्ट ठिक छ कि पहिलाको 1800-2000 सिसी जति एकैचोटि तानिन्छ कि गाडीले, अब त्यो जथाभावी गरेर चलाउनु भएन, त्यो त आफ्नै हातमा हो कसरी गाडी चलाउने, के गाडी छ आफ्नो हातमा, के बाइक छ। बाइक पनि मलाई याद छ पहिला बच्चा बेला 110-200 सिसी भनेको त पर्फर्मेन्स बाइक नै हुन्थ्यो त्यति बेला, अहिले त 300-350 नै एभरेज भइसकेको छ होइन, बरु स्पोर्ट्स सेगमेन्ट भने 600 पुगेको छ।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, सरकारले सड़क पूर्वाधारमा ल्याएको महत्वाकांक्षी आयोजना निर्माण गर्ने योजना अन्तर्गत 2 एक्सप्रेस वे र 8 पर्यटकीय राजमार्ग निर्माण गरिने भएको तपाईलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौ। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा सञ्चालन भइरहेका छन्। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। देशका सातै प्रदेशले सवारी तथा यातायात क्षेत्र सुधारलाई प्राथमिकतामा राखेका छन्। प्रदेशहरूले यातायात क्षेत्रका सेवा छिटो छरितो र डिजिटल बनाउन आगामी आर्थिक वर्ष 2083-84 बजेटमा विभिन्न कार्यक्रम समेटेका हुन्। सार्वजनिक सवारीको संचालन नियमन र व्यवस्थापन प्रदेशहरूको क्षेत्राधिकारमा पर्छ। 2073 सालदेखि उनीहरूले नै नियमन र संचालन गर्दै आएका छन्। सवारी दर्तादेखि वार्षिक कर निर्धारण नवीकरण उनीहरूले नै तोके बमोजिम हुन्छ। आम सरकार र आफ्नो क्षेत्राधिकारभित्र भएकाले प्रदेशहरूले बजेटमा सवारी चालक अनुमति पत्र छपाई र प्राप्ति सहज बनाउने, यातायात कार्यालयहरूको काम कार्यवाही डिजिटाइज गर्ने, बिचौलियाको अन्त्य गर्ने घोषणा गरेका छन्। त्यसै गरी सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने, कायम सिन्डिकेट हटाउने, विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ईभीमा कन्भर्जन गर्ने, चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने, सड़क दुर्घटना न्यूनीकरण गर्ने लगायत योजना समेटेका छन्। प्रदेशहरूले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राखेका मुख्य कामहरू यातायात कार्यालयको सेवा, त्यसै गरी सार्वजनिक सवारीमा प्रविधिको प्रयोग, ईभी प्रयोगमा प्रोत्साहन, चार्जिङ स्टेशन निर्माण, सड़क दुर्घटना न्यूनीकरण लगायत रहेका छन्। साथै प्रदेशहरूले मुख्य नाकाहरूमा चेकपोस्ट निर्माण, सवारी चाप हुने स्थानमा ट्राफिक लाइट जडान, व्हीकल फिटनेस टेस्ट सेन्टर, स्क्रैप सेन्टर, राइड शेयरिङ सेवा नियमन र व्यवस्थापन जस्ता कार्यक्रम बजेटमा समेटेका छन्। यद्यपि प्रदेशहरूले विगतका बजेटमा पनि यस्ता कार्यक्रम राख्ने गरेका भए पनि कार्यान्वयन भने साह्रै फितलो छ। धेरैजसो योजना कागजमै सीमित भएका छन्। आगामी बजेटमा समावेश कार्यक्रम तथा योजना पनि कार्यान्वयन हुनेमा भने आशंका छ। रसुवागढ़ी भन्सार नाका हुँदै विद्युतीय सवारी साधन आयात गर्दा लापरवाही भएको पाइएको छ। अर्थ मन्त्रालयले भन्सार विभागका निर्देशकको नेतृत्वमा गठन गरेको अनुगमन टोलीले उक्त नाका हुँदै ईभी आयात गर्दा चरम लापरवाही हुने गरेको भेटाएको हो। बजेट अघि नै कर बढ़ने हल्ला चुहाएर व्यवसायीले ठूलो संख्यामा सवारी साधन आयात गरेको भन्दै प्रश्न उठेपछि अर्थ मन्त्रालयले अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले स्थलगत अध्ययन गर्दा रसुवागढ़ी भन्सारबाट लापरवाही भएको भेटाएको हो। मुस्ताङ भन्सारबाट ईभी आयात गर्दा भने कैफियत नदेखिएको समितिले उल्लेख गरेको छ। रसुवा भन्सार कार्यालयबाट ईभी आयात गर्दा कर्मचारीहरूले पर्याप्त सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको र कतिपय सवारी भन्सारमा नआइपुग्दै कागजातका आधारमा जाँच पास गरेको पाइएको छ। यसरी कानूनी प्रक्रिया पूरा नगरेको देखिएकोले अर्थ मन्त्रालयले रसुवा भन्सारमा कार्यरत तत्कालीन कार्यालय प्रमुख सहित 13 कर्मचारीहरूलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको छ। साथै सो कार्यमा संलग्न विद्युतीय सवारी आयातकर्ताहरू लगायत भन्सार जाँच पास प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका पत्र पठाइएको विभागले जनाएको छ। मुस्ताङ भन्सारबाट जेठ 12 र 13 गते जाँच पास भएका कुल 649 सवारी साधन भने नियम अनुसार नै आयात भएको समितिको निष्कर्ष छ। अनुगमन समितिले 9 प्रज्ञापन पत्र, भन्सारको अभिलेख र सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा सबै सवारी नेपाल प्रवेश गरिसकेपछि मात्रै जाँच पास भएको पाएको थियो। सरकारले सड़क पूर्वाधारमा महत्वाकांक्षी आयोजना निर्माण गर्ने योजना अघि सारेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 2 एक्सप्रेस वे र 8 पर्यटकीय राजमार्ग निर्माण गरिने जानकारी दिनुभएको हो। उहाँले काठमाडौँ पोखरा र पोखरा बुटवल 2 पुग्ने गरी एक्सप्रेस वे निर्माण गरिने बताउनु भएको छ। उहाँका अनुसार बुटवल पोखरा एक्सप्रेस वे निर्माण गर्न आगामी आर्थिक वर्ष टेण्डर आह्वान गरिनेछ। त्यस्तै काठमाडौँ पोखरा एक्सप्रेस वेको अध्ययन अघि बढ़ाइने उहाँको भनाइ छ। मन्त्री लम्सालले देशका प्रमुख पर्यटकीय गन्तव्यहरू जोड्न 3,000 किलोमिटर लामो 8 पर्यटकीय राजमार्ग बनाइने समेत बताउनु भएको छ। उहाँका अनुसार 3 वर्षमा 6 खर्ब रूपियाँ लगानी गरेर ती राजमार्ग बनाइनेछ। पर्यटकीय राजमार्गका सड़क समेत छानिसकिएको छ। उत्तर दक्षिण 6 र पूर्व पश्चिम 2 पर्यटकीय राजमार्ग बनाइनेछ। उत्तर दक्षिणतर्फ रानी विराटनगर किमाथाङका वीरगंज रसुवागढ़ी भैरवा कोरला कोइलावास डोल्पा जमुना सिंहकोट र गौरीफन्टा बढ़ीमालिका रहेका छन्। ती सबै सड़कलाई एक्सप्रेस वेको रूपमा विकास गरिने उहाँको भनाई छ। मन्त्री लम्सालले सबै जिल्ला सदरमुकाम जोड्ने सड़क चौड़ा बनाइने बताउनु भएको छ। सड़क सुरक्षाका लागि पनि 3 वर्षीय योजना बनाइएको उहाँले बताउनु भएको छ। सरकारले काठमाण्डुको थानकोटदेखि काभ्रे पलाञ्चोकको धुलीखेलसम्म मेट्रो रेल निर्माण गर्ने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार हाल 150 किलोमिटर लामो दूरीको मेट्रो रेल चलाउने गरी ट्रान्सपोर्टेशन मास्टर प्लान तयार पार्ने काम भइरहेको छ। उहाँले आगामी आर्थिक वर्षभित्र मास्टर प्लान तयार पारिने र विस्तृत आयोजना प्रतिवेदन डीपीआरका लागि तयार पार्न प्रस्ताव आह्वान गरिने बताउनु भएको छ। मेट्रो रेलका लागि नयाँ गुरु योजना बनाइरहेकाले तत्काललाई काठमाण्डुमा मेट्रो रेलको निर्माणको योजना हाललाई स्थगित गरिएको समेत जानकारी उहाँले दिनुभएको छ। रेल मेट्रो रेल र मोनोरेल विकास आयोजनाले गत जेठ 1 काठमाण्डु उपत्यकाभित्र 27.5 किलोमिटर लामो रेल मार्ग निर्माणका लागि डीपीआर बनाउन प्रस्ताव आह्वान गरेको थियो। सरकारले देशका 7 प्रदेशमा ब्लू बस संचालनको तयारीलाई अघि बढ़ाएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारको 100 कार्यसूची अनुसार महिलालाई सुरक्षित सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस चलाउने तयारी गरिएको हो। गत चैत 13 स्वीकृत कार्ययोजना अनुसार पहिलो चरणमा 100 कम्तीमा 25 बस संचालनमा ल्याउने लक्ष्य छ। सो अनुसार काठमाडौँ उपत्यकामा साझा यातायातसँग र उपत्यका बाहिर यातायात व्यवसायीसँग सहकार्य गरी 25 बस संचालनमा ल्याउने तयारी गरिएको हो। पूर्वाधार विकास मन्त्रालयका अनुसार उपत्यकामा साझा यातायातसँग सहकार्य गरी कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा संचालन गर्ने योजना अघि बढ़ाइएको हो। त्यस्तै काठमाण्डु उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 बस संचालनमा ल्याउने तयारी छ। ब्लू बस सेवा संचालनका लागि आवश्यक कार्यविधि समय सहितको कार्ययोजना शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयको भनाई छ। सरकारले सार्वजनिक यातायातमा महिला तथा बाल बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ। आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ। ब्लू बस सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ। सरकारी सेवा नागरिकको घर दैलोमा उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभाग मार्फत थालिएको सरकारी कुरियर सेवा प्रभावकारी बन्दै गएको छ। हुलाक सेवा विभागलाई प्रविधि मैत्री बनाउने तथा संस्थागत सुधारका विविध काम अघि बढ़ेसँगै राहदानी, सवारी चालक अनुमति पत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाण पत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्मै ढुवानी हुन थालेको हो। नयाँ सरकार गठन भए लगत्तै ल्याइएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा हुलाक सेवालाई पुनर्जीवन दिई सरकारी कुरियर सेवाका रूपमा विकास गरिने उल्लेख थियो। 100 बुँदे कार्यसूचीको बुँदा नम्बर 27 राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र लगायत सरकारी कागजातहरू घरमै पुर्याउने व्यवस्था मिलाइने उल्लेख थियो। शासकीय सुधार सम्बन्धी सो बुँदामा हालसम्म उल्लेख्य प्रगति देखिएको र केही कामहरू अन्तिम चरणमा रहेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभएको छ। विभागका अनुसार हालसम्म यातायात व्यवस्था विभागबाट प्राप्त 5,78,053 थान सवारी चालक अनुमति पत्र गोश्वारा हुलाक कार्यालय मार्फत सम्बन्धित जिल्लामा पठाइएको छ। ती मध्ये 1,081 थान अनुमति पत्र कास्की, नोरङ, बाँके, पर्सा, सुनसरी, कालीकोट, बझाङ लगायत जिल्लाका सेवाग्राहीको घरमै पुर्याएर वितरण गरिएको विभागले जनाएको छ। चीन सरकारको अनुदानमा स्तरोन्नति भइरहेको स्याफ्रोबेसी रसुवागढ़ी सड़कको कामले गति लिएको छ। गत जनवरी अर्थात पुसदेखि काम थालेको चिनिया पक्षले धमाधम काम गरिरहेको हो। गल्छी, त्रिशुली, मैलुङ, रसुवागढ़ी सड़क आयोजनाका इन्जिनियर कुमार पराजुलीले अहिले विभिन्न स्थानमा मेसिनरी, टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सड़क सुरक्षा सम्बन्धी संरचना निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिनुभएको छ। यद्यपि कतिपय स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम शुरू भए पनि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा भित्तो कटानमा केही ढिलाइ भइरहेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार हालसम्म सड़क स्तरोन्नतिको प्रगति करिब 7% पुगेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढ़ी पुग्ने यो सड़कलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माणलाई गति दिइएको इन्जिनियर पराजुलीले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा नेपालको सड़क र गाड़ीहरूको संसारलाई एउटा छुट्टै दृष्टिकोणबाट हेर्न सिकाउनुहुने क्याजुअल्ली अनोइड ड्राइभर, सड़क सुरक्षालाई एउटा अभियानको रूपमा अघि बढ़ाउनु हुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

फरक डाटा जेन्युइन बास डाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले आमो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै डाटा जेन्युइन बास खरिद गर्न 2081290 र 2081295 कन्फी कोड भएको मात्रै खरिद गर्न

हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए, आमदानी बढाउनुहोस्। जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली काठमाडौँ।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क में यति बेला तपाई सुन्दै हुनुहुन्छ सिप्रदी टाटा मोटर्स र मिशेलिन टायर्स को सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 मेगाहर्ज सँगै उज्यालो online.com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौं, स्रष्टा एकदेव लिम्बुको शब्द संगीत र स्वर यो गीतमा रहेको थियो। कार्यक्रममा अब पालो नेपालको सड़क र गाड़ीहरूको संसारलाई एउटा छुट्टै नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनु हुने क्याजुअल्ली अनोइड ड्राइभर र सड़क सुरक्षालाई एउटा अभियानको रूपमा अघि बढ़ाउनु हुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानीको उहाँलाई हाम्रो प्रश्न थियो,
1: के लाग्छ नेपालमा सुरक्षित गाड़ी सुरक्षित प्रविधि भित्रिसक्यो?
2: त्यस्तो चाहिँ अब गाड़ीमा पनि भर पर्छ त्यस्तो कुरा चाहिँ, तर आफू चालक भएर चलाउँदा पनि त्यो चाहिँ टुङ्गे खालको चाहिँ कुरा जस्तो लाग्छ यो प्रश्नको उत्तर चाहिँ, किनभने गाडीमा चाहिँ आजकल पहिलाभन्दा धेरै कुराहरू चाहिँ थपिसकेका छ। पहिला चाहिँ दुईटा एयरब्याग नै अगाडि पाउँदा नै यसो वाओ एकदमै सेफ गाडी जस्तो लाग्थ्यो होइन, अहिले चाहिँ दुईटा एयरब्याग त मिनिमम नै भइसकेका छ, इन्डियाले नै यसो ल निकालिसकेका छ होइन, अनि दुईटा एयरब्याग अगाडि मात्र होइन साइडमा पनि तीन चारवटा एयरब्याग गरेर एउटै गाडीमा आजकल छदेखि आठवटा बाह्रवटा नै एयरब्याग आउँछ पुरै मिनिमम सेफ्टी प्रोटेक्सनलाई। त्यसमाथि गाडीमा क्रम्पो जोन भनेर अगाडिको राखेको हुन्छ। हाम्रो अनलाइन हेर्दा चाहिँ दुईटा गाडी टक्कर बाइक टक्कर दिँदा जहिले नि कमेन्ट सेक्सन हेर्छु कि सोसियल मिडिया पोस्टहरूमा, अनि त्यस्तोमा चाहिँ कतिजनाले टक्कर भयो यो गाडी त के भन्छ भाँच्चै भाँचेन होइन कस्तो मजबुत रहेछ भन्यो कि, त्यो चाहिँ हाम्रो कस्तो अलिकति मिसकन्सेप्सन हुन थालेछ कि, किनभने तपाईँको एक्सिडेन्ट भएको बेला होइन त्यो काइनेटिक एनर्जीको इम्प्याक्ट एकदम ठुलो हुन्छ कि, अनि त्यो क्रम्पल भएको भने कि त्यो इम्प्याक्ट एब्जर्ब गरेको हो कि गाडीले, ताकि आफ्नो जिउमा चाहिँ हानि नपरोस् भनेर, अनि त्यस्तो कुराहरूमा चाहिँ गाडी अहिले एकदमै राम्रो पाएको छ। तर एट द एन्ड अफ द डे म के भन्छु भने सबैभन्दा बेस्ट सेफ्टी भनेको आफ्नै हातमा हो। अब आफै सुरक्षित भएर चलाउनुहुन्छ भने चाहिँ तपाईँ तपाईँको प्यासेन्जर्स फ्यामिली होइन गाडी जे जस्तो टेक्नोलोजी भए पनि सुरक्षा चाहिँ आफ्नै हातमा हो जस्तो लाग्छ।
1: नेपालमा जुन प्र्याक्टिस छ, हामी सड़कमा जुन हिसाबले सुरक्षित यात्रा गर्नुपर्छ भनेर बारम्बार सूचनाहरू जारी गरिराख्दा भनिराख्दा पनि कतिपय ठाउँमा अनियमितता भएको पाइन्छ र त्यो नियम मिचेर चलाउनेहरू पनि धेरै हुनुहुन्छ, उहाँहरूलाई के सन्देश दिनुहुन्छ?
2: यो चाहिँ अब यस्तो छ, नेपालको अब हाम्रो बाटो केही मैले पनि गाडी चलाउँदा चलाउँदै आएको हो सिक्दै आएको हो होइन, यो गाडी चलाउने भनेको चाहिँ सिक्दै जानुपर्ने कुरा रहेछ। सड़कमा कसरी अनुशासन होइन गाडीको क्षमता अनुसार कसरी चलाउने, सानो गाडी बाइक जस्तै सोचेर त ठुलो गाडी त चलाउनु मिलेन नि, बाइकबाटै दुई पाङ्लाबाट चार पाङ्ले जाने स्वाट स्वाट स्वाट त काट्नु मिलेन नि होइन, अलिकति सोचेर रोकेर काटेर हेरेर गर्नुपर्छ, अनि त्यो चाहिँ अब साधन अनुसारको सोचाइ चाहिँ अलिकति बेग्ला बेग्लै गर्नुपर्छ चाहिँ म भन्छु होइन यो कुरामा। अनि त्यसमाथि चाहिँ त्यो सोचाइ चाहिँ कसरी आउँछ भने पछि चाहिँ प्र्याक्टिस मेक्स पर्फेक्ट नै भन्छु कि, अब एकैचोटि नयाँ गाडी पाउँदैमा आजको के छ भने अहिले त झन् इभी पनि आएको छ, अनि इभीहरूमा त एक्सेलरेसन एकदम छिटो छ नि, यो इन्स्टेन्ट टर्क भन्ने शब्द एकदमै छ नि फैलिएको, त्यो अहिले अलिकति एक्सिडेन्ट थिचे कि पहिलाको 1800-2000 सिसी जति एकैचोटि तानिन्छ कि गाडीले, अब त्यो जथाभावी गरेर चलाउनु भएन, त्यो त आफ्नै हातमा हो कसरी गाडी चलाउने, के गाडी छ आफ्नो हातमा, के बाइक छ। बाइक पनि मलाई याद छ पहिला बच्चा बेला 110-200 सिसी भनेको त पर्फर्मेन्स बाइक नै हुन्थ्यो त्यति बेला, अहिले त 300-350 नै एभरेज भइसकेको छ होइन, बरु स्पोर्ट्स सेगमेन्ट भने 600 पुगेको छ, अब क्षमता बढेको बढेछ, बाइकको बढेछ, गाडीको मैले पक्कर भने इभी जस्तो, तर अब बाटोको अनुशासन भने चाहिँ अब त्यो चाहिँ आफैले हेर्नुपर्छ। हाम्रो सहर काठमाडौँबाट सुरु गरौँ न, देश पनि नजाउँ, सहरमै के छ भने बाटो हाम्रो एकदम ऐतिहासिक सहर हो, पुरानो हजारौं सालदेखिको सहर हो, यो बाटोहरू बनाउँदा गाडीको त सोच पनि आएको थिएन मान्छेमा होइन, द फर्स्ट कार नै यो अब मर्सिडिज बेन्जको 1800 आएको, र हाम्रो मल्लकालको पाटन दरबार बसन्तपुर यो त 1600-1500 बनिसक्या हो नि होइन त्यति बेला त गाडीको सोच पनि आएको थिएन फेलागाडा थियो होइन अब त्यस्तो बाटोमा अहिलेको लेटेस्ट ग्रेटेस्ट चाइनिज इभीज होइन इन्डियन इभीज सबै चलाइरहेछौँ होइन अब सोचेकै न ठाउँमा चलाउनमा त त्यो त आफैले ध्यान दिनु पर्यो नि कसरी के चलाउने भनेर अब बाहिर विदेशमा गयो भने चाहिँ मल्टिपल लेन भएकै बाटो पाउँछ होइन साइड साइडमा पेन्ट सबैतिर पाउँछ तर अब त्यस्तो त सबैतिर पाउँदैन अब म एकचोटि एउटा इलेक्ट्रिक गाडी होइन आजकलको पाउने लिएर मङ्गल बजार छिर्दा त के हो होइन अब के हटेक नै हुन्छ नि कहिले कहिलेको कहाँबाट आउँछ होइन मान्छे पनि हिँड्दा त्यही बाटो हुन्छ ठेलागाडा पनि हुन्छ त्यहाँ त झन् होइन रिक्सा पनि हुन्छ अब यस्तो सोचेर त गाडी त पठाइँदैन नेपालमा होइन सो त्यही भएर चाहिँ म के भन्छु भने यो रोड डिसिप्लिन भन्ने चाहिँ अब आफै सिक्दै जानुपर्छ यो सिनारियो बेसिसमा हो होइन अनि अब त्यो चाहिँ अब आफै नै अलिकति कसियस भएर चाहिँ चलाउनु पर्यो
1: हामी अहिले स्मार्ट सिटीको बाटोमा पनि दौडिराखेका छौँ विभिन्न शहरहरूलाई स्मार्ट सिटीको रूपमा कन्भर्ट गर्ने भनेर लगिराखेका छौँ तपाईँ के सजेस्ट गर्नुहुन्छ यो स्मार्ट सिटीमा हुनुपर्ने बाटोमा चाहिँ के चाहियो
2: यस्तो छ स्मार्ट सिटी भनेपछि अब द गोल अफ ट्रान्सपोर्ट चाहिँ म के भन्छु भने मान्छेलाई एक ठाउँबाट अर्को ठाउँ होइन अब काठमाडौँ जस्तो सहर त राजधानी नै भयो होइन काठमाडौँ जस्तो ठुल्ठुलो सहरहरू अरू पनि आउँदै गरेका छन् होइन तर अब मेन फोकस भनेको स्मार्ट सिटी जस्तो ठाउँमा भनेको चाहिँ मोबिलिटी जस्तो लाग्छ कि त्यो भनेको चाहिँ प्राइभेट गाडीको मात्र चाहिँ होइन टु व्हिलरमा मात्र पनि होइन त्यो लास्ट कुरा चाहिँ पब्लिक ट्रान्सपोर्टकै इन्फ्रास्ट्रक्चरमा आउँछ कि तर तपाईँले यो स्मार्ट सिटीको हामीले कन्सेप्ट जुन आइरहेको छ नि त्यो चाहिँ अब कसरी हजारौं मानिसलाई रस आवरको बेला बिहान 7 बजेदेखि 10 घरबाट अफिस लगौँ कि त बेलुका 5 बजेदेखि 7 बजे घर पुर्याइदिउँ होइन अफिसबाट किनभने त्यही बेला अहिले नोटिस गर्नुभएको छ भने ट्राफिक अहिले अत्तै बढेछ नि अहिलेको अब यो गभर्मेन्ट अनुसार 9 to 5 अलिकति स्ट्रिक्ट नै आएको छ नि मान्छे के नोटिस गरे भने पहिला चाहिँ अलिकति रिल्याक्स खालको थियो होइन त्यो टाइमिङ अनि त्यसले गर्दा मान्छेहरू अब 7:30-10:11 अलिकति स्प्रेड आउट भएर चाहिँ अफिस गइरहेको थिए होइन अब त 9 बजे पुग्नै पर्यो अहिले फेरि त्यसले गर्दा 8 बजे चाहिँ बमाल ट्राफिक बढेको छ अब स्मार्ट सिटीको मलाई उद्देश्य चाहिँ यस्तै कुराको चाहिँ अनुसन्धान गरेर अब सल्युसन खोज्नलाई हो कि अब पब्लिक ट्रान्सपोर्ट राम्रो गरौँ एउटा बस सिस्टम बनाऊ होइन कि त रेलवेको त अहिले यो सबवे यो ट्रान्जिटको त अहिले एकदम छलफल पनि भइरहेछ नि इन्टरनेटमा नि आइरहेछ मजाले अब यस्तो कुराहरूमा चाहिँ इन्भेस्टमेन्ट दिएर एक्जिक्युट पनि गर्नु पर्यो किनभने तपाईँले सोच्नुभयो भने प्राइभेट गाडी बाइक जति भए पनि प्राइभेट ओनरसिपको हदमा भए 2-4 जनालाई लिन्छ होइन तर त्यही स्पेसमा बस ल्यायो कि त ट्रेन ल्यायो भने त्यही स्पेसमा 50 जना होइन बसको कि त लाइक 100 जना नै ट्रेनमा त अटाउनु मिल्यो नि होइन अनि त्यो त मास ट्रान्जिट भनेपछि 100-100-100 जना एकैचोटि जाम जुन लग्ने भयो नि अनि त्यसले त एकदमै कन्जेसन मान्छेको इकोनोमी लाइक प्रोडक्टिभिटीलाई नै हेल्प गर्ने भयो नि किनभने तपाईँ अहिले सोच्नुभयो भने अफिस जाँदा बिहान 30-45 मिनट ट्राफिकमा यताउता बितिरह हुन्छ सेम टाइम बेलुका पनि होइन दुई गुणा गर्यो कहिले काहीँ पानी पर्छ होइन अब त बर्खा पनि सुरु भयो होइन पानी परेपछि त हाम्रो आधी त बाटो फ्लडेड नै हुन्छ होइन झन् ट्राफिक बढ्छ मोटर बाइकको चलाउने चालकहरू फेरि आत्तेर ओत्लिँदै फेरि ट्राफिक बढाउँछ होइन कि त सबैजना पर्खिनु पर्छ अनि एकैचोटि सबैजना निस्किन्छ साँझमा झन् ट्राफिक बढ्यो होइन यो भनेको त सब देशको प्रोडक्टिभिटीलाई त अफेक्ट गर्दछ अनि तपाईँको इकोनोमीलाई नि अफेक्ट गर्यो नि हामी यो माइक्रो लेभलमा यसरी सोध्छौँ कि है आज अलिकति बेसी गयो कि त भोलि पनि अलिकति बेसी गयो तर तपाईँले क्युमुलेटिभली माइक्रो अलिकति बाहिरबाट हेर्नुभयो भने त तपाईँमा होइन बाटोमा भएको अर्को 50 जना सोच्यो भने त फ्युल पनि बेसी गइरहेछ सबको टाइम पनि खर्च भइरहेछ अनि आखिरमा त केलाई हानि छ भने त त्यही इकोनोमी त्यही वर्क लाइफ ब्यालेन्स होइन अब घरमा परिवारसित पनि लास्ट टाइम बित्यो होइन ट्राफिकमै बित्यो होइन धुवा गर्दै बस्नु पर्यो हेल्थको कन्सर्न आउँछ लङ रनमा होइन अनि त्यसले गर्दा मान्छे यो स्मार्ट सिटी भन्ने यो कन्सेप्ट चाहिँ मलाई एकदम राम्रो लाग्छ तर अब यस्तै कुराहरू यो ट्रान्सपोर्टको सेक्टरमा चाहिँ अलिकति ध्यान दिएर अब कसरी चाहिँ काठमाडौँलाई अब अघि बढाउने किनभने अगेन नयाँ सिटी होइन, यसको ब्लू प्रिन्ट भनेको नयाँ फ्याक्टर बनाएको चाहिँ सिटी होइन, हाम्रो एकदम ऐतिहासिक सिटी हो। कुन जमानादेखिको सानो सानो गल्ली पनि छ, हिँड्ने बाटो पनि छ, साइकलको बाटो पनि छ, वान लेन, टू लेन, फोर लेन, रिङ रोड त 8 लेनसम्म पुगिसकेको छ। अब यो सबै सोचेर चाहिँ के गरी मास पब्लिक ट्रान्सपोर्ट ट्रान्जिट चाहिँ सोच्नुपर्ने कुरा चाहिँ आएको छ। अब
0: यो थियो नेपालको सड़क र गाड़ीको संसारलाई एउटा छुट्टै नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनु हुने क्याजुअल्ली अनोइड ड्राइभर र सड़क सुरक्षालाई एउटा अभियानको रूपमा अघि बढ़ाउनु हुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानी। अब भने फेसबुकमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेटौं। उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले कार्यक्रमको अघिल्लो अंकमा तपाईँलाई सोधेका थियौं, अबको 3 वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्डाखुल्डी नदेखिने पूर्वाधार विकास मन्त्रीको दावी र व्यावहारिक पक्षमा तपाईँ कतिको ढुक्क हुनुहुन्छ? प्रतिक्रियाहरू थुप्रै आएका छन्, जसमध्ये युवराज सापकोटा लेख्नुहुन्छ, दुबईमा अहिले पनि कति ठाउँमा खाल्डाखुल्डी छ, नेपालमा नहुने होला है भनेर व्यङ्ग्य गर्नु भएको छ। त्यसपछि कुमार नयनले लेख्नु भएको छ, नोटेड भनेर उहाँले नमस्ते गरेको इमो प्रयोग गर्नु भएको छ। सुशीला थापा लेख्नुहुन्छ, 3 वर्षसम्ममा अहिले नै नभनिहाल्ने कि भनेर उहाँले पनि व्यङ्ग्य गर्नु भएको छ। त्यसै गरी शंकर भट्टराई लेख्नुहुन्छ, अब यता पनि उखान टुक्का शुरू भएछ भनेर व्यङ्ग्य गर्नु भएको छ। त्यसै गरी शारदा भट्टराई लेख्नुहुन्छ, आशा गरौं पुराना सड़क सबै राम्रो भइदिए त नयाँलाई त्यही अनुसार आयोजना आउलान्, नत्र भने कार्यवाहीमा पर्ने डरले पनि केही गर्लान् भन्नुभएको छ। त्यसै गरी कृष्ण पोखरेल लेख्नुहुन्छ, आशा गर्ने भन्नुभएको छ। नारायण प्रसाद मेवाहाङ लेख्नुहुन्छ, जिम्मेवार मन्त्रीले भन्नुभएको छ हो भने हुन्छ होला नि भन्नुभएको छ। सहयोगी विसी लेख्नुहुन्छ, यसरी समय सीमा राखेर नबोल्नु भएको भए राम्रो, किनभने 3 वर्षपछि जहाँ खाल्डा देखिन्छन् ती खाल्डोको फोटो पोस्ट हुनेछन्, भाइरल गराइनेछ, मन्त्री भएपछि जे पनि बोल्नुहुन्छ र भन्नुभएको छ। समग्रमा सबैले व्यङ्ग्य गर्नुभएको छ, अब यो उहाँले बोल्नुभएको कुरा कतिको सम्भव हुन्छ र व्यावहारिक रूपमा कतिको बन्न सक्छ, हामी ढुक्क हुन सक्छौं व्यवहारिक पक्षमा भन्ने कुरा चाहिँ हेर्ने विषय रहेको छ। अब भने आजको प्रश्न, सरकारले सड़क पूर्वाधारमा ल्याएको महत्वाकांक्षी आयोजना निर्माण गर्ने योजना अन्तर्गत 2 एक्सप्रेस वे र 8 पर्यटकीय राजमार्ग निर्माण गरिने भएको तपाईंलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सड़क र सवारीको अर्को अंकमा प्रसारण गर्नेछौ। कार्यक्रममा अब पालो सवारी साहित्यको। आज यहाँ मसँग एउटा ट्याक्सीको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, कहानी जति सजिलो हुन्छ बुझ्न, कहानी जति सजिलो हुन्छ बुझ्न उति नै गाह्रो हुन्छ बुन्न, जिन्दगी एउटा गाड़ी झै चलिरहन्छ निरन्तर, कहानी बुन्दै कहानी बुझ्दै। तपाईले पनि यस्तै कुनै गाड़ीको पछाडि अथवा दायाँ बायाँ कतै लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाड़ीको नम्बर पनि नछुटाउनुहोला। हामी कार्यक्रम सड़क र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौ। अब यिनै सामग्री सँगसँगै हामी सुप्रदी टाटा मोटर्स र मिशेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं। आजलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी विदा हुन्छौ। अब हाम्रो भेट आउने शुक्रबार कार्यक्रम सड़क र सवारीको अर्को अंकमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। सचेत रहौं, सुरक्षित रहौं अनि स्वस्थ रहौं। नमस्कार, शुभ दिन।

0: Michelin.
1: World's number one tire brand.
0: Football season aayo. Aba excitement season matra hoina. Ghar bhitra mahasus huncha.
2: Yo football season hernuhos, cheer garnuhos, ra upgrade garnuhos. Together with Samsung Mini LED TV. Samsung Visionary TV ma paunuhos. Sound by Matra Ru, 9999 ma. Ya 12 mahina sammako net TV packet sangai nishulka WhatsApp live subscription. Sathai 25% sammako discount ra 24 mahina sammako EMI.
0: Sathila hunechan.
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 0942488888 अन्ठानब्बे 0942488888

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 10 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: बालक बालिकालाई

0: काममा लगाएको पाइमा कानुन अनुसार खोला काबा इमेजेड सर्भिस छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
6: बाबा, म आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
7: होइन,
6: यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
8: नमस्ते, कति टाइमले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
10: ए, के भो, दौडिदिई पो आइस त।
9: नाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
10: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एथमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा झोलामाई अक्सिड प्रिंटिंग प्रेस सोलोदूत कुंडू नगरपालिका पांच सलेरी सुलखुम्बू विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यूज चार कलरिया तथा झोलामाई अक्सिड प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालछा वाल मिक्सर नुहाउने सर्भर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पात पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त आउनु सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश
4: सुन्न हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
7: देख्नु भएन औषधी हालेको
5: नहुन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
7: एकैछिन त हो नि धेरै बेर होइन खै अहिलेसम्म केही भएको छैन
3: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: विषादीले धेरै जोखिम हुन्छ कि
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
8: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
8: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
8: सचेत बनाऊ
9: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
7: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
3: हो खिचौ खिचौ केटाकेटी सबैको सामै खिचौ न
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
16: नमस्कार सेन्सेलिका दिदी
17: नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
17: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
17: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापनको
9: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
19: तीन दिन भयो।
18: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
19: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
18: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
19: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
20: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युवनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
18: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन हो।
21: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भयो नि डाक्टर साहब।
19: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
21: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
19: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
21: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
19: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
21: हजुर।
19: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
21: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
14: नेपाल सरकार विज्ञापन हो।
22: ल ल ल ल, मरे कि के हो?
1: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
21: कस्तो नेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब दिन बाटो पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन
21: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
19: खै जन्मदाता दिनुस् त
21: जन्मदाता गरेको छैन नि म्याडम
19: जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
21: मलाई त थाहा नै थिएन म्याडम
19: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
9: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
22: साथी हेर नि क्या खतरा समाचार आइसक्यो भयो फेरि अब चाहिँ के हो
19: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथ्यो न यसो त जसले पनि लेखिहाल्छ नि
22: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
19: तिमीलाई थाहा थिएन
22: थाहा थिएन
19: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्स आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
22: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
19: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
9: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
23: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
24: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
25: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
24: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
25: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
24: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
25: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
24: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
25: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
24: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
25: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
0: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु
25: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है
0: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौ शंका लागे उजुरी गरौ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौ
25: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख
4: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
25: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
8: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
10: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
12: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
25: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
26: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
12: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: ए बाबु अध्यारो सच्चाज बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाउँ
3: नेपाल सरकार विज्ञापन हो
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
5: डिप्रेसन नदीमा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाँच्न नलाग्ने आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
4: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
5: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
4: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
5: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
6: हेलो
7: हेलो बहिनी सन्चै छौ
6: हजुर सन्चै छु हजुरलाई कस्तो छ
7: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
6: अनि हुलाकमा त जानु
7: हो नि हुलाकमा जाऊ न
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
7: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
6: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
7: लसु न विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
6: ए सहरमा मात्र होला नि
7: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
6: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपदी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
5: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-65-10-55 छ, 98-41-63-53-37, 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमण, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समय नै महसुल दिनु, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: राज्य स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। वा महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना वाको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियम अनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र माग्ने।

0: शिक्षित औषधता सम्बन्धी सूचना गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपस्वीका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 छना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ।
0: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लीमा रहेको सही नम्बर 20301-92001 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-63 र 98-41-38-96-20।
1: दिनेश्वर तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दुखिन्द नगरपालिका सास पुरुखुम्बु।
2: कान्छ ठट्टैमा यो भैस जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
3: होइन ए कान्छ, गीत गाउँदै कता हिँडी?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
3: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छ।
4: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
3: 98-50-17-979
5: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इंस्टीट्यूट ओबीजीआई एजुकेशन कंसल्टेंसी नेपाल चावहिल चुच्चेपाटी काठमाडौं।
0: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथानिक सुतुसिनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? यसो भए ढिलाड नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतोसिनी खरिद गर्दैछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0358190977421 र 9840180070 साथै व्हाट्सएप नम्बर 9762441222 र इमेल ठेगाना nfc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सुरुखुम्बु।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9836668।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

साथी भाई बजनो नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी.
6: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो. ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज.
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु.
8: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना. यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ. वाट महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या एकजना. वाटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ. शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन. निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ. साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ. तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियमा अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ. साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ. दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म.
9: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म. गर्मा मापी क्रममा परीक्षा मिति रोकथाम सम्पर्क मितिको दिन जानकारी गराइनेछ. पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ. परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ. तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ. दरखास्त दस्तुर 1005 प्रस्तुतिता निर्माण गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र, नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी दिनु पर्थ्यो. दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा garma2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ. थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842 99653 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851873 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851773381 श्री गर्मा माध्यमिक विद्यालय सुनि तुकुण्ड नगरपालिका साथ सुनखुन्द

0: ए बाबू नौ मेरे तो हाथ खुट्टा अनुनासा झमझम कर दिमागले हैरान बनायो मेरो पनि केकी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 89 80 86 52 98 24 74 17 18 98 43 49 96 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार

0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
1: हुन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको विक्टन बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 98528802222 र 98428030।

0: जीव मान्यता सबै बिर्सिसक्यो आजकल आफ्नो यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला यति कार्पेट कार्पेटको शेरनशाह
1: के भयो के को हल्ला खुल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
2: खेतबारी जोत्न छोटाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धि चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010 20895 मा मिस कल गर्नुहोस् नगदै तपाईलाई फोन आउनेछ
4: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
4: देश विखण्ड र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: सोलुखुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना
8: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ त्यसो भए ढिलान नगर्नुहोस् नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथानी बालीको प्रदर्शनको लागि कृषकहरूबाट सिधै सेतोसिमी खरिद गर्दैछ
7: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ याद राख्नुहोस् समय निकै थोरै छ सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ
6: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0358190972414122 र 98401870 साथै व्हाट्सएप नम्बर 97624122 र इमेल ठेगाना nfc@gmail.com
9: अमिताभ कुमार यादव शाखा प्रमुख खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाल, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सूर्य एफएम स्टूडियो टाइम
2: टाइम
0: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुकुन नगर पालिका 5 सोलू कुंडू
3: Wherever you are, stay connected with the wider world.
4: राज्यसभामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2 देखि 4 बजेसम्म मनोनयन दर्ताको समय सार्वभौमिकता र सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना पश्चिम तराईमा भने अत्यधिक गर्मी कायमै अमेरिका ईरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्टसम्म जीको शीर्ष स्थानमा आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्दै नेपाल खबरमा अब पूरा खबर सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रथम महाधिवेशन अन्तर्गत बन्द सत्रको समय अझै शुरू भएको छैन

0: र प्रतिनिधित्वको स्वरूपमा समेत परिवर्तन गर्न लागेको भन्दै यसलाई पार्टीको भावी दिशा निर्देश तय गर्ने निर्णायक मञ्चको रूपमा समेत हेरिएको छ। संशोधित विधान अनुसार अब उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गर्न लागेको छ। नयाँ संरचनामा एक सभापति, एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिला सहित पाँच सहमहामन्त्री निर्वाचित हुनेछन्। राज्यपाल केन्द्रीय समितिलाई 151 सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ। प्रत्यक्ष निर्वाचनबाट 99 सदस्य चयन हुनेछन् भने 51 जना सदस्यीय समावेशी आधारमा सभापतिले नै मनोनयन गर्ने व्यवस्था गरिएको छ। साथै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्दै प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिला सदस्यको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ। देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सवालमा विज्ञहरूले सरकारलाई ठोस तथा प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। काठमाडौँमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालको अतिक्रमित भूमि फिर्ता लिनको सट्टा अन्य विकल्प वा भूभाग साटासाटको प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले नेपालले आफ्नो भूमि र सार्वभौमिकताको विषयमा स्पष्ट अडान राख्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय हित विपरीत हुने कुनै पनि विकल्प अस्वीकार्य हुने बताउनुभयो। परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले लिपुलेख लगायत क्षेत्रमा नेपालको अधिकार र भौगचरण पुष्टि गर्ने पर्याप्त ऐतिहासिक प्रमाण रहेको दावी गर्नुभयो। उहाँले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भारत र चीन बीच लिपुलेख मार्ग हुँदै व्यापार तथा तीर्थयात्रा सञ्चालन गर्ने सम्झौता भएपछि नेपालले दुवै देशलाई विरोध पत्र पठाएको स्मरण गराउनुभयो। भारतले विरोध पत्रको जवाफ नदिएको तर चीनले प्रमाणका आधारमा विषयमा विचार गर्न सकिने प्रतिक्रिया जनाएको उहाँको भनाइ छ। सीमाविद तथा लेखक रतन भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ती अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाई स्पष्ट पार्नुपर्ने र आवश्यक परे फिर्ता लिनुपर्ने माग गर्नुभयो। भक्तहरूले पनि सीमा क्षेत्रमा बसेर आफ्नो भूमि र अधिकारको रक्षा गर्ने स्थानीय नागरिकहरू नै वास्तविक राष्ट्रवादी भएको बताएका छन्। कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा आज राति ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समग्रमा दिउँसो पनि कोशी प्रदेशका हिमाली पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने देखिन्छ। यस्तै बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा पनि तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा वर्षाको सम्भावना भए पनि त्यहाँ ठूलो पानी पर्ने सम्भावना भने छैन। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको अवस्था भने कायम रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि तातो दिन रहने अनुमान छ। अत्यधिक गर्मी हुने क्षेत्रमा जनस्वास्थ्यमा पर्न सक्ने असरलाई सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ। विशेष गरी कोशी प्रदेशमा सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो वा डुबानको जोखिम रहन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। साथै पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा तातो लहर रहने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र पर्याप्त पानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव बढ़्यो, बन्द रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालन गर्ने सरकारको तयारी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पखनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा आज

मैत्रीता प्रक्रिया शुरू हुँदै सीमा रक्षा का कूटनीतिक पहल गर्न सरकारलाई विज्ञको आग्रह आज राति कोशी प्रदेश का एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने लगायत का खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको पहिलो कारोबार दिन हिजो बढेको सुन चाँदीको भाव आज पनि बढेको छ। आज सुन 1400 रूपियाँले बढेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 600 रूपियाँले बढेको थियो। यसरी गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रूपियाँले घटेको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढेको छ। आज चाँदी तोलाको 4,730 रूपियाँ पुगेको महासंघले जनाएको छ। गएको हप्ता शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ। यससँगै सरकारी निकायले यसको अनुगमन शुरू गरेका छन्। हेटौँडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 संचालित कपड़ा उद्योग 2057 सालदेखि बन्द थियो। त्यसैता कपड़ा उद्योग फेरि सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि त्यसले सफलता पाउन सकेन। यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिका र इरानबीच भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको अन्तर्राष्ट्रिय संचार माध्यमले दावी गरेका छन्। वार्ताबाट एक उच्चस्तरीय समिति गठन गर्ने सहमति समेत भएको छ। समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेका छन्। साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। वार्तापछि मध्यस्थकर्ता कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति निकाल्दै 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको जानकारी गराएका छन्। दुवै पक्षबीच आगामी वार्तालाई अघि बढ़ाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको समेत विज्ञप्तिमा उल्लेख छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप 2026 अन्तर्गत समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान भएको खेलमा न्यूजील्याण्डलाई 3-1 पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो। जीतसँगै इजिप्ट दुई खेलबाट 4 अंक जोडेर समूह जीको शीर्षमा उक्लिएको हो। इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनेको छ। यस्तै गैराती के भडेले दुईपटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। इरान र बेल्जियम बीचको खेल पनि गोलरहित बराबरीमा सकियो। यस्तै स्पेनले साउदी अरेबियामाथि गैराती 4-0 जीत दर्ता गरेको छ। पहिलो खेलमा के भडेसँग बराबरी खेलेको स्पेनले यो जीतसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपमा आज राति 11:15 अमेरिकाको डालास स्टेडियममा अर्जेन्टिना र अस्ट्रियाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2 बजेदेखि 4 बजेसम्म मन्दन दर्ताको समय। सार्वभौमिकता र सीमा रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड़। आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायम। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: साथी भाई खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनाए मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843349696 र 9861323472 आन्जी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
7: आदरणीय श्रोताबिन तपाईँ अहिले सुनिरहनु भएको छ सूर्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भरपर्दो,
7: अफ रोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको,
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
6: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुइँचाङ, ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222, 98528802222 र 98428030।

0: जीव भन्ने त सबै बिर्सिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो, विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहंशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

Thank you.

0: जगतमा पास होइन खट खट खट गरेर डिग्री हाल्छ। त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगतै तपाईलाई फोन आउनेछ।
3: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
3: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
4: हो र, के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87।

0: दोहरो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोली भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
4: किन खोज्नु भएको होला हजुर
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ सरकार विज्ञापन
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0385 20 43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
8: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
9: किन के भयो सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
9: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
9: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
10: नमस्ते कति टाइमले पाल्नुभयो
9: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथि
10: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: नमस्ते म्याडम
11: नेपाल सरकार विज्ञापन बोर्ड फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठक्का फुत्किए।
12: ए के भो दौडिदिई त आइस त।
11: आई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
12: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
5: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलो कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बु विगत देखिने ग्राहक विश्वास जित्ती आएको न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सचर मुहाउने सर्भर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0835203399 0835203060 मोबाइल नम्बर 9860321426 र 9841905549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: विश्वामा
1: सुन्न सुन, हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
0: हो र
1: होइन होला त्यस्तो त.
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: के भएन मिस?
2: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
0: हुन्छ.
3: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
2: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्. के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको.
2: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन. खोइ अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
2: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ. विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
5: विषादीले धेरै नै जोखिम हुन्छ कि?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
5: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि.
2: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं.
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
6: सचेत बनाऊ.
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड. शुभ प्रभात गुरुआमा.
1: शुभ प्रभात. बस, आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने

सक्षम पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बू जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सहजबारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकिए नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

que rolar.

0: सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुनबेसी उपभोक्ता समिति
1: यौनहिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय, खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु जोतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: गर्दा गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटे, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824747718, 9843349696 र 9861313472। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर। होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्। त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
10: होन्डा
3: का विशेषता
10: जापानीज उच्च प्रविधि उत्पादित
3: उत्कृष्ट माइलेज
10: राम्रो रिसेल मूल्य
3: टिकाऊ र भरपर्दो
10: अफ रोड का लागि पनि उपयुक्त
3: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
10: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
3: हाम्रा सेवाहरू
10: ओखलढुङ्गा र खोटाङको डिक्टेल बजारबाट फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
3: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
10: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
3: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
10: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाई ओखलढुङ्गा
3: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842880300

0: सक्यो भन्ने त सबले बुझिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हामी मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा।
10: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि।
9: यो कहाँ किन्न पाइन्छ? अनि 5 फिट साइज कहाँ कहाँ उपलब्ध छ नि?
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
11: खेतबारी जोत्न, रोपाई गर्न, ल्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
12: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टी पर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208 मा मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।

0: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोल त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलु
7: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार खडा काबा हुने व्यवस्था भएको छ
8: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
9: किन खोज्नु भएको होला हजुर
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
8: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
9: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगर्नु न हजुर
10: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन हो
3: मा दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
12: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
13: किन सन्चो भएन
12: होइन यतिकै जाने मन लागेन
13: यतिकै पनि हुन्छ
12: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
13: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
14: नमस्ते कति टाइमले पाल्नु भयो
13: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
14: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
12: हस् म्याडम
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
17: के भो दौडिदिई पो आइस् त
16: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
17: भन् त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
3: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग पेज सोलोदत कुंडी नगरपालिका पांच सलेरी स्कूल खुम्बू विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग पेज थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेपकिनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0835239 0835209 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बू
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतुन्द नगरपालिका पाँच सोलु खुम्बु
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
5: हाम्रा सेवाहरू दक्ष

0: तिनीहरूलाई ओपी रिचार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98134
0: सोलुखुबु आँखा उपचार केन्द्र सोलुखुबु नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुबु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफोन शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 74 र फोन शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7

गर्ने श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विविध विश्वक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: हिस्सा हिस्सा सदैभरी रोजे।

0: न अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809904994 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: हटाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ने हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ मेरो साथी
6: म पनि राईको साझा स्टोर्समा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाई पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुलो नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लैन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो केटे खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ

छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824417 18, 9843449096 र 9861314472। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए रुम गाउँको छिटो बोली बच्चा।

हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: सक्यौ भन्ने त सबले बुझिसक्यो आजकल आफू त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन हो
8: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भन्ने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
8: यो कहाँ किन्न पाइन्छ अनि 537 कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208095 मिस कल गर्नुहोस् म गतै तपाईँलाई फोन आउनेछ
11: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेज डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगर पालिका पास बसन्त बजार सल्लेरी सुलु खुम्बु।
14: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत

0: आमुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
2: आज मेरो जन्मदिन हो, याद त छ नि।
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त।
2: हजुर पनि ल आँखा बन्द गरे
3: ल अब आँखा खोला त।
2: वाओ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
4: बालक बालिकालाई कानमा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: किन खोज्नु भएको होला हजुर?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: कुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ट्याक्ट गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नुभयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट्याक्ट गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
6: के भो दौडिदिन्छ आइस त
5: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: भन् को हो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँ

समृद्ध समाज निर्माण को लागि सबै एकजुट हौं, अधिकारको दुरुपयोग नगरौं, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग पेज सोलोदूत कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखिने ग्राहक विश्वास जित्ती आयो न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग पेज थप सेवाहरू का साथ में सब सुंदर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिप्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बू
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु 3 PM 2:03 PM
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुदूत कुण्ड नगरपालिका 5 सोलुखुम्बु
5: Wherever you are, stay connected with the wider world.

भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बिहान 8:30 बजे शुरू हुने भनेको राष्ट्रपतिको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन एक दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशमा पुग्यो, केही दिन नै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराति जागावस्था, स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोड म्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रेलिया पहिलो पटक खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र अझै शुरू भएको छैन। बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र अझै पनि शुरू हुन नसकेको हो। शुरूमा प्राविधिक समस्या कारण केही ढिलाइ भएको बताइए पनि राष्ट्रपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाइ भइरहेको बताएका छन्। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेस प्रदेशका प्रतिनिधिहरू केही छुटेकाले छुटेकालाई समावेश गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढ़िसकेको छ। आज बिहानसम्म झण्डै 4,300 प्रतिनिधि पुगेका र अब मधेसका केही थपिने क्रममा रहेका उहाँले बताउनुभयो। उहाँले अब राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिन सक्ने पनि बताउनुभयो। विविध कारणले ढिलाउन सक्ने बारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले एक दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसूनी वायु आज कोशी मधेश र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपालभित्रको मनसून नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अहिले मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि छरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। प्रशान्त महासागरमा विकसित एलनिनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्दछ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहँदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएको छ।

0: एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्दा चिटिटापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबडी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु र मधुमेहको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेल अघि केही समय निदाउने, राति कफी र जाँड रक्सीको सट्टा पानी पिउने र विदाको दिन थप आराम गर्न उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुजिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बागलुङको बडीगाड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिले तोकेका 34 वटै सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डक गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगाड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्न बालीको उपयोग र विद्यालयमा जंकफूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 वटा टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। विदेशको खबर, मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र

0: घोषणा गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। खेल खबर फिफा विश्वकप फुटबलमा आज राति समूह जी अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालास रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यो दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने 1990 दुवै टोली 1-1 बराबर रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान पाउने 3 बजे फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको छ भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान पाउने 6 बजे न्यू जर्सीमा नर्वे र सेनेगल तथा पाउने 9 बजे सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेलाउनेछ। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमका मुख्य खबर फेरि एकपटक। बिहान 8:30 शुरू हुने भनेको राष्ट्रपतिको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन 1 दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराति जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 81। वेबसाइट झुले.com.np।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
7: बालबालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। सडकपेटीमा आश्रित दृष्टिविहीनहरूले आफूहरूलाई बलपूर्वक हटाउने र जबरजस्ती धरपकड गरेको भन्दै सरकार विरूद्ध प्रदर्शन शुरू गरेका छन्। काठमाडौँको माइतीघर मण्डलामा आज उनीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका हुन्। वर्तमान सरकारले सडकपेटी, मठ मन्दिर, चोक लगायतका क्षेत्रमा बसेर गरी खान समेत नदिने, उल्टै नगर प्रहरीले आएर धरपकड गर्ने, जबरजस्ती गर्ने गरेपछि आफूहरूले त्यसको विरूद्धमा धरना लगायतका आन्दोलन कार्यक्रम शुरू गर्न बाध्य हुनु परेको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायहरूको समूहका संयोजक सुदीप ओलीले बताउनुभयो। सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान 9 बजेदेखि 12 बजेसम्म आन्दोलन गर्ने उनीहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 30 198 जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। उहाँहरूले आफ्नो उर्वर समयमा समाजका लागि दिनुभएको योगदानको कदर स्वरूप वडाले सम्मान गरेको हो। समाजमा ज्येष्ठ नागरिकहरू एक्लो हुन थालेका र उहाँहरूलाई तपाईँहरू एक्लो हुनुहुन्न भन्ने अनुभूति दिन सम्मान गरेको वडा अध्यक्ष दलबहादुर कार्कीले बताउनुभयो। वडा सचिव देवराज जोशीका अनुसार सम्मानित हुने मध्ये सबैभन्दा पाको उमेरका 94 वर्षीय लक्ष्मी कपाली हुनुहुन्थ्यो। काठमाडौँ महानगरपालिका वडा नम्बर 11 भोटे बहाल सड़कमा गैराती गाड़ीको ठक्करबाट एकजनाको ज्यान गएको छ। मृतकको पहिचान खुलेको छैन। गम्भीर घाइते भएकी महिलाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार क्रममा ज्यान गएको हो। यस्तै ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 3 बाटा सड़कमा गैराती मोटरसाइकलको ठक्करबाट पैदल यात्री बालिकाको ज्यान गएको छ। नम्बर नखुलेको मोटरसाइकल ठक्करबाट पैदल यात्री गोदावरी 3 शान्तिवन घर भएकी 9 वर्षकी पालतेन तामाङको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते तामाङको पाटन अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 धुमाराहीबाट स्रोत नखुलेको नगद 11 लाख रूपियाँ सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको ककर्णी गाउँपालिका 5 घर भई काठमाडौँको तारकेश्वर बस्ने 39 वर्षका समेत लामा रहेका छन्। प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले उनलाई स्कूटरमा सवार रहेको अवस्थामा नगद सहित पक्राउ गरेको हो। र काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला ब्याडमिन्टन संघसँगको सहकार्यमा काठमाडौँ महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता आउँदो शुक्रबारदेखि आइतबारसम्म काठमाडौँ महानगरपालिका नम्बर 15 डल्लोमा रहेको एनओसी भूकम्प स्मृति कवर हलमा सञ्चालन हुनेछ। यो प्रतियोगितालाई काठमाडौँमा को अहिलेसम्मकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिताको रूपमा परिकल्पना गरिएको छ। प्रतियोगितामा काठमाडौँका 32 वडा बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको कुल बजेट 36 लाख रूपियाँ रहेको छ। यसमा 30 लाख महानगरपालिका र 6 लाख काठमाडौँ जिल्ला ब्याडमिन्टन संघले बेहोर्नेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। केही दिनमै देशभर फैलने अनुमान। सरकार विरूद्ध दृष्टिविहीनहरूको आन्दोलन। सड़कमा धरपकड र जबरजस्ती गरेकोमा आक्रोशित। र काठमाडौँ र ललितपुरमा गाड़ीले ठक्कर लिँदा 2 पैदल यात्रीको ज्यान गयो। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: श्री नाकुरा प्रस्तुत विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पखनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला
4: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack.
5: Michelin,
6: World's number one tire brand.
7: Our internet dealer, Cheeto, smart, and Surakshit. Introducing Wi-Fi 6 with Suvisu Suraksha.
8: Wi-Fi 6 in a town with high-speed, stable internet.
7: Sathi, Suvisu Suraksha le, tapane raksha online browsing na Surakshit.
8: Hami karak site, or Surakshit content, our sabit instant block huncha.
7: Suvisu, Cheeto pani, Surakshit pani. Thab jankari tatha booking ka lagi.
8: Sumayit, bayalus. 35888
0: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
8: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
0: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
8: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सडक र सवारी

0: শুনে ঠাকুরা প্রশ্ন বিচার নেটওয়ার্ক
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ लोकलहरी।

संपत्ति न होगा जीवनमा कई दुख भोगना पड़ेगा।

0: शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
0: युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
0: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 काफी शुरू।

0: FM 100으로 출발해 주도록
1: सूचना सूचना सूचना सुरुंग जुन गई की जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन निर्माण कार्य क्रम में माथिलो सुरुंग ढुंगा खस्ने संभावना रहे तल्लो फेरा साधन क्षेत्र में घासपात काटने गाई वस्तु चढ़ाउन तथा आवत जावत करने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारण सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुनबेसी उपभोक्ता समिति सुरु खुम्बु यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पतल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: साथी भाई बहनो नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: Bolu FM 101.2 MHz. Ujjwal bhavishyako lagi hamro abhiyan.
1: Time check. Sony FM studio time.
2: It's 4 p.m. अपराह्नको 4 बज्यो.
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु.

सुनेर पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासत भित्रै मानसिक दबाव र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुदन गुरूङ विरूद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उचुरी दर्ता गरिएको छ। अजय सोदारी, प्रकाश वन र सुजन पौडेलले ललितपुर स्थित आयोगको केन्द्रीय कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिमाथि आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दावी गरेका छन्। जुरी अनुसार जेठ 19 गते कालापानी निपुदेश र लिम्पिया धुरा सीमा विवादका विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई 16 खुट्टे प्रहरी गोताले पक्राउ परेको थियो। पक्राउ परेपछि करिब आधा घण्टामै गृहमन्त्री गुरूङको नेतृत्वमा आएको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको आरोप लगाइएको छ। निवेदकहरूमा अनुसार उक्त टोलीले हिरासतभित्रै गाडी गरौज गर्दै चरम मानसिक दबाव दिएको र ज्यान मार्ने धम्की समेत दिएको थियो। यसरी कानून विपरीत हुनलाई आन्तोषित पारिएको उनीहरूको आरोप छ। प्रहरी प्रशासनको निरमत्व वा कमी कमजोरीका कारण संवेदनशील क्षेत्रमै यस्तो घटना हुन पुगेको भन्दै निवेदनमा आयोगसँग घटनाको सत्य तथ्य छानबिन गर्न विशेष टोली खटाउन समेत माग गरिएको छ। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आजको सीमा भेष र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी गराएको हो। यस वर्ष औसत मिति भन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसून नेपालमा फैलिने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सर्दर मिति भन्दा 15 दिन अघि नै मनसून नेपाल भित्र पनि फैलन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि सर्दर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्व अनुमान गरिएको छ। चितवनमा ट्रकको पछाडि स्कुटर ठोकिँदा 2 जनाको

अब अन्तर्राष्ट्रिय समाचार मध्य पूर्वमा चलिरहेको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डको बर्गेन स्टक रिसोर्टमा भएको पहिलो फोरमको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 7 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रेलिया खेल्दैछन्। यो खेल अमेरिकाको डालास संघशालामा राति 11:15 शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अर्जेन्टिनाले लियोन क्लार मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो। यस्तै अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835020016 फोन वा सर्वाथा news@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दर फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: ステイホーム、サンプロポジドロザイ。
1: सूचना सूचना सूचना सुलुङ झुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ झुनबेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ।

0: दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703-5 र 98160034-213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: के तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
3: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङपा स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्ण जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
3: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-66-41-74 र फुल शेर्पा होस्टेल संचालक 98-41-15-90-82
2: नगरपालिका वडा नम्बर 10 साथी

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
1: कलेज खोज्दैछु यार। कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
0: अरे यार, त्यसो भए त सिधै बौद्ध तुसारको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स, म्यानेजमेन्ट, ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी, दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
2: आउनुहोस् केप्स कलेज चुनी आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
0: केप्स कलेज बौद्ध टुसाल।
1: थप जानकारीका लागि सम्पर्क 9712561507 9712561507।
2: सफलताको सही छनौट केप्स कलेज।

0: सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संग्रह।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाइ आइलिएर सदागमसी आज पनि उपस्थित भइसकेका छौ र सुन्दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिरहनु कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ र मलाई प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेविका राई र सदाकृष्ण आज पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइसकेका छु र विशेष गरिकन आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित भइसकेका छौ र ढिला नगरीमा सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

0: भर्खरै मात्र हामीले एकदम मिठा गीत कार्टिप शुरू सुनि नै सकेका छौ। अब पालित भएको 97.50 र 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ। साथीलाई स्वागत भइहाल्यो। हेलो नमस्ते। नमस्ते नमस्कार। कहाँबाट बोल्दिनुहुन्छ? गोरी मगर उदयपुरबाट। गोरीजी यो फिल्ममा के गरिदिनुहुन्छ? गोठालो गरिदिनुहुन्छ नि गोरीजीले? के को गोठालो गरिदिनुहुन्छ नि? गाई गोठालो गरिदिनुहुन्छ। अनि गोरीजीले खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला गोरीजी। अनि गोरीजी उदयपुरतिरको के कस्तो मौसम रहेको छ त्यतातिर?
1: मौसम घाम लागिरहेछ, गर्मी धेरै भइरहेको छ दिदी। तपाईँ
0: हाम्रो पनि त्यस्तै भनौँ न, घाम पनि हल्का लागिरहेको छ, घुमिरहेको पनि छ। गर्मी चाहिँ खासै त्यति साह्रो हुँदैन है सोलुखुम्बुमा चाहिँ। अलिकति सल्लेरी हामी जुन अफिस भएको ठाउँतिर चाहिँ खासै त्यति साह्रो गर्मी हुँदैन, अलिकति अरूतिर चाहिँ अलिक गर्मी हुन्छ भन्नुपर्छ है। हजुर पक्कै पनि। अनि गोरीजी अनि उदयपुरतिर धान रोपाई सकाउनु भयो कि बाँकी छ? के कस्तो छ त्यतातिर? ठिक छ त। कोदो रोप्नुहुन्छ होला है त्यतातिर गोरीजीहरूले? ठिक छ त। कार्यक्रममा सहभागिता जनाउनु भएको छ गोरीजी, एकदम मिठो कुराकानी भयो। र आज कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्नुहुन्छ नि? ओहो, मायाको डोली चढाई नै जाने हो त? ठिक छ त, माईको डोलीसँगै जानुपर्छ नि होइन गोरीजी? ठिक छ त, समय आएपछि पक्कै पनि जानु नै पर्छ। एकदमै त्यो कुराकानी भयो। गीत मार्फत हामीलाई जीका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: स्मृति राणा मगर, समाजी मगर, भावना मगर, श्रीतामी राई, अनुजा सुनवार, अनि सुस्मिता सुनवार, पूर्णिमा सुनवार, साथै धेरै हुन्छ सबैमा सम्झना भन्नु सिकिन्छु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट गोरी मगर, उहाँले पनि एकदम मिठो कुराकानी सँगै हुँदैजी साथी छुटिसक्नु भएको छ। र अब हामी गोरीजीको हृदयतर्फ नै जानेछौ है। एकदम मिठो गीत पढ्न सफल रहेको छ, पक्कै पनि कतिजना साथीलाई त मन पर्छ पनि होला है। यो गीत मन नपर्ने त कोही पनि हुनन् होला। एकदम मिठो गीत रहेको छ, मायाको डोली चढाई भन्ने गीतको बोल रहेको छ। यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो नै छोटो विश्राम जानेछौ। श्याम प्रसाद फिर पनि कार्यक्रम गीत गीतलाई मेरो उपस्थित हुने सोच्नु भएको मलाई।

0: त्यसो भए मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा बस्ने जस्तै लक्षण छ त। कोटेश लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के भन्नु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुरुक्कै हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सृजना गरी धुँदाखेरि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती बालो गर्नु। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुनु बहिनी, सुलु दुपकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई भन्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका पाँच सोलिरी सुनु खुम्बु।
4: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
3: सोलु खुम्बु जिल्लाको सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
4: एउटा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
3: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सो भन्दा माथि, थप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफोन शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फोन शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
5: नगरपालिका वडा नम्बर 2 7।

0: कार्यक्रम रेडियो गीतको पहिलो नै छोटो विश्रामलाई पनि फेरि पार गरेर फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु र सुन्दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम रेडियो गीतलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भने 97.69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते
1: नमस्ते दिदी
0: नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ हेलो नमस्ते
1: उदयपुरबाट
0: सुमन परियार अनि सुमनजी यो समयमा के गर्दिनुहुन्छ गाई बाख्रा हेर्दै हुनुहुन्छ अनि सुमनजीले खाजा दिनुभयो त ल ठिक छ त र कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोज्नुहुन्छ नि सुमनजीले लजालु मायाले भन्ने गीत राखिदिनु ओके पछि पनि तपाईँको लागि यो गीत दर्शनी साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है ओके बाई बाई साथी रेडियो उदयपुरबाट सुमन परियार उहाँले पनि एकदमै त्यो गीत रोजेर सुटिसक्नु भएको छ सुमनजीको हृदयतर्फ पनि जानेछ लज्जालु आँखाले भने एकदमै त्यो गीतको बोल रहेको छ जसमा आवाज गर्नुभएको छ उर्गिन डोङको आवाजमा सजेक एकदमै त्यो गीत रहेको छ यो मिठो गीत हामी एकैछिन सुनौ

0: भर्खरै मात्रमा एकदम मिठो गीत सुनिने सकिता छु अब पालो तपाईँको 9964 49 70 को लाइनले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत बिहालो। हेलो नमस्ते। हेलो नमस्ते। साथी हुनुहुन्थ्यो, साथीको फोनलाई चाहिँ एकदम डिस्टर्ब आइरहेको थियो, पुनः प्रयास गर्नुहोला भन्न चाहन्छु। 9964 49 70 लाइनदेखि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। गुड आफ्टरनुन। नमस्ते नमस्कार। कहाँ बाटोको हुनुहुन्छ? उदयपुरबाट सीता परियार। अनि सीताजी यो समयमा के गर्दिनुहुन्छ? के गर्नु हुँदैछ? ओहो, मकै बारीमा बाँदर रुँदै हुनुहुन्छ। अनि उदयपुरतिर त धेरै बाँदर आउँछ जस्तो छ है। ल ठिक छ त, मजाले रुङ्नु होला भन्न चाहे है। अनि खाजा दिनुभयो त सीताजीले?
1: मेरो खाजा भइसक्यो दिदी, हजुर त बाँकी खाजु भइसक्यो।
0: हाम्रो बाँकी छ भन्नु पर्ला सीताजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज सीताजीले कुन गीत हेर्नुहोस् हुन्छ नि? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्नेछ आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फसलदा दिदीहरूको लागेर साथीहरू भन्नुपर्दा सविता परियार, सुन
0: परियार, सुवन परियार, भन्दै छुट्टिन्छु। ओके, बाई बाई। साथी उदयपुरबाट सीता परियार, उहाँहरूले पनि एकदम मिठो गीत रोपेर साथी छुटिसक्नु भएको छ। एकदम भन्दा पनि एकदम मिठो गीत रहेको छ। र अब हामी सीताजीको रोजाइतर्फ नै जानेछौ है। भन्दै थिए टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: नमस्ते।
0: नमस्ते हजुर। नमस्ते, कहाँ बाटोको बोल्दिनुहुन्छ?
2: म सबिन तामाङ हो कि जस्तो लाग्छ।
0: ए, सबिन तामाङ भन्ने मान्छे आइपुग्नु भयो?
2: हजुर आइपुगेछ।
0: ल ठिक छ त सबिनजी। अनि सबिनजीले खाजा लिनुभयो त?
2: मेरो खाजा भइसक्यो हजुर।
0: हाम्रो बाँकी छ भन्नु पर्ला सबिनजी, र भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ, फर्स्टमा त हजुरलाई सम्झन चाहन्छु, र टेक्निसियन मित्रलाई सम्झन चाहन्छु, र साथीहरू सम्झिनु पर्दा सिया चामलिङ, सबिना तामाङ, त्यसै गरी धर्मेन्द्र पासङ, पदम छेत्री, बाँकी सम्पूर्णलाई गीत सुनेर इन्जोय गर्नु होला भन्ने चाहिँ। नमस्ते।
0: ओके, नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो खुटाङबाट सबिन तामाङ। सबिन तामाङ ले पनि एकदम मिठो गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई सम्झिकन सुटिसक्नु भएको छ। र अब हामी गीत रोजाइतर्फ नै जानेछौ है। सीता परियार र सबिन तामाङको रोजाइतर्फ नै जानेछौ। एकदम मिठो गीत रहेको छ। जुन गीत रहेको छ यो मेरो टोपी नेपाली भन्ने गीतको बोल रहेको छ, जसमा जुन चाहिँ राष्ट्रिय भावले सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो नियन्त्रण विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: जिब्रानु र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार विज्ञापन हो।

0: विधिज्ञको विश्व अनि अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित बनिसकेका छ। र सम्झनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले फिल्म 110.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ। र आउन चाहनुहुन्छ भने 9964 5570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। यदि अब हामीसँग दुईवटा गीत बाँकी नै रहेको छ, आफूले मन पर्ने गीत रोजेर चाहिँ आफ्ना खुसीका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है। र कतिजना अहिलेको समयमा कतिजना साथीहरू अहिलेको समयमा गोठालोतिर हुनुहुन्छ होला है, कामतिर हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला, यसको कलेजबाट फर्कदै हुनुहुन्छ होला, जस्तोसुकै अवस्थामा पनि कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँ माटोको बोल्दै हुनुहुन्छ? खोटाङबाट कल्पना राई। कल्पनाजी खोटाङको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? खोटाङको टिममा बाटो। अनि कल्पनाजी यो समयमा के गर्दै हुनुहुन्छ? गोठालो गरिदिनुहुन्छ। अनि के को गोठालो गरिदिनुहुन्छ नि कल्पनाजीले? ठिक छ त कल्पनाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कल्पनाजीले कुन गीत रोज्नुहुन्छ नि?
1: हुन्छ, मलाई फिका फिका भन्ने राखिदिनुहोस् न।
0: ओके, पक्की पनि तपाईँको लागि यो गीत बस्ने इच्छा आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फर्स्टमा तपाईँ र प्रविधि संयोजनमा को हुनुहुन्छ दुवैजनालाई बस्ने संस्कृति र इन्जे लिनुहोला भन्न चाहन्छु। त्यसै गरी हाम्रै घर परिवार सम्पूर्णको लागि र जतिले पनि सोले आसम सुनिरहनु भएको छ सम्पूर्ण श्रोताहरूलाई बस्ने गीत सुनेर इन्जे लिनुहोला भन्ने सुटिन्छु। नमस्ते
0: नमस्ते, बाई बाई साथी मिठो खुट्याङबाट कल्पना बाई, उहाँले पनि एकदम मिठो गीत रोजेर साथी सुटी सक्नु भएको छ। पक्कै पनि हेर आउन चाहनुहुन्छ भने 9964 5570 ल्याम्बी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: हेलो नमस्ते।
0: नमस्ते नमस्कार, कहाँ माटोको बोल्दै हुनुहुन्छ?
2: म उदयपुरबाट सीता परियार बोल्दैछु दिदी।
0: उदयपुरबाट सीता परियार, अनि सीताजी यो समयमा के गर्दै हुनुहुन्छ?
2: हजुर
0: सीताजी यो समयमा के गर्दै हुनुहुन्छ? गोठालो गरिदिनुहुन्छ। ओके, भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ, यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी मिठो रिपुरबाट सीता परियार, उहाँ पनि छुटिसक्नु भएको छ। र अब हामी सीताजी र हाम्रो कल्पनाजीको रोजाइतर्फ नै जानेछौँ। एकदम मिठो गीत रोजेर रोज्नु भएको छ फिक्का फिक्का भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नु भएको छ कमल खत्री र मेलिना मैनालीका आवाजमा। प्रभु एकदम मिठो गीत रहेको छ, यो मिठो गीत हामी एकैछिन सुनौ।

भर्खरै मार्चमा हामीले एकदम इन्टरभ्यू सुनि नै सकेका छौं र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ. आउन चाहनुहुन्छ भने 9764 5970 कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है. र अब चाहिँ हामी साथीहरूको फोन पनि लिन सक्दैनौं किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ. र आज धेरैजना साथीहरूले सहभागिता जनाउनुभयो, कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो, रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो. यहाँ सबैजनालाई विशेष गरिकन एकमुष्टमा रेडियोदेखि आभार प्रकट गर्न चाहे र मेरो बन्द खटक आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र शर्मिलाजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एउटा मिठो गीत बाँकी नै रहेको छ. जुन गीतको बोल रहेको छ गुराँसे फुले भन्ने गीतको बोल रहेको छ जसमा आवाज हुनु भएको छ त्रिसना गुरूङको आवाजमा. सजिलो एकदम मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाइबाट म कार्यक्रम प्रस्तुता लेखिका राय पनि बिदा चाहन्छु. नमस्ते नमस्कार.

0: आधुनिक आवश्यकता सम्बन्धी सूचना।
1: गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुत्कुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिपूर्वक दरखास्त आह्वान गर्न हुन यस्तै सूचना मार्फत जानकारी गराइन्छ।
0: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार संख्या घोषणा आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्ने शर्त अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिने शर्त तलब भत्ता अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ।
1: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको फिचिङ लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
0: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रोकेको सही नम्बर 2031640092001 जम्मा गरी सुको सकलै ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9842896353 र 9814386920।
0: विनेश्री तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलुदुत्कुण्ड नगरपालिका साथ सुनिसके।
2: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर पढेको हो भने म बताइदिन्न है।
3: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने।
3: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट

नमस्कार पूर्वी नेपाल की पहले नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनो एफएम 101.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sunoefm.com संसार भर एक साथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलो हालचाल लिएर आइपुगे म सौमिला पुरी। गृहमन्त्री शुभम गुरूङ विरूद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री गुरूङ विरूद्ध उजुरी परेको हो। हिरासत कक्षभित्र मानव दबाव ज्यानमार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो। अजय सुडारी प्रकाश बंग सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्। आयोगको एक विशेष टोली तत्काल 16 खुच्चे प्रहरी वृत्तमा खुटाई तत्कालीन हिरासतमा रहेका पीड़ित अजय सुडारी प्रकाश बंग सुजन पौडेलको बयान लिन घटनाको तथ्य सत्य जाँचबुझ गर्न माग गरिएको छ। गृहमन्त्री तथा सांसद सुजन गुरूङको टोली प्रवेश गरेको गत जेठ 19 गतेको 16 खुच्चे प्रहरी वृत्तको हिरासतमा क्षेत्र तथा परिषदको सम्पूर्ण सीसीटीभी फुटेज अन आगन्तुक अभिलेख र यूटीसी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिन सुरक्षित गर्न समेत माग गरिएको छ। त्यस्तै पत्र शक्तिको दुरूपयोग गरी हिरासत भित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरूङ र नेसको टोलीमाथि फौजदारी कसु र मानव अधिकार उल्लंघनको मुद्दा चलाउनु तथा अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवारी प्रहरी कर्मचारीलाई तत्काल विभागीय कार्यवाही गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी गर्न माग गरिएको छ। राष्ट्रिय चिनी नागरिक अभियन्ताले गत सेट 21 गते प्रेस विज्ञप्ति जारी गर्दै गुरूङले दलबल सहित थुनुवा कक्षमा प्रवेश गरी उनीहरूमाथि मानसिक दबाव सिर्जना गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिने तथा राजनीतिक प्रभाव प्रयोग गर्ने प्रयास गरेको बताएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता अशोक कुमार चौधरीको सह महामन्त्री पदमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ। चौधरी रासपाको संस्थापक केन्द्रीय सदस्य हुन्। प्रथम महाधिवेशन मार्फत खुल्ला थारू केन्द्रीय सदस्य हुँदै समावेशी तर्फबाट सह महामन्त्री पदमा उम्मेद्वारी दिने गरी मत मागिरहेको उहाँले बताउनु भएको छ। सह महामन्त्रीमा आफ्नो दावेदारी पार्टीको संस्थागत सुदृढीकरण कार्यकर्ता समान र संगठनात्मक एकताको ज्ञानको रूपमा रहेको उहाँको भनाई रहेको छ। उहाँले भन्नुहुन्छ तल्लो तहमा साथीहरूको भावना र आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउन मेरो उम्मेद्वारीको केन्द्र छ उहाँको भनाई रहेको छ। यहाँ पनि छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आशु राणा देउवा लगायतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोमबार आयोगले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दायर गरेको हो। छपाईको ठेक्का पाउने जर्मन कम्पनी भोरिटोस र मुलाहा बाउरे पेस्किप मार्फत एक अर्ब भुक्तानी लिएको अख्तियारले गरेको अनुसन्धान बाटो खुलेको छ। मुला बाउरेले 1 अर्ब 55 करोड़ प्याकेज र भोरी डोसले 6 अर्ब 55 करोड़को ठेक्का पाएका थिए। आयोगले मुद्दा दायर अघि 6 जना सहसचिवसँग बयान लिएको थियो। परराष्ट्र मन्त्रालय राहदानी विभाग र सार्वजनिक खरिद अनुगमन

बेरित उसमा नेपाली एसेन्डा सिद्धान्त थापा फरार छन्। मूलबाबुमा नेपाली एसेन्डा मुन्द्री दास मल्लाई आयोगले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यसै गरी उक्त प्रकरणमा हाल पनि राहतानी विभागका महानिर्देशक तीर्थराज अरियाल, विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य पनि आयोगको हिरासतमा रहेका छन्। अवैध राष्ट्रीय समाचार। बेलायतकी प्रधानमन्त्री किअर स्मारले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएको छ। लण्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको हो। स्मारले आफूले पदमा रहँदा गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर रहेको बताउनु भएको छ। उहाँले पार्टीबाट नयाँ नेता नचुनेसम्म पदमा रहने उहाँको भनाई रहेको छ। गएको हप्ता अपचुनावबाट सांसद सुनिनु भएको एनडी बम्स स्मारको उत्तराधारमा हुने ठानिएको छ। नयाँ प्रधानमन्त्री नियुक्त हुने सेप्टेम्बरको उत्तर धामासम्म पर्खिनु पर्नेछ। स्मारले राजीनामा दिने निर्णयबारे आज बिहान राजा चार्ल्सलाई जानकारी दिइसकेको बताएको छ। स्मारले सत्ता हस्तान्तरणको लागि सहयोग गर्न र आफ्नो उत्तर अधिकार जोड्दै पनि उसलाई पूर्ण समर्थन दिने घोषणा पनि गर्नुभएको छ। अन्तिम खेल समाचार। खेल शुरू हुनु अघि लामिन एमालकै चर्चा थियो र अन्तिम सिटी बसबाट पनि उहाँकै विषय प्राथमिकता पाएको थियो। के भर्ससँग स्पेनको गोल रहित बराबरीमा मात्र 19 मिनट खेल्न पाएका यी 18 वर्षीय खेलाड़ी आफ्नो पहिलो विश्वकप खेल शुरू गर्ने आकाशका साथै एटलान्डा फर्किएका थिए। अप्रेलमा ह्यामस्ट्रिङमा लागेको चोटबाट मुक्त हुने क्रममा रहेका लामिन यामाले त्यो छोटो उपस्थितिलाई प्रशिक्षक लुइस गेलाफुलाले दीर्घकालीन योजनाकी एक हिस्सा पाएको दावी गरेका थिए। साउदीहरू विरूद्ध शुरूआतदेखि खेल पूर्ण रूपमा फिट भएका उहाँको प्रभाव मैदानमा तत्कालै देखियो। बललाई पहिलो पटक छुन अघि रंगशालाको माहौलमा उहाँकोले पारेको प्रभाव उल्लेखनीय थियो। हजारौं समर्थकले उहाँको नाम लेखिएको जर्सी लगाएका थिए। जब जब उहाँको अनुहार ठूलो स्क्रीनमा देखिन्थ्यो रंगशाला पुग्थ्यो। स्पेनमा यी दुवै स्टारले बल छोएकै थिएन तर खेलको माहौल भने तात्ती रहेको थियो। तपाईंको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई सुनि अवती समाजले सुनि शुरूमा फुनवासोले एफएम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईंले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्त यीलाई सुहालसाल सकियो। साँझ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनि एफएम सुन्दै रहनुहोला। नमस्कार।

खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिमी उत्पादन गर्नु भएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाइ नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुलुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190947424122 र 9840180070 साथै व्हाट्सएप नम्बर 9762441222 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सोलुखुम्बु।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउँ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञान

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083

0: अर्थशास्त्र समूह कानून समूह 30 जना र कम्प्युटर साइन्स समूह 40 जनालाई मात्र भर्ना लिइन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510155 छ 98143533 98427875 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: गर्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
1: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
1: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
0: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
1: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
0: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
1: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
1: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
1: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
0: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
1: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा र प्रतिभा र भविष्य बनाउने कलेज।
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 दिउँसो 4 बजेसम्म।
4: सम्पर्क मिति स्थान यही जेठ 14 बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा। परीक्षा मिति स्थान सम्पर्क मितिको धुन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता मूल्य गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र, नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका 7 सुरुखुम्बु।

0: अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुपकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: पद शिक्षक श्रेणी प्रथम तृतीय पद को तिथि अस्थायी करार पद संख्या 2 छना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यम गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्ने छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिने छ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ।
0: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1005 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301692001 जम्मा गरी सुको सकले भोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 53 र 98 41 38 96 20।
1: दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दुखुण्ड नगरपालिका साथ सुनु खुम्बु।
2: काम छ ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन।

0: पुस्तका नदिया फुकुका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति खेर हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेन केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
0: 9850 17979
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिन चुच्चेपाटी, काठमाडौँ।
0: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सितोसिनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाइ नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190-9724-2421-22 र 9840-2180-70। साथै व्हाट्सएप नम्बर 9762-44-2122 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9836868 64।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ने हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ

0: हमर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकिया।
7: होंडा का विशेषता
8: जापानीज उच्च प्रविधि उत्पादित
7: उत्कृष्ट माइलेज,
8: राम्रो रिसेल मूल्य,
7: टिकाऊ र भर पर्दो,
8: अफ रोड का लागि पनि उपयुक्त,
7: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
8: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
7: हाम्रा सेवाहरू
8: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
7: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनु का साथै सर्भिसिङ सेवा,
8: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
7: अनलाइन बाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
8: ओखलढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाई, ओखलढुङ्गा।
7: सम्पर्क नम्बर 0375902222, 98528802222 र 98428030।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहंशाह
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो

0: अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको
0: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528880222, साथै 98010208895 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
10: अया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
10: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
11: हो र, के डेन्टल रे?
12: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
10: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म।

0: पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
2: आज मेरो जन्मदिन हो, याद त छ नि।
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त।
2: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
3: ल अब आँखा खोला त।
2: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840456 र 9867050620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलु।
4: बालक बालिकालाई काममा लगाएको उपायमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
6: किन खोज्नु भएको होला हजुर?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नबोलाउनु न हजुर।
0: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847835319, समुद्र साक्य 9861383534, टेलिफोन 0385202343। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862283487। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862390646। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, चोर बौद्ध सोलु खुम्बु।
8: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है?
9: सन्चो भएन?
8: होइन यतिकै जाने मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको पन्थे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए कुरा त्यस्तो थियो, लगेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
10: नमस्ते, कति टाइमले पाल्नु भयो?
9: आज रिनाले स्कुल जान्न भन्यो।

0: साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु हृदय तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न। म्याडम
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
4: ए के भो दौडिदिई पो आइस त
3: भाइ। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
4: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
5: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहम्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलर ल्याब तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुण्डी नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूज चार कलर ल्याब तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिभी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सर्भर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कूल खुम्बु
1: स्टुडियो टाइम
2: 6 PM साँझको 6 बजे
3: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका 5 सोलु खुम्बु

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राज्यसभाको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि थपिने र महाधिवेशन स्रोत 1 दिन लम्बिने।
1: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसून जन्ने विपदबाट वर्षेनी धेरै जनधनको क्षति। पूर्व सूचना बारे चनाखो बन्न विज्ञको सुझाव।
2: पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने दोस्रो चाहिँ दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ। सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र सो अनुसार व्यवहार गर्नु सबैले गर्नुपर्छ।
0: बेलायती प्रधानमन्त्री स्टर्मरद्वारा पदबाट राजीनामा घोषणा। स्टर्मरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
1: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0 56 4 94 3 33 4 93 5 55।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै

0: भित्र बकेउता साला ब्याज बुझाई कर्जा चुक्ता वा निहिमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: भनिएको महाधिवेशनमा कम्तीमा

0: 13 करोड़ रूपियाँ पुगेको छ। यसरी चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कृतिमान बनेको छ। भन्सा विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब रूपियाँ अर्थात इतिहासकै उच्च पुगेको छ। यसअघि सयभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 वार्षिक 21.20 अर्ब रूपियाँ थियो, यसपालि भने 11 महिनामै त्योभन्दा बढ़ी भएको हो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2.70 अर्ब रूपियाँको वस्तु निर्यात भएकोमा यो वर्षको 11 महिनामै 2.77 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको छ।
1: अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाई सुदृढ़ गर्नुपर्ने र वाणिज्य बैंक उच्च जोखिमयुक्त सहकारी क्यासिनो बहुमूल्य धातु तथा घर जग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनु पर्ने एफएटीएफले जनाएको छ। अवैध हुण्डी तथा अनधिकृत मुद्रा हस्तान्तरण सेवा प्रदायक विरूद्ध प्रभावकारी कार्यवाही अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तर्निकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान रोक्का र जफतको काम थप प्रभावकारी बनाउनु पर्ने पनि सुझाव दिइएको छ। नेपाललाई एफएटीएफले 2081 फागुनदेखि 2 लागि ग्रे लिस्टमा राखेको हो। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दवाब नेपाललाई छ।
0: भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानहरू प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उद्योगी व्यापारीहरूले उच्च स्तरीय कूटनीतिक पहल, दुई देशबीच स्थायी द्विपक्षीय संयन्त्र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र चिया उद्योगको संरक्षणका लागि विशेष नीतिगत सहयोग माग गरेका छन्। भारतले हरेक खेपको अनिवार्य प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि झण्डै 3 लाख किलो चिया कोलकातामा र थप 10 लाख किलो चिया नेपालका गोदामहरूमा थन्किएको छ। निर्यातमा समस्या भएपछि इलामका चिया उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द छन्।
1: अमेरिका, मेक्सिको र क्यानेडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समय अनुसार धेरैजसो खेलहरू मध्यरातीदेखि बिहान सवेरीसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ़दा चिड़चिड़ापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गड़बड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु रोग र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेलअघि केही समय निदाउने, राति कफी वा जाडरक्सीको सट्टा पानी पिउने र दिदाको दिन थप आराम गर्ने उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
0: चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा 2 ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ गुडिरहेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको

0: दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 का 22 वर्ष का अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा मनसुनजन्य विपदबाट बस्न पूर्व चेतावनी प्रणालीको तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त मेजरको पानी लागिसकेको छ। मेजर अप्लायंसेस, मेजरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी, प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजको लागि स्थगित, नेपालको वैदेशिक व्यापार र निर्यात दुरूमा नयाँ कृतिमान, विश्वकप हेर्न मध्यरातसम्म जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी, खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव लगायत
3: नेपाल दर्पणमा अब बाँकी खबर। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेश र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलिने क्रममा भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसुन देशभरि सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणत हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्छ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसुनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीवनका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ।
0: यस वर्ष मनसूनमा वर्षा कम हुने अनुमान रहे पनि बाढ़ी, पहिरो, डुबान लगायतका विपदको जोखिम भने कायमै रहेको जलवायु विपद विज्ञहरू बताउँछन्। पानी कम परे पनि कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने सम्भावनाका कारण विपदको जोखिम स्थिर हुन्छ। मनसून जन्य विपदबाट हुन सक्ने क्षति घटाउन पूर्व सूचनालाई महत्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा विशेष गरी बाढ़ी र डुबानमा पूर्व सूचनाका कारण क्षति घटाउन सहज भएको छ। यस्तै अधिक वर्षाको सम्भावना बारे हुने पूर्व सूचनाले पहिरो लगायतबाट हुने क्षति पनि घटाउन सकिन्छ। यस वर्ष मनसूनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्व सूचना पुर्याउन के तयारी भइरहेको छ भनेर साथी सम्झना महाजनले बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुललाई सोध्नु भएको छ।
4: एउटा त 3 दिनको पूर्वानुमानलाई 5 दिनसम्म लम्ब्याउने भन्ने तयारी छ। अर्को चाहिँ हामी पूर्वानुमानलाई पूर्व सूचनाको मार्फत आम सरोकारलाई पुर्याउन विभिन्न माध्यमको प्रयोग गरिरहेका छौँ। त्यो मध्ये मास एसएमएस सर्भिस अलिक प्रभावकारी भएको हो, तर त्यसलाई पनि अझ प्रभावकारी गर्न सकिन्छ कि भनेर हामी चाहिँ कल पठाउने भोइस कल पठाउने गरी चाहिँ यसपटक तयारी गरेका छौँ।
5: यो फोन कल चाहिँ कस्तो व्यक्तिलाई जाने भयो त?
4: अहिले चाहिँ अब आम सर्वसाधारणको लागि फोन कल पठाउन चाहिँ प्राविधिक रूपमा सम्भव देखिएन, किनभने त्यसले गर्दाखेरि लाखौंको संख्यामा कहिले कहीँ प्रभावित समुदाय हुँदाखेरि कल ट्राफिक जाम हुने भन्ने एमटीसी र एनसेलको सुझाव आयो। हामीले चाहिँ त्यस कारणले गर्दाखेरि अहिले के सरकारवालाहरूलाई चाहिँ टार्गेट गर्ने, त्यसमा कम्तीमा पनि अब जिल्लाको कुरा गर्दाखेरि जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुदक्ष निकायका प्रमुखहरू, सबै पालिकाका प्रमुखहरू, होइन वडा अध्यक्षहरू, त्यस्तै रेडक्रस लगायत अनि मीडिया जो त्यहाँ चाहिँ विपद व्यवस्थापनमा सक्रिय सरकारवाला हुनुहुन्छ उहाँहरूलाई चाहिँ पहिला कल पठाउने। यदि उहाँहरूलाई चाहिँ हामीले कल मार्फत सूचना पुर्याउन सक्यौं भने उहाँहरू मार्फत समुदायसम्म पुग्छ भन्ने हाम्रो विश्वास।
5: विगतको घटना सम्झिने हो भने नखुकै केस गरौं न, नखुको सूचना पनि पठाउनु भएको थियो, सूचना पाएको पनि थियो, यति हुँदा हुँदै पनि ठूलो क्षति चाहिँ बेहोर्नु पर्यो होइन, कहाँ चुकेको हो त त्यहाँनिर?
4: अब पहिलो कुरो चाहिँ हामीले दुईटा ठाउँमा चुकेको जस्तो मलाई लाग्छ। पहिलो चाहिँ हाम्रो सूचनामा एक्सन लिने विषय चाहिँ इन्भल्भ भएन कि भन्ने सरकारवालाको गुनासो। जस्तै हामीले त्यति बेला के गरेको थियौँ भने काठमाडौँ जिल्ला र काठमाडौँ जिल्ला भएर बढाउने, अझ त्योभन्दा पनि बागमती नदी जलाधारको समग्र क्षेत्रलाई हामीले रातो अलर्ट जारी गरेका छौँ, रेड अलर्ट भन्छौँ। र अब त्यसलाई चाहिँ आम सर्वसाधारणले बुझ्दाखेरि चाहिँ ठ्याक्कै कहाँनिर कुन क्षेत्रमा चाहिँ कसरी सतर्क रहने, सावधानी अपनाउनु पर्ने स्थान कहाँ हो भन्ने कुराको यकिन भएन कि भन्ने गुनासो पनि भयो। त्यसमा केही हदसम्म सत्यता पनि छ एकातर्फ पनि, अर्कोतर्फ हामीले लखुकै हकमा चाहिँ हामीले एसएमएस पठाएका थियौँ, तर त्यो राति समय गएको थियो। हामीले 2 बजे आसपास रातिको एसएमएस पठाएका थियौँ, त्यति बेला सायद सबै सर्वसाधारण सुतिरहेको अवस्था हुन सक्छ र त्यसले बिउ आउन सकेन, त्यस कारणले त्यहाँनिर ग्याप भयो भन्ने पनि देखिन्छ। र त्यसैलाई चिर्नको लागि नै हामीले यसपटक चाहिँ भोइस कलमा पनि जाने प्लस माइकिङ साइरन बजाउनेदेखि अनेक अन्य उपायहरूमा काम गर्दैछौ।
5: बाढी आउँदैछ है भन्ने सूचना भन्दा पनि कति जति गम्भीर खालको बाढी हो अथवा कतिसम्म तहलाई चाहिँ असर गर्छ भन्ने त्यसको लागि तयारी के छ अथवा यसमा चाहिँ हामीलाई अझै धेरै समय लाग्छ?
4: देशव्यापी रूपमा त्यो काम गर्न त समय धेरै लाग्छ, तर हामीले केही पाइलटहरू कोसिस गर्दैछौँ। यसमा हामीले पश्चिम राप्ती नदी, बबई नदी जुन बर्दिया बाँके दाङ भएर बन्छ र त्यहाँ बाढीको ठूलो जोखिम पनि छ, त्यहाँबाट सुरु गर्दैछौँ। र त्यसको लागि चाहिँ हामीले जुन जोखिम नक्साङ्कनको काम हो त्यो चाहिँ सम्पन्न गरेका छौँ। अब हामी यसपटकको मनसुनमा त्यो कोसिस गर्छौँ, कतिको सफल हुन्छ त्यसलाई हेरेर हामी आगामी समयमा देशका अन्य भूभागहरूमा विस्तारको योजना बनाउँछौँ।
5: अब सतर्कताको हिसाबले भन्नुपर्दा यहाँले के सुझाव दिनुहुन्छ?
4: होइन, अब सतर्कता अपनाउनु पर्यो। हामी पूर्व सूचना प्रणालीको 4 पिल्लर भन्छौँ। पहिलो पिल्लर भनेको जोखिमको ज्ञान छ, आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने। दोस्रो चाहिँ वैज्ञानिक ज्ञान, वैज्ञानिक ज्ञानको लागि जल तथा मौसम विज्ञान विभागले 24 घण्टे सेवा अवधिभरको लागि चाहिँ जारी राखेको हुन्छ। त्यसबाट दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, संचार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नु पर्यो।
3: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुली। यसैबीच आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। पछिल्लो 24 घण्टामा फाट्टफुट्ट बाहेक वर्षा नभएको पश्चिम तराईमा केही दिनदेखि लगातार गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ़ने अनुमान गरेको छ। अत्याधिक गर्मी बढ़ेपछि कञ्चनपुरको देवकोट नगरपालिकाले 4 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। यस्तै भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ़दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन विदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार आजदेखि असार 19 गतेसम्म गर्मी तथा वर्ष विदा एकमुष्ट मिलाएर विद्यालयमा विदा दिने गर्ने निर्णय गरिएको हो। त्यस्तै कैलालीको धनगढ़ी उपमहानगरपालिकाले बढ़दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय 4 दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर असार 9 गतेदेखि 12 गतेसम्मका लागि विद्यालयहरूमा विदा दिने जानकारी गराएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
8: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
7: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ
10: हर घर हुनेछ अयोध्य हर घरमा प्रकट हुनेछन् राम बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.46 अङ्कले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.53 अर्ब करोड को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 81,38,000 किता सेयर 4.44 अर्ब करोड रूपियाँमा किनबेच भएको छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो असोज 7 गतेदेखि दुबईको सीधा उडान सेवा शुरू हुने भएको छ। फ्लाइट दुबईले यो उडान सञ्चालनका लागि टिकट बुकिङ खुल्ला गरेको हो। 3 वर्ष सञ्चालनमा आइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित रहेको पोखरा विमानस्थलका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ। फ्लाइट दुबई र इमिरेट्स एयरलाइन्स बीचको साझेदारी अन्तर्गत सञ्चालन हुने यो उडानले यात्रुहरूलाई एउटै टिकटबाट दुबई हुँदै युरोप अमेरिका र अस्ट्रेलियासम्म पुग्न सहज बनाउनेछ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबईसँग सीधा हवाई सम्पर्क जोडिँदा 300 भन्दा बढी शहरसँग पोखराको पहुँच पुग्नेछ, जसले गण्डकी प्रदेशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा छ।
3: झापाका हात्ती प्रभावित क्षेत्रका कृषकहरूले सुपारी खेतीलाई भर पर्दो नगदे बालीका रूपमा लिएका छन्। बुद्ध शान्ति गाउँपालिका अर्जुनधारा र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारी खेती तीव्र रूपमा विस्तार भइरहेको छ। हात्तीले धान मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। एकपटक बगान स्थापना गरेपछि सुपारीले 40-50 वर्षसम्म उत्पादन दिन सक्ने र श्रम लागत पनि कम पर्ने भएकाले यो बाली दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ। कृषकहरूले सुपारीसँगै अदुवा बेसार कफी र तरकारी अन्तरबालीका रूपमा उत्पादन गरी थप आमदानी गरिरहेका छन्। तर प्रशोधन प्रविधि र निर्यात सहजीकरणमा सरकारी सहयोग आवश्यक रहेको कृषकहरूको भनाइ छ।
0: बागलुङको बडी गार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कार्यविधिले तोकेका 34 वटै सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको काली गण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले यी दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडी गार्ड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी भान्सा तथा गोठ सुधार रैथाने अन्नबालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छनृ
3: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री कीआर स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नो पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छान्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबरल पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरलाई दुई वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। स्टार्मरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बन्न सक्ने बताउँदै आएका थिए। लन्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत छ वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रीटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। स्टार्मरले पदत्याग घोषणा गरेसँगै अब लिबरल पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा शुरू हुनेछ। मध्यावधिको चुनावमा विजयी भएका एन्डी बर्नहमलाई पार्टीमा नयाँ नेतृत्वको रूपमा दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनुहुनेछ।
0: मध्यपूर्वको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विटरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका इरान लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालस रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनेल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यी दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबरी खेल्दै रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान पाउने 3 बजे फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको हो भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान पाउने 6 बजे न्यूयोर्क न्यू जर्जीमा नर्वे र सेनेगल तथा पाउने 9 बजे सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ।
0: यो खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा। 10 अर्ब 13 करोड़ रूपियाँ विगमाग दावी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि थपिने र महाधिवेशन स्वत एक दिन लम्बिने।
3: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसून गण्डले विपदबाट वर्षेनी धेरै जनधनको क्षति। पूर्व सूचना बारे चनाखो बन्न विज्ञको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा पदबाट राजीनामा घोषणा। स्टार्मरको उत्तराधिकारीमा एन्डी बर्नहम चयन हुन सक्ने।
3: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: radio next to your heart.
1: Solu FM 101.2 megahertz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: र श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकपूर्ण जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
1: आदरणीय श्रोता, तपाईलाई मार्गदर्शन रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। समय परमेश्वरले बनाउनु भएको हो। समय सूर्य र चन्द्रमासित सम्बन्धित छ, घाम र जूनसित। घामले दिन, जूनले रातको समय दिन्छ, अनि हामीसित हप्ता, महिना, वर्ष पनि छन्। गन्दा गन्दै यस धरतीमा हाम्रो जीवनको समय समाप्त हुन्छ। जीवन समयसितै बित्दै जाने एउटा क्रम हो। यही बाटोबाट हामी सबैजना यस धरतीमा गुज्रेर गइरहेका हुन्छौ। समयको विषयमा बाइबलमा एउटा रोचक कुरा लेखिएको छ। यो खण्ड उपदेशकको 3:1-4 हो। लेखिएको छ, सबै कुराको लागि समय छ र आकाश मुनि सबै क्रियाकलापको बेला छ। जन्मने एउटा समय छ र मर्ने एउटा समय, रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय, मार्ने एउटा समय छ र निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ र बनाउने एउटा समय, रोने एउटा समय छ र हाँस्ने एउटा समय, शोक गर्ने एउटा समय छ र नाच्ने एउटा समय। उपदेशकको पुस्तक राजा सुलोमनले लेखेका थिए। तिनी असाध्यै धनी, बुद्धिमान र सम्पन्न राजा थिए। जीवनमा सबै कुराको सुख भोग गरेका थिए। तिनले प्राप्त नगरेका र नभोगेका कुनै कुरा नै थिएन। तापनि तिनले जीवनको व्यर्थताको बारेमा बताउँदै, साथै मानिसले अर्थहीन जीवन जिउनु हुँदैन भन्ने सन्देश दिनका लागि उपदेशकको पुस्तक लेखेका थिए। परमेश्वरका आत्माको प्रेरणाद्वारा लेखिएको उपदेशकको पुस्तक बाइबलको पुरानो करार खण्डमा सामेल गरिएको छ। यो पुस्तक बुद्धिका कुराहरूले भरिएको छ। उपदेशकले सबै कुराको समय छ भन्छ। हुन पनि हो, मानिसको जीवन विभिन्न चरणबाट हुँदै क्रमशः अगाडि बढ्दै जान्छ। बाल्यकाल, जवानी, वयस्क, रौन, वृद्ध अवस्था, अनि संसारबाट विदा हुने बेलाको पनि समय छ। जीवनका यी कालहरूमा मानिसले गर्नुपर्ने विभिन्न काम कर्तव्यहरू छन्। बोल्न र हिँडुल गर्न सक्ने भएपछि बाल बालिकालाई स्कूलमा भर्ना गरिन्छ। कम्तीमा 15 वर्ष त स्कूल कलेज धाएर बित्छ। फेरि जवान भएपछि जागिर, नोकरी, कामधन्दा गर्नुपर्छ, अनि अझै वयस्क भएपछि त बिहे गर्नुपर्छ, छोरा छोरी जन्माउँछन्। जीवनको काम धन्दा निरन्तर अगाडि बढ्छ। वृद्ध भइन्छ, केही गर्न नसक्ने अवस्था पनि आउँछ। शरीर कमजोर हुन्छ, अनि एक दिन संसारबाट विदा भइन्छ। वास्तवमा जीवनका यी सबै कालहरू समयहरू नै हुन्। आजको सन्देशले हामीलाई समय अनुसार काम गर्नुपर्छ पनि सन्देश दिन्छ, किनकि सबै कुराको समय छ। समय अनुसार काम नगरे के हुन्छ? समयको महत्व यी किसानले राम्ररी बुझेको हुन्छ। असारे रोपाई, मसिरतिर दाई भनेको तपाईँले सुन्नुभएकै होला। असारे रोपाई, मसिरे दाई, मङ्सिरे दाई, असारमा धान रोपाई हुन्छ। परमेश्वरले समय कसरी मिलाउनु भएको छ विचार गर्नुहोस् त। असार साउनमा पानी परेको परेकै हुन्छ। यो जमिन कमलो गिलो हुन्छ, अनि किसानहरूले धान रोप्छन्, हिलो हिलो हुन्छ। फेरि मसिरमा ट ट ट घाम लाग्छ, अनि धान पाक्छ, अनि कटनी गरिन्छ, दाई गरिन्छ। अरू अन्नपातहरू पनि रोप्ने र कटनी गर्ने समय छन्। मानिसको जीवनमा पनि समय छ। त्यसै कारण हामीले ठिक समयमा ठिक काम गर्नुपर्छ। बेठिक समयमा गरिएको ठिक कामको कुनै अर्थ हुँदैन। तपाईँ जवान हुनुहुन्छ भने तपाईँको निम्ति यो एउटा महत्वपूर्ण समय हो। तपाईँको जीवनको जग बसाल्ने समय हो, जीवनको पेसा पक्रने समय हो। अहिले यदि तपाईँ त्यसै निरुद्देश्य बिना उद्देश्य घुमि हिँड्नु भन्छ, यता र उति लाग्नुहुन्छ, समय खेर फाल्नुहुन्छ भने तपाईँले आफ्नो ठूलो हानि गरिरहनु भएको हुन्छ। पढ्दै हुनुहुन्छ भने पूरा ध्यान लगाएर पढ्नुपर्छ। काम जागिर गर्दै हुनुहुन्छ भने ध्यान लगाएर गर्नुपर्छ। अर्को कुरा, अहिले धेरै जवानहरू निरन्तर रंगी चंगी मौज मजामा लागेकोले जीवनको मूल उद्देश्यलाई भुलिरहेका छन्। मौज मजा गर्नै हुँदैन भन्ने कुरा होइन, गर्नुपर्छ। तर यदि मौज मजाले जीवनको नैतिकतालाई नाश पार्छ भने साँचो परमेश्वरदेखि टाढा बनाउँछ भने त्यसको फल पछि गएर भोग्नु पर्ने हुन्छ जो दुखद हुन्छ। जस्तो रोप्छ त्यस्तै फल्छ भन्ने आहान तपाईलाई मलाई थाहा नै छ। हामीले अहिले जे गर्छौ त्यसले एक दिन अवश्य फल फलाउनेछ, कि असल कि खराब, कि फाइदा गर्ने कि कुनै फाइदा नगर्ने। यसै कारण हामी होशियार हुनुपर्छ। पवित्र बाइबलमा एफिसीको पुस्तकमा लेखिएको छ, यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो। समयको पूरा सदुपयोग गर किनकि दिन खराब छ। यसै कारण मूर्ख नहौ तर प्रभुको इच्छा के छ सो बुझ। यो खण्ड एफिसीको 5:15-18 खण्डमा उल्लेखित छ। कति मानिसहरूको विचार कस्तो हुन्छ, उनीहरू सोच्छन् जवानीमा पूरा मोज मस्ती गर्नुपर्छ, बुढो भएपछि ईश्वरको भक्ति गर्नुपर्छ, हो यस्तै सोच्छन् उनीहरू। सायद यी कुराहरू सुन्दा तपाईँ पनि मुसुमुसु हाँसिराख्नु भएको होला। तपाईँ चाहिँ कस्तो सोच्नुहुन्छ, के सोच्नुहुन्छ, के ईश्वर बुढेसकालमा मात्र चाहिन्छ? त्यसो होइन होला। म तपाईँलाई भन्छु, जुन व्यक्तिले जवान अवस्थादेखि नै परमेश्वरमाथि विश्वास गरेर उहाँको वचन र आदेशहरू पालन गरेर जिउँछ उसको बुढेसकाल पनि सुखद र सुन्दर हुन्छ। एउटा साँचो घटना बताउँछु। बिहान बेलुकी यसो स्वास्थ्यका लागि हिँड्न जाँदा मैले एउटा व्यक्तिलाई भेटे, उसको नाम माइला रहेछ। उमेरले करिब 80 वर्ष पुग्न लाग्यो। देब्रेपट्टिको आँखा फुटेको रहेछ। कमजोर व्यक्ति बुढेसकालमा छोरा बुहारीले घरबाट निकालिदिएछन्। उसको बिरामी रहेछ, उसको पिसाब बगिरहने रोग रहेछ, चिसो भुइँमा सुत्छ, ठण्डाको समय छ, ओर्ने ओछ्याउने पनि राम्रो छैन, शरीरलाई तातो बनाउने लुगाफाटा पनि छैन। मलाई धेरै दुःख लाग्यो। भरपेट खाएर सुतोस् भनेर केही पैसा दिए तर सधैँ त्यसरी पैसा दिनु पनि सकिँदैन। मैले उसलाई सोधे कि तपाईँले उमेर छँदा कुनै काम धन्दा गर्नु भएन? उसले भन्यो, हर प्रकारको काम गरे, गाड़ी पनि चलाए, मिस्त्री काम गरे, सिकर्मी काम गरे, तर रोग लागेपछि केही गर्न नसक्ने भए। विचार गरे, उनीहरूको समयमा त नोकरी जागिर प्रशस्तै पाइन्थ्यो। उसका बुवा हुने खाने नै भएकोले तन्नेरी हुँदा उसले जीविका कमाउने कुनै मेलो मेसो सदाता नै रहेछ। आज आएर उसले हेर्ने कोही पनि छैन, केही छैन। मैले सोचे, उसले समयलाई चिनेन, समयको सदुपयोग गरेन। जीवन सधैँ एक समय रहँदैन, समयसँगै सबै कुराहरू बन्दिँदै जान्छ। याद गर्नु, समय पनि एउटा खोला जस्तै हुन्छ जहाँ धेरै कुराहरू बगिरहेका हुन्छन्। होइन त, समय खोला जस्तै बगिरहेको हुन्छ। अनि हेर्नुहोस् न, खोला कुनै बेला शान्त हुन्छ, फेरि बर्खायाममा त्यही खोला चाहिँ कस्तो भयंकर हुन्छ, त्यही खोला चाहिँ यस्तो भयंकर भएर भाँडी पहिरो समेत गइरहेको हुन्छ। कुनै बेला शान्त, कुनै बेला भयंकर। समय जस्तै खोला जस्तै समय पनि बग्दै गइरहेको हुन्छ। समयलाई सदुपयोग गर्नुपर्छ। तपाईँको जीवन कस्तो छ, के छ, मलाई थाहा छैन, तर आज तपाईँले आफैलाई सम्हाल्नु पर्दछ। समयको एउटा समय छ, त्यो समयमा आफ्नो जीवनको निम्ति तपाईँले आफैलाई सम्हाल्न पर्ने हुन्छ। यो समय सबैको निम्ति बराबर छ, चाहे गरीब होस् धनी होस्। यो धरतीमा भएको सबै मानिसको निम्ति समय त्यही नै हो। चाहे तपाईँ नेपालमा हुनुहुन्छ वा संसारको अर्कै कुनामा हुनुहुन्छ, समय त्यही नै हो। राम जुन सूर्य चन्द्र समय त्यही नै हुन्, समय त्यही नै हो। 24 घण्टाको समय, आज जे गर्नुपर्ने समय छ त्यो समयको सदुपयोग गर्नुपर्छ। अझै वचनले त यसरी पनि बताएको छ, आफ्नो जवानी अवस्थामा परमेश्वरको स्मरण गर, परमेश्वरलाई सम्झना गर भनेर अर्थी दिएको छ। किनभने यस्ता समयहरू पनि आउँछन् जुन समयहरूमा हामी परमेश्वरलाई बिर्सन्छौ, परमेश्वरदेखि टाढिन्छौ, परमेश्वर नै नभए पनि हुन्छ भने जस्तै हामी गर्न थाल्दछौ। तर त्यस्तो होइन, परमेश्वर हाम्रो आवश्यकता हुनुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, हामी उहाँका सृष्टि मात्र हौ। समय वरदान हो तपाईँ र मेरो निम्ति। यदि समयलाई हामीले सदुपयोग गर्दैनौ भने कुनै समय आउनेछ जब हामी एक्लै रुनेछौ अनि पछुतो गर्नुपर्ने हुन्छ। समयको सदुपयोग गर्ने मानिसहरू जीवनमा उपलब्धि गर्छन् तर समयलाई सदुपयोग नगर्नेहरू सुतेर बसिरहेका हुन्छन्, माखा मारिरहेका हुन्छन्, लडिरहेका हुन्छन्, घोप्टो परिरहेका हुन्छन्। याद गर्नुहोस्, अल्छीहरू

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन्

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने

0: छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843980652, 9824417718, 9843349696 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेली हिंसा हुन्।
2: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्।

0: मात्रै संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बो।
4: नमस्कार सेनसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन हो। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगत

0: बाबू मैं मेरे तो हाथ खुच्चा अरुणा झुमझुम करीवासी हैरान बनाए मेरे पी के खे एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव हाथ हैरान भिंदा नदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार आमजी औषधालय में हो रे भर उपचार कराने भर आमजी औषधालय तीर हे मीदी और समय
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: अब समाचार विस्तारमा
4: स्थानीय खबर।
3: सोलु खुम्बुको लिखुपिकी गाउँपालिका र रामुछापको मकुण्डा गाउँपालिकाको सिमानामा सञ्चालित एमबी दोगढ समूह अन्तर्गतका जलविद्युत आयोजनाहरूलाई स्थानीयवासीको विवाद चल्किएको छ। आइतबार भएको वार्तामा प्रभावित क्षेत्रका नागरिकहरूले उठाएका मागहरू सम्बोधन नभएपछि उनीहरूले आज पनि उग्र रूपमा आन्दोलन गरेका हुन्। आन्दोलन गरिरहेका स्थानीयमाथि बल प्रयोग हुँदा 4 जना घाइते भएका छन् भने 2 जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाप्रति लिखुपिके गाउँपालिका र संयुक्त नागरिक संघर्ष समितिले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानकर्षण जनाएको छ। लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतद्वारा असार 7 गते जारी विज्ञप्तिमा प्रभावित क्षेत्रको विकास, सामाजिक उत्तरदायित्व, स्थानीय रोजगारी, वातावरणीय प्रभाव न्यूनीकरण तथा स्थानीय स्वेर वितरण लगायतका विषयमा पटक पटक संवाद र पत्रचार गर्दा पनि सम्बन्धित कम्पनीले अपेक्षित जिम्मेवारी र संवेदनशीलता नरेखाएको उल्लेख गरिएको छ। वार्ता निष्कर्षविहीन बनेर आन्दोलनरत नागरिकमाथि बल प्रयोग हुनु र नागरिक

सञ्चारका रूपमा जलविद्युत आयोजनाले प्रिमियममा शेयर निष्कासन गर्न लागेको र स्थानीय बासिन्दाले भने नियम अनुसार 100 रूपियाँमै स्थानीय शेयर पाउनुपर्ने अडान राखेका कारण कुरा मिल्न नसकेको लिखुपिके गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष मनिराज बस्नेतले जानकारी दिनुभएको छ। गाउँपालिका अध्यक्ष मिना खार्की बस्नेत उपाध्यक्ष तथा लिखुपिके गाउँपालिकाको 5 वटै वडाका वडा अध्यक्षहरूको उपस्थितिमा उक्त वार्ता बिना निष्कर्ष पुगिएपछि आन्दोलन थप चर्किएको हो। यताउमा कुण्ड गाउँपालिका र लिखुपिके गाउँपालिकाका नागरिकहरूले संयुक्त संघर्ष समितिले पनि कम्पनी व्यवस्थापनको लामो समयदेखिको उपेक्षापूर्ण व्यवहारप्रति असन्तुष्टि जनाएको छ। समितिले नागरिकको आवाज सुन्नको सट्टा दमनको बाटो रोचिने लोकतान्त्रिक मूल्य मानव अधिकार तथा नागरिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गरेको छ। समितिले आन्दोलनका क्रममा घाइते भएका नागरिकको निशुल्क उपचार उचित क्षतिपूर्ति तथा दमनकारी गतिविधिमा संलग्न जिम्मेवार पक्षमाथि निष्पक्ष छानबिनको माग गरेको छ। साथै प्रभावित क्षेत्रका नागरिकका लागि स्थानीय स्वर रोजगारी र सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सुनिश्चित गर्न कम्पनीले स्पष्ट र बाध्यकारी प्रतिबद्धता सार्वजनिक गर्नुपर्छ माग राखेको छ। मागहरू व्यवस्था गरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि समितिले दिएको छ। यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायक उपरीक्षक डीएसपी नवीन राज बुढा थोकीले भने आन्दोलन शान्तिपूर्ण नभई तोड़फोड़मा उठिएको दावी गर्दै स्थिति नियन्त्रणमा लिन तोड़फोड़मा संलग्न 2 जनालाई पक्राउ गरिएको बताउनुभयो। आगामी दिनमा पनि आन्दोलन शान्तिपूर्ण नभए थप व्यक्तिलाई नियन्त्रणमा लिन सकिने उहाँको भनाई छ। साथै घटनाक्रममा स्थानीय तहको भूमिका पनि सन्तोषजनक नरहेको उहाँले बताउनुभयो। स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजले विकास र जनहित एक अर्काका परिपूरक भएकाले स्थानीय समुदायको भावना अधिकार र सहभागितालाई केन्द्रमा राख्दै दमनको सत्ता वार्ता र शान्तिपूर्ण समाधानको बाटो अपनाउन सबै पक्षसँग आग्रह गरेका छन्। खुम्बु पासी लामो गाउँपालिकाले थाने बस्ती पुनर्स्थापना तथा बाढ़ी पहिरो नियन्त्रणका लागि तीव्र रूपमा काम गरिरहेको छ। 2081 साउन 32 गते गएको हिम पहिरोका कारण खुम्बु पासी लामो गाउँपालिका 5 थानेमा बाढ़ी गई भौतिक क्षति भएको थियो। सुही बस्ती पुनर्स्थापनाका लागि गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको गाउँपालिकाका इन्जिनियर दीप कुमार बस्नेतले जानकारी दिनुभयो। थामेको कुल 56 घरधुरी मध्ये 25 घर पूर्ण रूपमा क्षति भएको र सो बस्तीमा 135 जना कुल जनसंख्या रहेको स्वास्थ्य विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण थामे आधारभूत विद्यालय थामे स्वास्थ्य चौकीमा पूर्ण रूपमा क्षति भएको थियो भने खुम्बु बिजुली कम्पनीमा आंशिक रूपमा क्षति पुगेको थियो। बाढ़ीका कारण क्षति भएको विद्यालय र स्वास्थ्य चौकी हाल अस्थायी रूपमा संचालन भइरहेको गाउँपालिकाले जनाएको छ। संघ प्रदेश तथा विभिन्न दात्री निकायहरूको सहयोगमा विस्थापितहरूको घर पुनर्निर्माणका लागि पहल गरिरहेको खुम्बु पासी लामो गाउँपालिकाका अध्यक्ष मिना छुरी शेर्पाले बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार उक्त स्थानमा जोखिम कायम रहेको कारण सो स्थानमा सुरक्षाका कारण घर पुनर्निर्माणका लागि अनुमति प्रदान नगरिएको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ। उहाँले सो क्षेत्र को दिगो व्यवस्थापन र दीर्घकालीन समाधानका लागि निकै चुनौती रहेको र स्थानीय सरकारको मात्र पहुँचले मात्र प्रशस्त नहुने बताउँदै संघ र प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको औल्याउनुभयो। थामे बस्ती पुनर्स्थापना तथा पुनर्निर्माणका लागि चालू आर्थिक वर्ष 82 राशिमा थामेमा 1,33,90,680 रूपियाँको कार्यक्रम तथा योजनाहरू सञ्चालन भइरहेको खुम्बु पासी लामो गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरो नियन्त्रण तथा सपोटो थामे खोला तारबन्ध निर्माण कार्यका लागि 84,00,000 रूपियाँ र थामे बस्ती पहिरो नियन्त्रणका लागि 46,00,000 रूपियाँ विनियोजन गरी निर्माण कार्य भइरहेको छ। गत आर्थिक वर्ष 2081/82 थामे बस्तीका बाढ़ी पीड़ितका लागि विभिन्न धातु निकाय संघ संस्था कर्मचारी व्यक्ति लगायतबाट आएको रकम 1,39,76,000 वितरण गरिएको थियो। यस्तै थामे बस्तीका 50 घर पीड़ितहरूका लागि तत्काल

0: जहाँ स्वरूप गाउँपालिकाले 21,30,000 वितरण गरेको थियो। खाद्यान्न ढुवानी राहत सामग्री वितरणका लागि 6,90,000, काठमाडौँ थामे सामान ढुवानीका लागि 7,42,251 रूपियाँ खर्च भएको उल्लेख गरिएको छ। मेछा सल्यान गाउँपालिकाले आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गमा रहेका 60 वर्ष भन्दा कम उमेरका एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बंगुर र बाख्रा वितरण कार्यलाई तीव्रता दिइरहेको छ। गाउँपालिकाले संचालन गरेको विशेष लक्षित कार्यक्रम अन्तर्गत एकल महिलाहरूलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उनीहरूको आय आर्जनमा सुधार ल्याउन उक्त कदम चालिएको गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाले हालसम्म विभिन्न ओडाहरूमा कुल 45 बंगुरका पाठा पाठेर 26 बाख्रा वितरण गरिसकेको छ। यस कार्यक्रम अन्तर्गत ओडा नम्बर 3 9 बंगुर र 17 बाख्रा वितरण गरिएको छ भने ओडा नम्बर 4 14 बंगुर र 2 बाख्रा सम्बन्धित महिलाहरूलाई हस्तान्तरण गरिएको छ। त्यसै गरी ओडा नम्बर 5 लक्षित एकल महिलाहरूलाई 22 बंगुर र 7 बाख्रा वितरण गरिएको छ। पालिकाले वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै बाँकी ओडाहरूमा पनि यसलाई निरन्तरता दिने जनाएको छ। यसै सिलसिलामा वडा नम्बर 1 यही असार 12 वितरण कार्यक्रम सम्पन्न हुनेछ भने वडा नम्बर 2 आगामी असार 13 वितरण गरिने तालिका तय भएको छ। गाउँपालिका केस प्रयासले न्यून आय भएका र समाजमा एकल जीवन बिताइरहेका महिलाहरूलाई आफ्नै खुट्टामा उभिन टेवा पुग्ने विश्वास लिएको छ। सोलू दुतकुण्ड नगरपालिका 11 तिनलामा चट्याङका कारण भैंसी र गोरु गुमाएर क्षति बेहोरेको एक पशु धनी परिवारलाई 52,655 रूपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ। गत वैशाख 25 परेको चट्याङले ब्याउने अवस्थामा रहेको भैंसी र एक गोरु गोठमै मरेपछि परिवारले ठूलो आर्थिक नोक्सानी बिहोर्नु परेको थियो। उक्त घटनापछि समाजसेवी हुर्बा सिंह खड्काको पहलमा स्थानीय समाजसेवी विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा सहयोगीहरूको सहभागितामा राहत संकलन अभियान संचालन गरिएको थियो। संकलित रकमले कार्यक्रमका बीच पीड़ित परिवारलाई आज हस्तान्तरण गरिएको छ। समाजसेवी खड्काले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई केही राहत पुग्ने उद्देश्यले सहयोग अभियान संचालन गरिएको बताउनुभयो। नेपाल पर्वतारोहण संघले संकलन गरिरहेको रोयल्टी राज्य कोषमा जम्मा गर्न र संघलाई नेपाल सरकारले वार्षिक बजेट विनियोजन गरी खर्च दिन समेत सुझाव दिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा यो प्रावधान भए पनि कार्यान्वयन नभएको भन्दै आयोगले कार्यान्वयनमा जोड़ दिएको हो। अहिले सरकारले 27 हिमालको व्यवस्थापन र प्रवर्धनको जिम्मा संघलाई दिएको छ। पर्वतारोहणबाट प्राप्त रोयल्टी बाँडफाट बढ़ी व्यवस्थित र सामान्य न्यायिक बनाउन बाँडफाँडका आधारमा पदमार्ग सम्बन्धी सूचक समावेश गर्नुपर्ने समेत आयोगको भनाइ छ। पर्वतारोहणका क्रममा आधार शिविरसम्म पुग्ने पदमार्गको लम्बाई र सोही मार्गमा पर्ने स्थानीय सरकार सहितको विवरण तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिएको छ। पर्वतारोहण क्षेत्रको रोयल्टी हिमाल चुनी रहेको स्थानीय सरकार त्यस वरिपरिका स्थानीय सरकार आधार शिविर रहेको स्थान पदमार्ग लगायत आरोहणबाट प्रभावित हुने क्षेत्रमा संरक्षण र सम्वर्धनमा उपाय गर्न आयोगले सुझाव दिएको छ। आयोगले नियमित रोयल्टी संकलन नगर्ने विद्युत कम्पनीमाथि कड़ाई गर्न सुझाव दिएको छ। आयोगका अनुसार निजी क्षेत्रबाट संचालित अधिकांश जलविद्युत केन्द्रले आर्थिक वर्ष अनुसार संकलन हुने रोयल्टी नियमित संघीय विभागीय कोषमा जम्मा गरेको पाइएको छैन। यसबाट कुनै तहका सरकारलाई वार्षिक बजेट गर्न कठिन भएको छ। अब नियमित रोयल्टी नतिर्ने जलविद्युतका हकमा नेपाल विद्युत प्राधिकरणबाट खरिद बापत भुक्तानी गरिने रकमबाट रोयल्टी कट्टा गरी सोझी संघीय विभागीय कोषमा जम्मा गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयोगले सुझाव दिएको छ। विद्युतबाट प्राप्त रोयल्टी विद्युत आयोजना संचालनमा विगपना ल्याउने एवं विद्युत आयोजना मुख्य क्षेत्र वरिपरिका प्रभावित क्षेत्र र उपल्लो तथा तल्लो तटीय क्षेत्रको जनसंख्यालाई लाभ हुने गरी उपाय गर्न समेत आयोगले भनेको छ। आयोगले रोयल्टी नै नपाउने स्थानीय सरकारहरूका हकमा संघीय सरकारबाट खर्च गर्नुपर्ने गरी व्यवस्था गर्न भनेको छ। कानून अनुसार प्राकृतिक स्रोतको रोयल्टी निकटतम प्रभावको अनुपातका आधारमा बाँडफाँड हुन्छ, जसले गर्दा कतिपय स्थानीय सरकारले प्राकृतिक स्रोतको रोयल्टी नै नपाउने अवस्था छ। यसरी हिस्सा नपाएका स्थानीय तहका हकमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि संघीय सरकारले बजेट उपयोग गर्नुपर्ने सुझाव आयोगले दिएको छ। आयोगले रोयल्टी उपायका सम्भावित क्षेत्रको सूची नै बनाएर सरकारलाई सिफारिश गरेको छ। आयोगले पर्वतारोहणबाट संकलन हुने रोयल्टीलाई परमार्ग वा आधारशिविरसम्म पहुँच मार्ग निर्माण र सुधारमा खर्च गर्न सुझाव दिएको छ। आयोगले आगामी आर्थिक वर्षका लागि गरेको सिफारिश अनुसार प्रदेश मध्ये सगरमाथाको रोयल्टी सबैभन्दा धेरै कोशी र दोस्रो स्थानमा बागमतीले पाउनेछ। चौरी हिमालको रोयल्टीमा समेत कोशी सबैभन्दा धेरै र बागमतीले दोस्रो हिस्सा पाउनेछ। धौलागिरीको रोयल्टीमा सबैभन्दा धेरै हिस्सा गण्डकी र केही हिस्सा कर्णालीले पाउनेछ। त्यस्तै लोस्चीको कोशी र बागमतीले पाउनेछन्। मकालुको कोशी र मनास्लुको गण्डकीले 7% रोयल्टी पाउनेछन्। स्थानीय तहतर्फ सर्वोच्च शिखर सगरमाथाको रोयल्टी झण्डै 2 दर्जनले पाउनेछन्, जसमध्ये स्थानीय तहले पाउने मध्ये 50% हिस्सा खुम्बु पासाङ लामु गाउँपालिकाले पाउनेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गामा कार्यरत प्रहरी चौबन सुबी राई चैत महिनाका उत्कृष्ट ट्राफिक प्रहरी घोषित हुनुभएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चोरीले कार्य सम्पादन मूल्यांकनका आधारमा राईलाई उत्कृष्ट ट्राफिक प्रहरी छनौट गर्दै सम्मान गरेको हो। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार राईले उच्च मनोबल लगनशीलता तथा कर्तव्यनिष्ठाका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै ट्राफिक व्यवस्थापन र सड़क सुरक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका कारण उत्कृष्ट प्रहरीका रूपमा छनौट गरिएको जनाइएको छ। राईले स्थानीय तहसँग प्रभावकारी समन्वय गर्दै माने भञ्जाङ क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सक्रिय भूमिका खेल्नु भएको थियो। वहाँले गाउँपालिकासँगको सहकार्यमा ट्राफिक निगरानी तथा सड़क सुरक्षाका लागि आवश्यक बेथलाइजर होइल लक तथा 2000 थान कार्ड व्यवस्थापनका लागि पहल समेत गर्नुभएको थियो। चालू आर्थिक वर्ष 2082/83 एघार महिनामा नेपालको वैदेशिक व्यापार 14.78% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21.72 अर्ब रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा वैदेशिक व्यापार 18.92 अर्ब रूपियाँ थियो। एघार महिनाको अवधिमा वस्तु आयात 15.16% बढ़ेर 18.94 अर्ब रूपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढ़ेर 2.77 अर्ब रूपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। एघार महिनाको अवधिमा व्यापार घाटा 15.67% बढ़ेर 16.13 अर्ब रूपियाँ पुगेको छ। चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कीर्तिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब रूपियाँ इतिहासकै उच्च हो। यसअघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078/79 वार्षिक 21.20 अर्ब रूपियाँ थियो। यसपालि 11 महिनामै त्यो भन्दा धेरै भयो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगंज लगिएको छ। वीरेन्द्रनगर स्थित शुभम होटलबाट आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सुर्खेतबाट काठमाडौँका लागि सीधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उहाँलाई सड़क मार्ग हुँदै नेपालगंज पुर्याएको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी ठाकुर प्रसाद पोखरेलले आफै होटल होटल पुगेर पौडेलाई आफ्नै गाड़ीमा राखेर नेपालगंजतर्फ लड्नु भएको हो। सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि उहाँलाई नियन्त्रणमा लिएको हो। प्रहरीले काठमाडौँ जाने बेला भयो, निस्कनुहोस् भन्दै उहाँलाई होटल बाहिर बोलाएको थियो। उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरूङ, छविलाल विश्वकर्मा र बाबा लगायतको पनि उपस्थिति थियो। पौडेलाई नेपालगंजबाट हवाई मार्ग मार्फत काठमाडौँ ल्याइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले बन्द सत्र आजका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थप घट र मधेस प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र शुरू हुन नसकेको हो। आज बिहान 8:30 बजेका लागि तोकिएको बन्द सत्र 9 घण्टापछि भोलिसम्मका लागि स्थगित भएको हो। आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउने गरी तयारी गरेको रासपाले जनाएको छ। बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधि पुगेका थिए। उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो 4211 जना प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो। यस्तै आज संचारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट 96 जना प्रतिनिधि छुटेका लगायत विवाद मिलाउन बाँकी रहेको बताउनु भएको थियो। हिजो उद्घाटन भई भोलिसम्ममा नयाँ नेतृत्व चयन गरेर सकिने भनिएको महाधिवेशन कम्तीमा एक दिन थपिने निश्चित भएको छ। तर बन्द सत्रका कार्यक्रम आज नभएपछि महाधिवेशन स्वत एक दिन लम्बिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरीद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै पूर्व परराष्ट्र मन्त्री आरएचयू राणा देउबा सहित 18 जना विरूद्ध मुद्दा विशेष अदालत पुर्याएको छ। अख्तियारका पदाधिकारीलाई सिंहदरबारमै थुनेर प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयका सदस्यले दबाव दिएपछि आयोगले अघिल्लो साता अनुसन्धान शुरू गरेको थियो। अनुसन्धान थालेको छोटो समयमै आयोगले सोमबार कार्यालय खुलेको पहिलो दिनमै मुद्दा विशेष अदालत पुर्याएको हो। एक अधिकारीका अनुसार अहिले मुद्दाको अध्ययन भइरहेको छ। आयोगले राणा सहित राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य, रविन्द्र राज भण्डारी, राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा र विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाइएको छ। गत भदौमा राहदानी विभागले सार्वजनिक खरिद ऐन र आफैले निर्धारण गरेको मापदण्डलाई लत्या राहदानी छाप्ने 8 अर्बको 2 ठेक्का सम्झौता गरेको थियो। एउटै ठेक्कालाई 2 बनाएर प्राविधिक छनौटकै चरणमा फालिनुपर्ने जर्मन कम्पनीहरूसँग खरिद सम्झौता गरेको भन्दै त्यस बेलै प्रश्न उठेका थिए। विभागले प्रतिस्पर्धी फ्रान्सेली कम्पनी आईडीमिया आइडेन्टिटी एण्ड सेक्युरिटीलाई पछाएर जर्मन कम्पनीहरू न्यूहलबाउर आईडी सर्भिसलाई प्याकेज 1 र भेरी ग्रासले प्याकेज 2 ठेक्का सम्झौतामा हस्ताक्षर गरेको थियो। उक्त ठेक्का सम्झौताको प्राविधिक पक्ष र आर्थिक पक्ष दुवैमाथि गम्भीर प्रश्न उठेको छ। शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासत भित्रै मानसिक दबाव र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुदन गुरूङ विरूद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। अजय सोडारी, प्रकाश पम र सुजन पौडेलले ललितपुर स्थित आयोगको केन्द्रीय कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दावी गरेका छन्। उजुरी अनुसार जेठ 19 गते कालापानी, लिपुलेख र लिम्पिया धुरा सीमा विवादका विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई 16 खुट्टे प्रहरी बेपाले पक्राउ गरेको थियो। पक्राउपछि करिब आधा घण्टामै गृहमन्त्री गुरूङको नेतृत्वमा आएको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको आरोप लगाइएको छ। निवेदकहरूका अनुसार उक्त टोलीले हिरासतभित्रै गाली गलौज गर्दै चरम मानसिक दबाव दिएको र ज्यान मार्ने धम्की समेत दिएको थियो। यसरी कानून विपरीत हुनेलाई आतंकित पारिएको उनीहरूको आरोप छ। मध्य पूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिकाबीच स्विजरल्याण्डको बर्गे नष्ट फ्रीसुटमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेको समाचार संस्था एफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थकतामा सम्पन्न वार्तापछि सार्वजनिक भएको संयुक्त विज्ञप्ति अनुसार इरान र अमेरिकाद्वारा गठित उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा त यसै हप्ता बर्गे नष्टमा थप छलफल हुने खबरमा उल्लेख गरिएको छ। बेलायतका प्रधानमन्त्री कियर स्टारमरले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छाड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबर पार्टीलाई आम चुनावमा विजय गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। उहाँले एकपछि अर्को अलौकप्रिय निर्णय गरेको आरोप सांसदहरूले आउँदो आम चुनावमा निखिल फराजको पार्टीबाट चुनौती बन्न सक्ने बताउँदै आएका थिए। लन्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्टारमरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पुनः समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत 6 वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीका साथै डाउनिङ स्ट्रीटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन्। यो खेल अमेरिकाको डालास रंगशालामा राति 11:15 शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अर्जेन्टिनाले लियोनेल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो। यस्तै अस्ट्रेलियाले जोर्डनलाई 1-1 हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुन लागेका हुन्। यसअघि दुई टोली बीच 2 मैत्रीपूर्ण खेल भएको थियो। 1980 डियोगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 हराएको थियो। यस्तै 1990 दुवै टोली 1-1 बराबरीमा रोकिएका थिए। अर्जेन्टिनाका मेस्सीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्नुभएको छ। मेस्सी र जर्मनीका मिरोस्लाव क्लोसले समान 16 गोल गरेका छन्। आजको खेलमा मेस्सीलाई विश्वकपमा सर्वाधिक गोलकर्ता बने अवसर छ। फिफा वरियतामा सर्वाधिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया 21 स्थानमा छन्। खेल खबरसँगै सोलु समाचार सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। टेङ्गी दुगढ हाइडो र स्थानीय बीचको वार्ता असफल। आज पनि आन्दोलन जारी। 4 घाइते 2 आन्दोलनकारी पक्राउ। हिम पहिरोपछि थामे पुनर्स्थापनामा खुम्बुको सक्रियता। एकल महिलालाई आत्मनिर्भर बनाउँदैने सल्यानमा बम्बु र बाख्रा वितरण तीव्र। चटेङबाट पशु चौपाई गुमाएका 3 लाखका परिवारलाई 52,000 भन्दा बढी आर्थिक सहयोग। विष्णु पौडेलाई सुर्खेतबाट नेपालगंज लगियो। प्रतिनिधिलाई 9 घण्टा पर्खाएपछि रासोपाको बन्द सत्र आजका लागि स्थगित। पूर्व परराष्ट्र मन्त्री राणा सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा। गृहमन्त्री विरूद्ध मानव अधिकार आयोगमा उजुरी। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न। 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। बेलायती प्रधानमन्त्री स्टारमरद्वारा राजीनामा घोषणा। र फिफा विश्वकप फुटबलमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुँदै। हवस् त, 5:07 सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पनि विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै गर्नुहोला। नमस्कार। यदि
1: तपाईको दशामा जन्मजात कोइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनौता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सिपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9853055768। सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नहुसेतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खाम्चे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसा गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु।

सम्मान ऊर्जा सहकारी र पूर्वाधार सुशासन र जवाबदेहिता समृद्धिको आधार नमस्कार रेडियो कार्यक्रम हाम्रो निर्देशनमा तपाईलाई हार्दिक स्वागत छ स्थानीय तहको काम कारवाही प्रति स्थानीयलाई नै जानकारी गराई विकास क्रियाकलापमा जनसहभागिता र जवाबदेहिता अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको रेडियो कार्यक्रम हो हाम्रो निर्देशन निर्देशन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सुले एफएम 101.2 मेगाहर्जले उत्पादन गरेको रेडियो कार्यक्रम हाम्रो निर्देशन लिएर उपस्थित भएको छु म अञ्जु कार्की हरेक सोमबार साँझ 7:30 बजेबाट आधा घण्टासम्म सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जबाट प्रसारण हुने रेडियो कार्यक्रम हाम्रो नेचरसल्यानमा नेचरसल्यान गाउँपालिकामा सम्पादन भइरहेका विभिन्न क्रियाकलापहरू तथा योजनाको बारेमा जानकारीमूलक रेडियो सामग्रीका साथमा गाउँपालिकाका विभिन्न कार्यका बारेमा स्थानीय नागरिक अनुभव तथा सुझावहरू र गाउँपालिकाका गतिविधिहरू पनि समेट्नेछौं कार्यक्रम हाम्रो नेचरसल्यानमा हामी नेचरसल्यान गाउँपालिकाको बजेट योजना भइरहेको कामको प्रगति सम्पादित कामको प्रभावकारिता नागरिकको गुनासो तथा सुझावका बारेमा रेडियो रिपोर्ट सफलताका कुरा

0: शहर अर्थात स्थानीय तह रहेका छन्। आठवटा स्थानीय तह मध्ये नेचरल्याण्ड गाउँपालिका पनि एक रहेको छ। सोलुखुम्बुको सबैभन्दा होचो भूभाग समेटेको नेचरल्याण्ड गाउँपालिका साबिकको नेचा बतासे नेचा बिहबारे र सल्याण गाउँ विकास समिति मिलेर बनेको छ। नेचरल्याण्ड गाउँपालिका हाल पाँचवटा वडामा विभाजित छ। आउनुहोस् कार्यक्रम समृद्ध नेचरल्याण्डको शुरूआतमा जानकारी लिऊ नेचरल्याण्ड गाउँपालिकाको बारेमा।
1: पूर्वी नेपालको प्रदेश नम्बर एक अन्तर्गत सुरुखुमा जिल्लाको दक्षिण भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो नेचरल्याण्ड गाउँपालिका। विक्रम सम्वत 2073 सालमा स्थानीय विकास मन्त्रालयले 753 स्थानीय तह लागू गर्दा सुरुखुमा जिल्लामा साबिकको सल्यान नेचा बतासे र नेचा पोखरी गाउँ विकास समितिलाई समायोजन गरेर नेचरल्याण्ड गाउँपालिका बनाइएको हो। नेचरल्याण्ड गाउँपालिकाको कुल क्षेत्रफल 67.54 वर्ग किलोमिटर 8800 हेक्टर रहेको छ। यस गाउँपालिकाको भवन 1450 मिटर उचाइमा अवस्थित छ। नेचरल्याण्ड गाउँपालिकालाई पाँचवटा ओडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल जनसंख्या 12,205 तथा घर दूरी संख्या 2742 रहेको छ। हिन्दू किरात बौद्ध र क्रिश्चियन धर्मावलम्बीहरू बसोबास गर्ने यो ठाउँमा ब्राह्मण छेत्री राई शेर्पा तामाङ मगर कामी तनाई सार्की नेवार जातिको बहुलता रहेको छ। धान मकै गहुँ कोदोलाई यस क्षेत्रको मुख्य खाद्यमा बालीको रूपमा लिइन्छ भने फलफूलतर्फ आँप कटर लिची किरा सुन्तला मेवा नासपाती आदि उत्पादन हुन्छ। नेचरल्याण्ड गाउँपालिकामा पश्चिमी डाँडा सुखी पोखरी फुर्की पोखरी लौरेश्वर हावा आउने उडार थाम डाँडा जस्ता ऐतिहासिक तथा पर्यटकीय ठाउँहरू रहेका छन्। यस गाउँपालिकाको सिमाना पूर्वमा थुम दुपकुसी गाउँपालिका र खोटाङ जिल्ला पश्चिममा ओखलढुङ्गा जिल्ला तथा उत्तरमा सुनि दुपकुण्ड नगरपालिका र दक्षिणमा ओखलढुङ्गा जिल्ला रहेको छ।
0: संघीय संरचनाको स्थानीय सरकार स्थानीय तहको विकास निर्माणको साथमा स्थानीय स्तरको विभिन्न समस्या समाधानमा क्रियाशील रहेको छ। संघीयता कार्यान्वयन अघि साना तिना झै झगडाको विषय पनि सर्वसाधारण अदालत नै धाउनु पर्ने बाध्यता रहेको थियो। तर स्थानीय सरकार बनेसँगै न्यायिक समिति क्रियाशील र सक्रिय भन्दा स्थानीयले थोरै भए पनि राहत महसुस गरेका छन्। स्थानीय सरकार संचालन ऐन 2074 अनुसार स्थानीय तहमा न्यायिक समितिलाई विभिन्न अधिकार प्राप्त भएका छन्। न्यायिक समितिको अधिकार क्षेत्रभित्र आलीधुर बाँध पैनी कुलो तथा पानीघाटको बाँधफाट तथा उपयोग आर्काको बाली नोक्सानी गरेको चरण घाँस दाउरा घरपालुवा पशु पंक्षी हराएको वा पाएको ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको विषय आदि पर्दछ। यसै गरी नाबालक छोराछोरी तथा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन नदिएको शिक्षा दीक्षा नदिएको वार्षिक 25 लाख रूपियाँसम्मको बिगो भएको घर बहाल तथा घर बहाल सुविधा आफ्नो घर वा बलेसीबाट अर्को घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सुधियारको जग्गातर्फ झ्याल राखी घर बनाउँदा पर्ने कानून बमोजिम छार्नुपर्ने परिणामका जग्गा नछाडी बनाएको वा कसैको हक र स्वामित्वमा भए पर पूर्वकालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएका बाटा वस्तु भाव निकाल्न निकास वस्तु चरण चौर कुलो नहर पोखरी पाटी पोवा अन्त्येष्टि स्थल धार्मिक तथा अन्य कुनै सार्वजनिक स्थलको प्रयोग गर्न नदिएको वा बाधा पुर्याएको विषयमा न्यायिक समितिको क्षेत्र अधिकार भित्र पर्दछ। संवैधानिक व्यवस्था अनुसार हरेक राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख मध्य एकजना अनिवार्य महिला उम्मेद्वार बनाउनु पर्ने हुन्छ। त्यसै अनुरूप यतिखेर देशको 90% भन्दा बढ़ी स्थानीय तहमा महिलाहरू उपप्रमुखका रूपमा निर्वाचित भएका छन्। न्यायिक समितिको संयोजक गाउँपालिका वा नगरपालिकाको उपप्रमुख बन्ने व्यवस्था अनुरूप स्थानीय तहको न्यायिक कार्य सम्पादन गर्नु नै जिम्मेवारी धेरै जसो महिलाहरूको नेतृत्वको काँधमा रहेको छ। नेचरल्याण्ड गाउँपालिकाको उपाध्यक्षको रूपमा यतिखेर बिना राई कार्यरत हुनुहुन्छ। लामो समय पत्रकारितामा सक्रिय रहेर गाउँपालिका उपाध्यक्ष बन्नुभएकी राईसँग आज हामीले नेचरल्याण्ड गाउँपालिकाको न्याय सम्पादनको अवस्थाका बारेमा कुराकानी गरेका छौं। अबको पालोमा सुनौ उहाँसँग गरिएको यो कुराकानी।
2: हजुर, विशेष गरी न्यायिक समितिको कामलाई अझ बढी निष्पक्ष छिटो छरिटो विश्वसनीय बनाउन चाहिँ तपाईँहरूले कस्तो रणनीतिहरू अपनाइरहनु भएको छ?
3: न्यायिक समितिको आफ्नै क्षेत्राधिकार हुन्छ, आफ्नै प्रक्रिया हुन्छ। यो एउटा अर्धन्यायिक निकाय हो स्थानीय सरकारको। त्यो हिसाबले एउटा न्यायिक समितिले न्याय निरूपण गर्नको लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाहरू हुन्छन्। ती प्रक्रियाहरूलाई नै हामीले टेकेर खास गरिकन पक्षहरूलाई उचित न्याय प्रदान गर्नको लागि हामीले कहिले व्यावहारिक हिसाबले समाधान गरिरहेका हुन्छौं भने धेरै कुराहरू चाहिँ हामीले प्रक्रियालाई पूरा गरेर दुवै पक्षलाई चाहिँ न्याय प्रदान गर्नको लागि दुवै पक्षलाई चाहिँ अब उनीहरूको जित नभनौ जित सँगसँगै जित भन्दा पनि उहाँहरूको चाहिँ दुवै पक्षलाई न्याय प्रदान गर्नको लागि चाहिँ हामीले हरेकसम्मको व्यवहारिक पक्षहरूलाई हेर्छौं र कानूनी प्रक्रियाहरूलाई पनि पूरा गरेर काम र न्याय सम्पादन चाहिँ गरिरहेका हुन्छौं।
2: हजुर, अहिले विशेष गरी न्यायिक समितिमा चाहिँ कस्तो खालका बढी मुद्दाहरू विवादहरू चाहिँ आउने गरेका छन्?
3: अब यस्तो हुन्छ यो गाउँ घरमा होइन भूगोल परिवेश जात जाति विभिन्न समुदायको बसोबास भएको ठाउँ भएको हिसाबले यहाँनिर चाहिँ एउटै प्रकृतिको यस्तै मात्रै भन्ने कुरा चाहिँ हुँदैन होइन। मान्छेका हरेक व्यवहारिक कुराहरूदेखि लिएर लेनदेनको कारोबारहरूदेखि लिएर सामाजिक सांस्कृतिक कुराहरूसँग जोडिएर आएका कुराहरू पनि हुन्छन् र थुप्रै विषयहरू हुन्छन्। अब न्यायिक समितिलाई प्रदान गरेको क्षेत्राधिकार

0: विषयहरू होइन र लेनदेनका कुराहरू छन् र हिंसाको घटनाहरू चाहिँ कमै पाइन्छ यहाँ।
1: हजुर, विशेष गरी मुद्दा दर्ता भएदेखि चाहिँ विशेष गरी त्यसलाई मेलमिलाप गर्न निरूपण गर्न चाहिँ कति समयसम्म लाग्छ?
0: खास प्रक्रियाको हिसाबले त 35 दिनभित्रमा हामीले चाहिँ काम सम्पादन गरिसक्नुपर्ने हुन्छ होइन, तर पनि कहिलेकाहीँ कस्तो हुन्छ भने व्यावहारिक पक्षहरूलाई हेर्नुपर्ने हुन्छ, कहिले पक्ष बाहिर भइराखेको हुन्छ, कहिले दोस्रो पक्षलाई हामीले पर्खनुपर्ने हुन्छ, अब कहिले के चाहिँ त्यही व्यावहारिक कुराहरू पनि हुन्छन् तिनीहरूलाई हेर्नु पनि पर्ने हुन्छ, तर प्रक्रियाको हिसाबले 35 दिन हो। तथापि पनि कहिलेकाहीँ चाहिँ त्यो समयलाई लम्बिएर पनि हामीले हाम्रो पालिकाभित्रै ती समस्याहरूलाई चाहिँ अथवा ती निरूपण गर्नुपर्ने विषयहरूलाई चाहिँ निरूपण गर्दा कहिले नै अलिकति बढी समय पनि हामीले चाहिँ व्यतीत गरेर पनि निरूपण गर्ने प्रयास गरेका हुन्छौँ।
1: अनि विशेष गरी कानून सल्लाहकार वा कर्मचारीको अभावले चाहिँ यो काममा कतिको असर पारिरहेको छ तपाईँहरूलाई?
0: हजुर, होइन, अब पालिकामा चाहिँ हाम्रो कानून सल्लाहकार हुनुहुन्छ यहाँ चाहिँ, तथापि पनि अधिकांश स्थानीय तहमा चाहिँ अब कर्मचारी नै कानूनको नहुने हिसाबले धेरै स्थानीय तहमा समस्या चाहिँ हुने गरेको छ। कति कुराहरू अब जनप्रतिनिधि कानूनमा पोख्त हुनु भन्ने पनि हुँदैन होइन, तर अध्ययन गरेर गर्नुपर्ने कुराहरू हुन्छन्। तैपनि अब एउटा सहयोगी एउटा चाहिँ पालिका स्तरमा पनि कर्मचारीको व्यवस्थापन गर्दा चाहिँ अझ यो नयाँ सम्पादन गर्नको लागि चाहिँ कहिले चाहिँ नचाहेर हुने त्रुटिहरूबाट जोगिन सक्ने परिस्थिति बन्थ्यो, तथापि अब यो परिस्थिति चाहिँ पालिकामा यहाँको पालिकामा छैन, अन्य गाउँपालिकाहरूमा चाहिँ देखिन्छ।
1: हजुर, विशेष गरी ग्रामीण क्षेत्रका सोझा साधा र विपन्न नागरिकहरू जसलाई कानूनको बारेमा केही थाहा हुँदैन उनीहरूसम्म चाहिँ न्यायिक समितिसम्म पुर्याउन के को पहलहरू तपाईँहरूले गर्नुभएको छ?
0: अब हाम्रो प्रत्येक ओडामा चाहिँ मेलमिलापकर्ताहरू हुनुहुन्छ। अहिले अब संहिता लागू भएको करिब 10 वर्ष हुन लागिसकेको छ, यो समयमा हरेक नागरिकहरू प्राय जसो स्थानीय सरकारसँग न्यायिक समिति हुन्छ र न्यायिक समितिमा हाम्रो कुराहरू सुनाइ हुन्छ, हामीले न्याय पाउँछौ र त्यहाँ हाम्रो कुराहरू राख्नुपर्छ भन्ने गुनासोहरू गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूलाई थाहा छ र नभएको कतिलाई थाहा नभएको स्थितिमा हाम्रो न्यायिक समितिका मेलमिलापकर्ताहरू हुनुहुन्छ, ओडा सदस्यज्यू जनप्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरूले पनि ओडाको मेलमिलापकर्तालाई भनिदिनु अथवा न्यायिक समितिमा जानुहोस् भन्ने कुराहरू गर्नुहुन्छ। त्यस कारणले गर्दा नागरिकहरू पालिकासम्म आउनुपर्छ, सुनाउनुपर्छ, गुनासो गर्नुपर्छ, हाम्रो कुराहरू यहाँ राखेर हामी न्याय पाउँछौ भन्नेमा चाहिँ उहाँहरू अहिलेसम्म उहाँहरूलाई यो कुरा थाहा पनि छ र हामीले पनि चाहिँ गाउँ गाउँमा जुन विषयहरू हुन्छन् ती विषयहरूलाई चाहिँ हामी सम्बन्धित स्थलमा गएर कति अवस्थामा चाहिँ त्यहाँको परिस्थिति परिवेशलाई नै भूगोललाई र त्यहाँको समग्रमा परिस्थितिलाई बुझेर न्याय सम्पादन गर्नुपर्ने हुन्छ र हामीले चाहिँ आएका उजुरीहरूलाई हेर्छौ र भूगोल नै गएर न्याय सम्पादन गर्नुपर्ने छ भने चाहिँ हामी त्यही जान्छौँ। यो हिसाबले पनि धेरै नागरिकहरूलाई चाहिँ गाउँपालिकामा गएर न्याय समितिमा आफ्नो केही विवादका कुराहरू छन् भने न्याय पाउनुपर्नेछ भने जानुपर्छ भन्ने चाहिँ थाहा छ।
1: हजुर, विशेष गरी न्याय महँगो र ढिलो हुन्छ भन्ने आम धारणालाई चाहिँ तपाईँहरूले समितिले कसरी चिठिरहनु भएको छ?
0: हामी अब पालिकामा आएका विवादहरूलाई चाहिँ हामी पालिकाभन्दा बाहिर जानु नदिनको लागि अथवा चाहिँ यहीँनिर न्यायिक निरूपण गरेर चाहिँ उहाँहरूलाई महको खर्चबाट जोगाउनु, उहाँहरूको एउटा सामाजिक दूरी घटाउनु, उहाँहरूको भाइचारालाई चाहिँ कायम राखिराख्न, सद्भाव कायम राखिराख्नको लागि हामी हाम्रो पालिकामा न्यायिक समितिमा आएका उजुरीहरूलाई हदैसम्म समन्वय गरेर हामीले निरूपण गरिरहेका हुन्छौं, ताकि उहाँहरूलाई पछि यहाँबाट जिल्ला जानुपर्ने परिस्थिति भयो भने उहाँहरूमा खर्च बढ्छ, उहाँहरूलाई दुःख हुन्छ भन्ने हिसाबले र उहाँहरूको समग्रमा चाहिँ एउटा भाइचारा पनि गुम्दै जान्छ, अस्तित्व पनि कहिलेकाहीँ त्यसले गर्दा अप्ठ्यारोमा पर्छ भन्ने हिसाबले हामीले चाहिँ पालिकामै र उहाँहरूलाई हदैसम्म समन्वय गरेर आएको विवादित विषयहरूलाई चाहिँ बाहिर जान दिएका छैनौं र हामीलाई न्यायिक समितिमा नआइकन बाहिर चाहिँ अदालतसम्म जाने कुराहरूलाई चाहिँ अब हामीले रोक्न सक्दैनौं। तथापि पालिकामा आएका विषयहरूलाई चाहिँ हामी यहीँ निरूपण गर्ने कोसिस गर्छौँ र आजसम्म हामीमा 100% यहीँबाट निरूपण भएका छन्।
1: हजुर, विशेष गरी न्यायिक समितिको कामलाई अझ बढी निष्पक्ष विश्वसनीय छिटो बनाउनको चाहिँ आगामी दिनमा चाहिँ कस्तो नयाँ योजना र रणनीतिहरू लाग्दै हुन्छ?
0: अब हाम्रो कार्यकाल करिब एक वर्ष बाँकी छ, एक आर्थिक वर्ष बाँकी छ होइन, र अब हामीले पहिला पनि नीति तथा कार्यक्रममा हामीले उल्लेख गरेका चाहिँ हरेक व्यक्तिलाई स्थानीय सरकारले नै न्याय प्रदान गर्छ, न्यायिक समितिबाटै हुन्छ भन्ने हामीले समावेश गरेका छौँ। र यहाँबाट जिल्लासम्म, जिल्ला अदालतसम्म अथवा जिल्ला प्रहरीकालीसम्म, जिल्ला प्रशासनसम्म जान नपरोस् भन्ने हिसाबले हामी मेलमिलापकर्ताहरूलाई नै प्रोत्साहित गर्दै उहाँहरूलाई अलिकति सक्रिय बनाउँदैछौँ र हाम्रो त्यो पहिला पनि थियो, अझै पनि हाम्रो जारी रहन्छ। र पालिकामा उहाँहरूको न्याय निरूपण गरे बापत हामीले पहिला लिँदै आएको राजस्वलाई हामीले घटाएर उहाँहरूलाई निशुल्क रूपमा हामीले कानूनी परामर्श र न्याय निरूपण गर्छौँ। एउटा दर्ता शुल्क मात्रै लाग्छ र अर्को चाहिँ नागरिकहरूलाई झगडाको विषयलाई नै चाहिँ अन्त्य गर्नको लागि उहाँहरूसम्म सचेतनाका कार्यक्रमहरू र त्यो चाहिँ जनप्रतिनिधि सहितका न्यायिक मेलमिलापकर्ताहरू सहित हामीले हरेक समयसम्म ओडासँग समन्वय गरेर हामीले चाहिँ त्यहाँ गएर अब यो सचेतनाको कार्यक्रमहरू गरिरहेका हुन्छौँ।
1: हजुर, विशेष गरी न्यायलाई चाहिँ निष्पक्ष न्याय सम्पादन गर्न चाहिँ कतिको चुनौतीहरू छन्?
0: चुनौती त हामीले अब लिनु हुँदैन होइन, स्थानीय तहमा थुप्रै कुराहरू जोडिएर आउँछन् स्थानीय सरकारसँग र नयाँ निरूपण गर्ने हिसाबमा यहाँनिर अब मेरो आफ्नो समय अवधिभित्र र मैले गरेको अनुभवमा चाहिँ आजसम्म मलाई कुनै पनि क्षेत्रबाट, कुनै पनि वर्गबाट, कुनै पनि पोलिटिक्सबाट, राजनीति दलबाट आजसम्म यो न्यायलाई चाहिँ यो विषयलाई यसरी निरूपण गर्छ भन्ने दबाव पनि भएको छैन र उहाँहरू पनि त्यसरी आउनुहुन्न। वास्तवमा विषय चाहिँ के हो त्यसलाई नै केन्द्रित भएर आइरहनु भएको हिसाबले मैले यसलाई चुनौती भन्दा पनि यो चाहिँ सामाजिक विषयहरू उठान भएका हुन्छन् र हाम्रो यो ठाउँले स्थानीय तहले गर्नुपर्ने कामलाई चाहिँ हामीले चुनौतीलाई नलिइकन चुनौती होइन भनेर यो चाहिँ विषय हो भनेर हामीले निरूपण गर्नुपर्छ र यसलाई चाहिँ हामीले चुनौतीको रूपमा चाहिँ लिँदैनौं।
2: उहाँ हुनुहुन्थ्यो नेचरसल्यान्ड गाउँपालिका उपाध्यक्ष बिना राई। गाउँपालिकाको न्यायिक समितिले सम्पादन गरिरहेको कार्यका बारेमा कुराकानी गर्नुहुँदै यस्तै नेचरसल्यान्ड गाउँपालिकाले पशुपालक कृषकका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। पालिकाले निशुल्क पशुलाई खोप लगाउनेदेखि कृषकको घर घरमा पुगेर सेवा दिनेसम्मको कार्यक्रम सञ्चालन गरिरहेको छ। हामीले त्यस क्षेत्रका नागरिकहरूलाई गाउँपालिकाको सेवालाई तपाईँहरूले कसरी लिनु भएको छ भनेर सोधेका छौ। अब सुनौ उहाँहरूसँग गरिएको यो कुराकानी।
3: मेरो दयाराम पटेल, बिहिबारे बजारमा मेरो घर।
2: हजुर हजुर, अहिले चाहिँ तपाईँले आफ्नो घरमा चाहिँ के के पशुपालनहरू पाल्नु भएको छ?
3: मैले बाख्रा यहाँको भएको मध्येमा गतिले खालका बाख्रा र बोका पाल्ने मेरो चलन पहिलेदेखि नै, र भैँसी पनि अब त्यो लोकल भन्दा राम्रै खालको पाल्ने गरेको हो। अहिले एउटा लैनो भैँसी छ, दोडा बोका र बाख्राहरू पालेको छु। र अलिकति यहाँ के छ भने राँगा पनि बाहिरबाट आइसके, साँढे पनि आइसके। यो बाख्रामा चाहिँ गतिलो बोको पाइएन। यो हाम्रो पशु शाखामा यो सिमेन्ट ल्याएर चाहिँ त्यो सिमेन्टद्वारा चाहिँ उत्पादन गर्न गरिएको छ, गाईको भैँसीको आइसकेको छ। यो बोकाको पनि लिउने कल गरिदिएपछि अति राम्रो, गतिलो बोको किनभने 3-4 लाख पर्दो रहेछ। अब त्यो लोकल बोको सधैँभरि उहिले जुग जमानादेखि त्यसै पालो भनेदेखि आमदानी कम हुने चाकर उत्तिकै हो। त्यसो भएकाले यो पशु शाखालाई चाहिँ गाउँपालिकासम्म यो कुरो पुगोस्, जिल्लासम्म पुगोस् र यो बोकाको पनि सिमेन्ट ल्याएर यहाँबाट चाहिँ बाख्रामा प्रयोजन गर्न पायो भने गतिलो सन्तान निस्कन्छ। बोकाको चाहिँ साह्रै यहाँ चाहिँ अनिकालै छ।
2: हजुर हजुर, अनि विशेष गरी पशुपालन पाल्दाखेरि यहाँ घाँस दाना पानीहरूको चाहिँ कतिको राम्रो व्यवस्थापन छ?
3: यहाँ कुँडाको लागि गाउँघरको मकै खाँदैन मान्छेले, अब बरु किनेको प्याक चामल खान्छ, बाहिरबाट आएको चोकरहरू पर्याप्त मात्रामा दिन्छन् र यहाँको मकै पनि सबै पशुलाई नै खुवाउने हो। राम्रै छ, यहाँ डाले घाँस अति रोपेको छ। पहिले माथिल्लो शर्मा कृषि विकास आयोजना भएका बखत बिउ, घाँसे बिउहरू, डाले डाले भैंसका बिउहरू अति नै बाँडेको थियो निशुल्क रूपमा, त्यो अहिले सुनुनी भइराखेर घाँसको त्यत्रो आपत्ति छैन नेतामा।
4: हजुर हजुर, अनि विशेष गरी यहाँ पशुपालनहरू पाल्दै गर्दा बिरामी हुन्छन् होइन, त्यसको लागि चिकित्सकहरू चाहिँ राम्रै उपलब्ध हुन्छ।
3: अहिलेको गाउँपालिकाले चाहिँ अब वार्ड नै पिच्छे एकैजना प्राविधिक राखिदिएको छ, अब औषधि प्राप्त नहुनु त आफ्नै ठाउँमा भयो, तर गर्ने मान्छेको चाहिँ कमी कमजोरी छ भने छैन। मैले अघि भने जस्तै तरकारीको जस्तै यो पशु औषधि पहिले घुम्ती कोष भनेर जिल्लाले बाँड्थ्यो, मैले पनि एकचोटि त्यो चलाएको हुँ, अहिले पनि गाउँपालिकाले अलिक कोष दिएर औषधि व्यवस्थापन गरेर त्यसलाई प्रक्रिया पुर्याएर चाहिँ बेच्न दियो भने अझ राम्रो हुन्थ्यो होला भन्ने आशा छ।
4: हजुर, पशुपालनहरूलाई लाग्ने विभिन्न रोगहरू सम्बन्धी खोपहरू चाहिँ कति आउँछ यहाँ गाउँपालिकामा?
3: खोपहरू आइराखेको छ र अहिले गाउँघरमा चाहिँ त्यो खटेर निस्कने प्याटपाटी फुट्ने अनि पानी बग्ने त्यस्ताले एकदम चापेको छ, खै त्यो खोप अरू लाउँदाखेरि पनि त्योलाई चाहिँ काम नगरिराखेको छ के हो त्यसको चाहिँ खोप कुन थियो को नि त्यसको चाहिँ गाउँभरि अहिले छ। अरू त्यस्तो एकैचोटि मर्ने बिमार लाग्ने त्यस्तो अरू रोग चाहिँ छैन, जुन खोप लाग्यो त्यसको विरुद्धमा चाहिँ आएको छैन।
4: हजुर, विशेष गरी पशुजन्य उत्पादनहरू जस्तै मासु दुध दही घिउहरू हुन्छ है, त्यसको बिक्री वितरण गरेर आमदानी लिन चाहिँ बजारको कस्तो व्यवस्था छ
3: अहिले? त्यो पशु मासुको चाहिँ मान्छेले कोठा लिएर बसेर मासु त खपत भएर यहाँ चाहिँ यही नेचा बजारमा मैले देखेको जानेको बुझेको एक दिनमा चाहिँ एउटा पसलले 180 किलोसम्म मासु बेच्यो र यो अहिले गाउँपालिकाले चाहिँ मासु बेच्ने छुट्टै ठाउँ बनाइदिन लाग्दैछ अलग्गै ठाउँमा। पहिले म पनि यहाँ बजार व्यवसाय समितिको अध्यक्ष थिएँ, त्यसो भए तलले ठाउँ बनाएको थियो, गन्धहरू हुने, कुकुरले बाहिर छाला हड्डी लगिदिने, बिहिबार आइरहने त्यस्तो भइरहेको थियो। अहिले त्यसलाई चाहिँ कन्ट्रोल गर्ने गरी गाउँपालिकाले छुट्टै भवन बनाउँदैछ।
5: मेरो नाम केशव भण्डारी, नेता सल्लन, वार्ड नम्बर 3।
4: हजुर, अहिले चाहिँ विशेष गरी तपाईँले पशुपालनको कुरा गर्ने हो भने चाहिँ के पशुपालनहरू पाल्दै आउनु भएको छ?
5: हजुर, पशुपालन अब भैँसी पालेको छ, राँगो पालेको छ, गोरु पालेको छ, बाख्रा खसी पालेको छ।
4: हजुर, अनि त्यति धेरै पाल्नु भएको छ, त्यसको लागि घाँस दानाहरूको चाहिँ कतिको व्यवस्थापन छ, सुविधा छ?
5: घाँस दानाको चाहिँ त्यत्रो सुविधा छैन, अब बाहिरैबाट झिकाउनु पर्ने हुन्छ दानाहरू चाहिँदा, घाँस अलिअलि अब आफ्नोले भ्याएसम्म आफ्नो नभए अब वरपर किनेर जीविका गरिन्छ।
4: हजुर, अब विशेष गरी पशुपालनहरू पाल्दै गर्दा त विभिन्न रोगहरू पनि लागिरहेको हुन्छ होइन पशुहरूमा, त्यसको लागि चाहिँ अब तत्काल उपचार गर्नुको लागि चाहिँ गाउँपालिका यहाँ निशामा कतिको व्यवस्था छ?
5: व्यवस्था चाहिँ छ, राखेको छ, औषधिहरू छ भनिएको छ, तर अब खै के हुन्छ, अब त्यसरी लगेर उपचार गर्दा पनि अब कोही चाहिँ उपचार नलागेर मरे पनि मर्छन् पनि, कोही अब उपचारै नलागेका पनि छन्, लागेका एका दुई बाँच्छन्, एका दुई उपचार गर्दा गर्दै पनि मर्छन्। त्यो चाहिँ अब आफूले जानिँदैन, लगाएको मान्छेले अथवा औषधि कस्तो हुन्छ त्यो चाहिँ अब आफू जानिँदैन, उपचार गर्दा गर्दै पनि मारेका छन्।
4: अनि भनेपछि अब विभिन्न त्यो त्यसलाई त पशुपालनहरूलाई त्यो विभिन्न सम्बन्धी खोपहरू पनि लाउनु पर्ने हुन्छ, तपाईँहरूले खोप लाउनु भएको छ कि छैन?
5: खोप पनि
4: लक्ष्मी
5: खोप लाएको छ, बेला बेलामा लाइन्छ।
4: अनि विशेष गरी घाँसहरूको चाहिँ कतिको मजाले व्यवस्था छ, घाँसको बिउहरू चाहिँ कतिको पाउनुहुन्छ तपाईँहरूले?
5: बिउहरू खासै पाइँदैन यहाँ, यति यस्तो त्यो जय घाँस भन्छ के भन्छ त्यो बिउहरू छर्ने बेलामा त्यति पर्याप्त मात्रामा बिउ त पाइँदैन यहाँ।
4: हजुर, घाँसको बिउहरूको चाहिँ आवश्यकता कतिको पर्छ तपाईँहरूलाई?
5: यहाँ त्यस्तो खालको बिउ भएदेखि आवश्यकता त छ, अब बाजोबारी राख्नु भन्दा त्यो छरेर घाँस उत्पादन गरेर वस्तुलाई चाहिँ काम दिन्थ्यो, तर पर्याप्त मात्रामा बिउ त यहाँ भनेको बेलामा पाइँदैन।
4: हजुर, विशेष गरी तपाईँ चाहिँ यो पशुपालनहरू पार्दै गर्दा चाहिँ तपाईँले चाहिँ स्थानीय तहमा चाहिँ के अपेक्षा राख्नु भएको छ, के गर्दै चाहिँ अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ?
5: त्यो त जस्तो अब हामीले अब दुःख सुख अब सबैको माग अनुसार राँगा पालिएको छ, अब त्यो पाल्नु दुःखै हुन्छ, सबै कसैको भैँसी गोठमा राँगो पुर्याइन्छ, कहिले अब घरमै पनि अब भैँसीहरू ल्याउँछन्, तर त्यस्तो कुनै अब त्यो राँगै पालेर पनि अब पालिकाबाट अथवा अन्य ठाउँबाट त्यत्रो सुविधा चाहिँ पाइएको छैन अहिलेसम्म, मैले चाहिँ लिएको पनि छैन। यता कता यसरी दुई चार हजार कतै दिन्छन् अरे भन्नेको चाहिँ सुनेको, तर आफूले चाहिँ पटक पटक त्यो कर्मचारीहरूलाई भन्दा पनि मैले चाहिँ अहिलेसम्म पाएको पनि छैन, पाल्न खाँचो पनि छैन।
6: मेरो नाम गुणराज बास्तोला, नेचासलान गाउँपालिका पाँच सिमले।
7: हजुर, अहिले विशेष गरी नेचासलान गाउँपालिकामा पशुको क्षेत्रमा हेर्यो समग्र अवस्था कस्तो छ?
6: नेचासलान गाउँपालिकामा पशुको अवस्था हेर्ने भने उन्नत तरिकाको पशुहरू कमी मात्रामा छन्। हाम्रा लोकल वस्तुहरू, लोकल गाई वस्तुहरू, बाख्राहरू मात्रामा हाम्रा चाहिँ प्राय गरेर पालिन्छ र तिनीहरूलाई चाहिँ अब हामीले चाहिँ औषधिलाई चाहिँ लिनलाई जाँदा चाहिँ भेटनरीमा केही औषधिहरू चाहिँ उपलब्ध हुन्छ नै। अब जस्तै त्यो नाम लिएको भयो, यस्तो साधारण चाहिँ अब त्यो जुम्राको भयो, तिनै औषधिहरू उपलब्ध हुन्छ। अब स्वास्थ्य सुविधाहरू चाहिँ जस्तै यहाँको डक्टरहरूले, यहाँको प्राविधिकहरूले पनि हामीलाई चाहिँ स्वास्थ्यको चाहिँ बोलायो भने चाहिँ आएर चाहिँ त्यो सुविधा दिएको छ। बोलाएर आयो भने हाम्रो चाहिँ अब यहाँ कर्मचारीहरू छन् एक दुईजना, सबै त इमान्दार नहुनुहुन्न, एक दुईजना कर्मचारीको नामै नतोकेर चाहिँ भन्न मिल्दैन। अब एक दुईजना कर्मचारी इमान्दार कर्मचारी चाहिँ बोलाएको बेला ठ्याक्कै आउने, त्यहाँको समस्याहरू के छ, समस्याहरू समाधान, समस्याहरूको लागि चाहिँ औषधि यो गर उसो गर यता छ उता छ भनेर औषधि ल्याइदिने दिने र सबै कामहरू चाहिँ स्वास्थ्यमा चाहिँ गरिरहेको छ।
7: हजुर, विशेष गरी अब खडेरीको समयमा त घाँसहरूको धेरै अभाव हुन्छ, त्यसको लागि चाहिँ तपाईँहरूले त्यसको समाधान गर्न चाहिँ घाँसको कसरी उपलब्ध गराउनुहुन्छ?
6: पशु शाखाले त घाँसको उपलब्ध गराएर पशुले यो घाँस दिन्छु यो बिउ छ भनेर चाहिँ हामीलाई भनेको चाहिँ अब मलाई चाहिँ थाहा छैन। तर हामीले चाहिँ हिउँदोको समयमा अब हाम्रै अब धानको पराल भयो गहुँको
8: साथमा डिजिटल कलर ल्याब तथा बरामाई अफसेट प्रेस सोलु दुतकुम्बु नगरपालिका पाँच सोलु खुम्बु।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CNN.
1: क्लासिक टेक्को वाईफाई 6 राउटर नाम एक घर में शक्तिशाली 4 एंटीना वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयामा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछ क्लासिक टेक छोयो सुचनियो CIN को साझा खबर अब नेपाली पात्रोमा
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आएका छौं। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा आज हामी गुणस्तरीय शिक्षाको बारेमा कुराकानी गर्न गइरहेका छौं। कुराकानीको लागि हाम्रो स्टुडियोमा हामीसँग हुनुहुन्छ रातो बंगला फाउन्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षित। स्वागत छ यहाँलाई।
1: नमस्ते दीपकजी, धन्यवाद।
0: सबैभन्दा पहिले हामी रातो बंगला फाउन्डेशनले शिक्षाको गुणस्तरका लागि लामो समयदेखि काम गर्दै आएको छ। त्यसमध्ये विशेष काम भनेको रातो बंगला फाउन्डेशनले गुणस्तरीय शिक्षाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्दै आएको थियो र अब प्रादेशिक सम्मेलनमा गएको छ। सन् 2003 राष्ट्रिय सम्मेलन गरेको थियो र त्यसपछि सन् 2013, 2019 र 2024 अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो र अब नेपालमा प्रादेशिक सम्मेलन गरिसकेपछि फेरि अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ र त्यसैको सन्दर्भमा र गुणस्तरीय शिक्षामा भएका प्रगतिहरू, यसबाट पारेका प्रभाव र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा हामी कुराकानी गर्छौं। शुरूमा चाहिँ यो गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ होइन, त्यसको लागि तपाईँहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
1: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौं, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देख्यो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बनिन्छ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ, बाल्यकाल राम्रो भयो भने होइन। त्यो देखिसकेपछि र धेरै धेरै रिसर्चले त्यो पुष्टि गरिसकेपछि हामीले अब त भएन, हामी त बाल्यकालमै जानु पर्यो भनेर हामीले ईसीडीमा काम गर्न थाल्यौं। तर साँच्चीकै त अहिले त प्रेग्नेन्सीदेखि नै काम गर्नुपर्छ होइन, तर एटलिस्ट अब ईसीडी, अनि ईसीडीको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा

0: राख्छ उसले चित्त बुझेको छैन भन्दा ऊ बदमास हुनलाई त्यो गरेको होइन कि उसलाई केही भनेर त्यो गरिरहेछ सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन् तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि र सानसाना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भनेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12मा 19मा 24मा हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003मा पनि हामीले सम्मेलन गरिसकेको छ अनि सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन यहाँ मात्रै सम्मेलन गरेर हामी सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन यहाँ मात्रै गरेर त पुगेन यहाँ आउने मान्छेहरू खुसी हुन्छन् एकदम राम्रो कन्फरेन्स हुन्छ हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ यहाँ आएका पनि छन् र ट्रेनिङहरू राम्रो हुन्छ वर्कसप्सहरू हुन्छ एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन् यसलाई कसरी चेन्ज गर्ने त भन्ने अब रातो बङ्गाल पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुपर्यो अब 5 वटा प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छौँ र त्यहाँबाट सिकेको कुराले फेरि प्रदेशहरूमा लग्छौँ
1: किनभने अब बागमती प्रदेशमा गर्दाखेरि अब तपाईँको अन्तर्राष्ट्रिय सम्मेलन गर्दाको अनुभव र प्रादेशिक सम्मेलनको कस्तो अनुभव भयो कस्तो सिकाइ भयो होइन अब फेरि पर्सि गण्डकीमा हुनेछ अनि त्यसको लागि के कस्ता तयारीहरू छन्
0: बागमती प्रदेशमा हामीले हेटौँडामा कन्फरेन्स गऱ्यौँ एकदमै 350 जना पार्टिसिपेन्ट्सहरू आउनु भएको थियो होइन अनि ईसीडीको टिचर्सहरू अनि मेयर साहबहरू र शिक्षाविदहरू प्रिन्सिपल्सहरू कुनै कुनै त प्यारेन्ट्सहरू पनि हुनुहुन्थ्यो र यो चाहिँ एकदम एउटा अन्तर्राष्ट्रिय स्तरकै माहौल जस्तो भयो कि ठ्याक्क टाइममा प्रोग्राम सुरु हुने प्रोग्राम पनि एकदम राम्रो वर्कसप्सहरू पनि प्यारलली 5-6 वटा वर्कसप्स मान्छेहरूले चुज गरेको वर्कसप्समा हामी पाउने अनि त्यसपछि अनि यो प्लेनरीमा पनि एकदम राम्रो इन्ट्रेस्टिङ प्लेनरीहरू त्यो अनि उहाँहरूले भन्नुभयो एकदम राम्रो भयो एकदम खुसी लाग्यो भनेर उहाँहरूको रिस्पोन्स त्यस्तो थियो होइन त्यो भएपछि हामी एकदम उत्साहित भयौँ तर यसमा नि हाम्रो एउटा सानो कुराले खड्किन्छ जस्तो छ के हुन्छ थाहा छैन अब हजुर मात्रै स्कुल भयो नि राम्रो भन्दाखेरि अनि फ्राइडे चाहिँ एकदमै प्रेसियस भयो कि फ्राइडे हाम्रो 2 बजेदेखि 5 बजेसम्म हाम्रो इनोग्रेसन छ अनि स्याटरडे चाहिँ कन्फरेन्स छ हामी जहिले पनि त्यसरी नै गर्छौँ अनि फ्राइडे हाफ छुट्टी जस्तो हुन्थ्यो अनि फ्राइडे स्याटरडे गर्छौँ तर यसपालि चाहिँ नि ल अब हाम्रो त 5 दिन मात्रै स्कुल छ अनि फ्राइडे कसरी छोड्ने भन्ने अलिअलि कुराहरू आइरहेको छ तर अब मान्छेहरूले यो चाहिँ एउटा एकदम इम्पोर्टेन्ट हो हामीले यहाँ पोखरामा नआएको भए यस्तो खालको इन्फर्मेसन लिनलाई यस्तो खालको वर्कसपको माहौल पाउनलाई त बाहिर नै जानु पर्थ्यो भनेर मान्छेहरूले केही मिलाएर आउनुभयो भने एकदम राम्रो हुन्छ अब हामीले पनि यो डिसिसन गभर्मेन्टको डिसिसन भन्दा अगाडि नै यो प्लान गरेको हो होइन अब अर्को हाम्रो अरू ठाउँमा जाँदाखेरि अरू प्रदेशहरूमा जाँदाखेरि यसपालिको सिकाइ हाम्रो गण्डकी अञ्चलको सिकाइबाट हामीले त्यसमा पनि चेन्ज गर्छौँ होला र एकदमै एक्साइटिङ हुन्छ जस्तो हामीले अस्ति हेटौँडामा गरेको थियौँ बागमती प्रोभिन्सको लागि त्यही नै कार्यक्रमहरू हामीले यहाँ लगिरहेछौँ त्यही भएर पनि हामीले प्रादेशिक कार्यक्रम चाहिँ एउटै हो जुन एउटा ठाउँमा गऱ्यो त्यही नै अर्को ठाउँमा त्यही 7 चोटि त्यही कुरा नै रिपिट हुन्छ र त्यही भएर हामीले एउटा प्रोभिन्सको पार्टिसिपेन्ट्सहरू अर्कोमा नजाने तर छुटेको छ भने चाहिँ गए हुन्छ भनेर भने भन्छन् त्यसरी चल्छ त्यही अलिकति खड्केको चाहिँ त्यो कुरा हामीले यसलाई कसरी सल्भ गर्ने होला भनेर हामीले विचार गरिरहेछौँ र अब साँच्चै के हो भने त मान्छेहरूले इनोग्रेसनमा नआइकन स्याटरडेमा आउनु भए पनि हुन्छ

0: अप्ठ्यारो पार्ने छोड्ने म सकिनँ भने बच्चालाई एकदम अप्ठ्यारो पार्न पनि जानु भएन होइन अनि शनिबार चाहिँ दिनभरि नै कार्यक्रम हुन्छ मेन कार्यक्रम त शनिबार नै हो इनोग्रेसन पनि एकदम रमाइलो के सिकिन्छ त्योभन्दा पनि मेन कार्यक्रम शनिबारमा चाहिँ नछुटाउनुहोस् भनेर मलाई भन्न मन लागिरहेको छ सबैजना
1: हजुर अब जस्तो यसमा नयाँ छलफलहरू यहाँले भन्नुभयो विशेष गरेर अब प्रदेश स्तरमा स्थानीय पालिकाका प्रतिनिधिहरू शिक्षकहरू अभिभावकहरू त्यो सबै आउँदाखेरि अहिले त अरू सबै अधिकार पालिकालाई दिएको छ नि त शिक्षाको गुणस्तर सुधारका लागि त्यसमा चाहिँ उहाँहरूका लागि चाहिँ कस्तो खालको छलफल हुन्छ
0: अब
1: उद्घाटनमा त हुने भइहाल्यो
0: अरू बेलामा चाहिँ नि हाम्रो प्लेनरी भनेर मेन हलमा प्रोग्राम भइरहन्छ दिनभरि नै एउटा प्रोग्राम पछि अर्को प्रोग्राम होइन यो अर्ली चाइल्डहुड एजुकेसनकै बारेमा र एक एउटा सेसन चाहिँ नि हामीले मेयरहरूको लागि राखेको छौँ मेयरहरूले चाहिँ नि हाम्रो अहिलेको प्रोग्राम कस्तो भयो भने मेयरहरूले यो बारेमा सुनेर हो यो त एकदमै इन्ट्रेस्टिङ रहेछ म त मेरो म्युनिसिपालिटीमा पनि यो ल्याउँछु भनेर रातो बङ्गलालाई सम्पर्क गरेपछि अनि हामीले एउटा कस्ट सेयरिङ प्रोग्राम गर्छौँ तपाईँहरू पनि यति हाल्नुहोस् यस्तो यस्तो गर्नुपर्छ हामी पनि यति सपोर्ट गर्छौँ अनि यो प्रोग्राम गर्ने भनेर हामीले मिलाउँछौँ होइन र अहिले कागेश्वरी तारकेश्वर गोर्खाको भीमसिंह पालिका त्यो थुप्रै छ सातवटा पालिकाहरू गाउँपालिका र नगरपालिकामा यो कामहरू भइरहेको छ त्यही भएर हामीले अस्ति हेटौँडामा हुँदाखेरि पनि हाम्रो सानो एउटा मेयरहरूसँगको पनि छलफल थियो त्यही नै हामीले यसपालि पनि कायम राख्छौँ र उहाँहरूलाई चाहिँ हामीले के भन्न खोजेको भने तपाईँ एउटा पोलिटिसियन हो र तपाईँले आफ्नो कम्युनिटीको लागि केही सेवा दिनुहुन्छ भने योभन्दा इम्पोर्टेन्ट सेवाहरू केही हुँदैन बच्चाहरूको फ्युचर राम्रो बनाउनु भन्दा अरू केही राम्रो हुँदैन त्यही गरी यो कुरा एकदम राम्रोसँग तपाईँहरूले सुन्नुभयो भने र बुझ्नुहुन्छ र त्यसपछि तपाईँहरू पनि एकदम आतुर हुनुहुन्छ पार्टनरसिप गर्नलाई भन्ने खालको हेतुले हामीले यो काम गरेको हो
1: हजुर अब त्यो भनौँ न अन्तर्राष्ट्रिय सम्मेलनहरू गरिरहँदाखेरि अब काठमाडौँमा सबै कुरा सहज हुन्थ्यो होला
0: हजुर
1: तपाईँलाई भनौँ न प्रदेशमा गर्दाखेरि चाहिँ कतिको सहज भएको छ कतिको सहयोगहरू
0: अब एक प्रकारले हामीले अब खोजी सजिलो ठाउँमा गइरहेछौँ नि त एकचोटामा गयौँ राम्रै थियो हाम्रो स्कुलसँग पार्टनर गऱ्यौँ त्यहाँ पनि राम्रो थियो होइन र अब अहिले पोखरामा पनि गण्डकीमा पनि अब यहाँ त राम्रै बस्ने ठाउँहरू भएको होइन स्थिति हो नि त र यहाँ स्कुल हामी कुमुदिनी होम्स भन्ने स्कुलसँग कोलाबरेट गर्दैछौँ र उहाँहरूले पनि धेरै सपोर्ट गर्दै हुनुहुन्छ सकेसम्म सजिलो पारिदिँदै हुनुहुन्छ होइन प्रोग्राम पनि लामो छैन आखिरमा एउटा बेलुका र भोलिपल्ट दिनभरिमा त प्रोग्राम सिद्धिहाल्छ उहाँहरूलाई पनि त्यति बर्डन त हुँदैन र जे पनि आफ्नो स्पेस दिनु पर्यो सबै कुरा गर्नु पर्यो र हाम्रो ग्रुपले गएर पोखरामा गएर हेरेर कहाँ ठिक छ कसरी कहाँ चाहिँ सहज छ भनेर हेरेर यो तय गरेको र अब हाम्रो बजेट पनि एकदम सानो छ त्यही भएर हामी त अब त्यहाँ गएर तारे होटल यताउति होइन कि हामी ठिक्कको होटलमा जहाँ चाहिँ नि अब सजिलोसँग सुत्न सकियोस् त्यति नै हामीले खोज्छौँ र सफा सुग्घर खाना त्यस्तो हाई फाई होइन खोजेर अनि हाम्रो पार्टिसिपेन्ट हाम्रो 100 जना जति हामीले गभर्मेन्टको पार्टिसिपेन्ट्सलाई सपोर्ट गराएको छौँ त्यसमाथि हाम्रो आफ्नो प्रोग्रामबाट पनि हरेक त्यहाँको जिल्लाहरूबाट एक एकजना गर्दाखेरि कति त्यहाँ हुनुहुन्छ त्यो भन्छ अनि त्यसपछि प्राइभेट स्कुल्सकोहरूले चाहिँ उहाँहरूले 1500 तिरेर आउनुहुन्छ यो प्रोग्रामको लागि त्यसरी हामीले छुट्याएको छौँ अब हामीलाई गभर्मेन्ट स्कुलको लागि पनि स्पोन्सर गरिदिने मान्छे भएको भए हुन्थ्यो तर हामी आफ्नै काममा एकदमै बिजी भयो त्यो स्पोन्सरसिपहरू खोज्दियो भने त्यति भ्याएन सो अबदेखि आउने 5 प्रदेशमा हुने यो कुराहरूमा चाहिँ एउटा खाता राम्रैसँग पहिला बनाउने हाम्रो यति बजेट हो यस्तो हेल्प हामीलाई चाहिन्छ भनेर 5 पनि खोज्ने आखिरमा यो काममा उहाँहरूले सहकार्य गर्नुभयो भने त उहाँहरूलाई पनि ठुलो लाभ हुन्छ नि त होइन सो त्यसरी हामीले
1: सहभागी हुन चाहनेहरूले अब भनौँ न आफ्नो तरिकाले स्रोतहरू खोजेर आउँदा पनि त हुन्छ
0: हुन्छ
1: त्यो पनि धेरै उदाहरणहरू अघिल्ला सम्मेलनहरूमा
0: हजुर
1: चल्नुभएको छ
0: हजुर
1: अब यो सम्मेलन सकिसकेपछि पनि अब भनौँ न हेटौँडाबाट केही कुराहरू आउँछ होला पोखराबाट केही कुराहरू आउँछ होला अनि त्यसलाई तपाईँहरू कसरी विश्लेषण गर्नुहुन्छ होइन छलफल अनि अन्तर्राष्ट्रिय सम्मेलन चाहिँ कस्तो खालको हुन्छ
0: अब हजुर अब त्यो हामीले सपना देख्छौँ होइन कसरी गर्ने सपना मात्रै होइन त्यसलाई सरकार पार्नुपर्छ हाम्रो यसरी यो प्रोभिन्सियल एक्सपिरियन्सबाट त हामी एकदम धनी हुन्छौँ कति कुरा हामीले सिक्छौँ होइन र त्यहाँको अप्ठ्याराको बावजुद कसरी काम गरिरहेछन् सबैजनाहरू कसरी गर्ने भन्ने खालको कुरा पनि एउटा सिकाइ हुन्छ भने हामीले भनेको यसरी नै होइन कि यसरी पनि गर्न सकिन्छ यसरी पनि गर्छ हामीले पनि अप्सन्सहरू त्यहाँ पाउँछौँ अब अहिले चाहिँ नि यो पहिलो राउन्डमा चाहिँ धेरै जस्तो हामीले दिनै छ किनभने हामीले यो कुरा सिक्यौँ अन्तर्राष्ट्रिय कन्फरेन्सबाट ल अब तपाईँहरूलाई यो दिने अन्तर्राष्ट्रिय कन्फरेन्सबाट मात्रै होइन राजमंगला फाउन्डेसनले यत्रो वर्ष काम गरेको हाम्रो त्यो प्रस्तुति पनि हो र अब पछि चाहिँ नि हामीले प्रोभिन्सियल लेभलमा पनि उहाँहरूलाई नै पेपर प्रेजेन्ट गर्न दिने उहाँहरूलाई नै वर्कसप गर्न दिने बरू उहाँहरूलाई सपोर्ट गर्ने मैले यो यो कुरामा यसरी वर्कसप गर्न खोजेको छु मलाई सपोर्ट गर्ने अब होला वर्कसपै गर्न उहाँले सक्नु भएन भने ल तीन चारजना मिलेर आफ्नो प्रस्तुति गर्नुहोस् न त एउटा तपाईँहरूलाई एउटा स्पेस दिउँ भन्ने खालको कुराहरू पनि हामीले त्यो गर्न हामी आतुर छौँ कि एक राउन्ड चाकेपछि हाम्रो त यो पार्टिसिपेन्ट्सहरू त एक प्रकारले हाम्रो त मेम्बर्सहरू नै हुनुहुन्छ नि उहाँहरू त फोन नम्बर हुन्छ सबै कुरा हुन्छ हामीसँग होइन अनि अनि त्यसपछि तपाईँहरू के सिक्नुभयो त यहाँबाट के सिक्नुभयो अरू कतै जानुभयो कि के सिक्नुभयो तपाईँले अरूलाई के सिकाउने तपाईँलाई के अप्ठ्यारो भयो भन्ने खालको हाम्रो चाहिँ यसकै कमी हो कि किनभने कन्फरेन्स आउँछ गयो अनि फर्क्यो अनि सिद्धियो होइन तर हो यो कन्फरेन्स रहेछ हजुर ल म यो उसमा प्रोभिन्सियलमा गएँ अब त म यसपालि त जान्छु यो नेसनल इन्टरनेसनल कन्फरेन्समा जान्छु भन्ने होला होइन म इन्टरनेसनल कन्फरेन्समा जान्न यो प्रोभिन्सियलमा नेक्स्ट टाइम म प्रोभिन्सियलमा म पनि प्रेजेन्ट गर्छु मैले पनि केही बोल्छु हामी तीनजना स्कुल मिलेर एउटा प्यानल बनाएर हामी कुरा गर्ने त्यसको बारेमा भन्ने खालको कुराहरू ओपन हुन्छ र सबैलाई यो लिडरसिप र कसरी बोल्ने कसरी प्रस्तुति गर्ने के कुरा चाहिँ राम्रोसँग सिक्ने भन्ने कुराहरू धेरै कुराहरू यसले खोलिदिन्छ र त्यो चाहिँ एकदमै एक्साइटिङ भइरहेछ
1: हजुर सम्मेलनहरूमा सुन्दाखेरि त्यहाँ भएको छलफलहरू यहाँले गरिरहनु भएको अभ्यास हेर्दाखेरि गुणस्तरीय शिक्षाका लागि नयाँ नयाँ अभ्यासहरू होइन व्यावहारिक ज्ञानहरू त्यो प्रशस्त दिएको छ तर नेपालको परीक्षा प्रणाली अब भोलि त्यो अभ्यास गरेर जाने विद्यार्थीहरू र त्यो अभ्यास नपाउने विद्यार्थीहरू यो परीक्षा प्रणालीले चाहिँ कतिको त्यो खालको बनिएको छ गुणस्तरीय शिक्षालाई हामी विकास गर्दै जाउँला तर परीक्षा प्रणाली चाहिँ फेरि पुरातनवादी नै रहिरह्यो भने कस्तो अभ्यास
0: त्यो त एकदमै हुँदैन होइन
1: हजुर
0: किनभने अब त धेरै मान्छेहरूलाई थाहा पनि हुन्छ जस्तो भनौँ न तपाईँले यो अर्गनाइजेसन आफै एक्लै चलाउन सक्नुहुन्छ होइन तपाईँलाई को चाहिन्छ त तपाईँहरू पाँच छजना त यहाँ अनिवार्य छ नि त अनि एज अ टिम तपाईँले गर्नुहुन्छ तपाईँको आफ्नो स्किल छ अर्को जानेको आफ्नो अर्को आफ्नो होइन त्यस्तै गरेर कुनै पनि बच्चाले एउटा प्रोजेक्ट गर्छ क्लासमा प्रोजेक्टमा गर्दाखेरि उनीहरू सबैजना मिलेर काम गर्छ मिलेर होइन त्यो मिल्न पाउने वातावरण शिक्षकले बनाइदिनु पर्यो होइन र उनीहरूले त्यो मिलेपछि त उनीहरूको त ब्रेनमै एकदम अर्कै अर्कै अर्कै हर्मोन्सहरू आएर उनीहरूलाई एकदम रमाइलो रिवार्ड सिस्टम नै त्यही हुन्छ उनीहरूको होइन सो रिवार्ड दिनु पर्दैन बच्चाले आफै गरेको कामबाट खुसी भएर त्यही नै हो इन्टर्नल रिवार्ड सबभन्दा ठुलो भन्छन् होइन अब हाम्रो गभर्मेन्टले पनि जाँच दिनुहुन्न त भन्नुभएको छ प्राइमेरीसम्म जाँच दिनुहुन्न भन्नुभएको छ तर यो कुरा कतिको बुझेको छ नि त नम्बर वान कन्टिन्युस असेसमेन्ट भनेको कुरा जब सक्सेसफुल हुन्छ तब टिचिङमा चेन्ज भएको छ होइन टिचिङमै टिचरले अगाडि बसेर भट्टायो भने त कन्टिन्युस असेसमेन्ट त हुँदै हुँदैन किनभने कन्टिन्युस असेसमेन्ट भनेको टिचरले ल तिमीहरू यो काम गर है यो काम मैले तिमीलाई बुझाइदिएको छु ल तिमीहरू आफ्नो आफ्नो काम गर्न थाल त भनेर टिचरले त्यो मटेरियल दिएर के दिएर काम गर अनि बच्चालाई अनि त्यसपछि टिचर सबैतिर घुम्ने अब उसले त बुझेरै काम गराएछ मजाले गराएछ ल तिमीले उसलाई पनि सिकाइदेऊ त एउटा अर्कोले ए यो बुझेनौ ल भने टीचरले आफै पनि सिकाउने नभए साथीहरूले पनि उसलाई सिकाइदिन्छ होइन त्यही क्रममा अनि अब लेखिन्छ गभर्मेन्टले पोर्टफोलियो बनाऊ के बनाऊ त त्योभन्दा बढी त त्यहाँ एक्सप्लेन गरे कि छैन कि हो त पोर्टफोलियो होइन सो यो एकदमै गहिरो र बुझ्यो भने यो त एउटा पीएचडी नै गर्नुपर्ने जस्तो कि कसरी गर्ने बच्चाको मुख हेरेर ऊ त एकदम एकदम सार देख्यो नि त उसले त्यो कुरा बुझेनछ यो कुरा त भने टिचरले ठ्याक्क बुझेर उसलाई त्यही बेलामै सोध्यो भने त ठ्याक्क उसको प्रब्लम सल्भ भइहाल्यो नि तर टिचर त आफ्नै अगाडि बसेर व्यस्त छ कि उसले बच्चालाई त कहिले पनि कनेक्ट गर्नै सकिरहेको हुँदैन अनि गभर्मेन्टले र अहिले यो उहरूमा देखिन्छ यसरी गर्ने हो कन्टिन्युस असेसमेन्ट भन्दा कतिजना एकदम पण्डितहरू छन् असेसमेन्ट गर्नलाई होइन अनि त्यो पनि असेसमेन्टकै कुरा कि टिचरले यसरी सिकाउँछ भएन भने अनि यसरी गर्छ बच्चालाई असेस गर्छ अनि फेरि सिकाउँछ अनि गर्छ कहिले पाउँछ टिचरले त्यो काम त्यो गर्ने मान्छे हुनुहुन्छ नि जो चाहिँ यसो यसो गर्नु उहाँलाई नै राखेर सिकाऊ भन्नु पर्यो कि एक क्लासमा जाऊ भनेर तपाईँ छ महिनासम्म क्लासमा बस्नुहोस् दुई क्लास हो कि तिन क्लास हो कि पाँच क्लास हो तपाईँले आफ्नो सब्जेक्टहरू के पढाउनुहोस् र यो कन्टिन्युस असेसमेन्टको तपाईँले गर्नुहोस् अनि हामीलाई सिकाउनुहोस् त्यसपछि किन आफूले नगरिकन त्यो भन्नलाई सजिलो हुन्छ कि त्यो भनौँ न त्यो जुत्ता लाउने मान्छेलाई मात्रै कहाँ घाउ भएको त्यो जुत्ताले बनाएको छ भने थाहा हुन्छ नि अरूलाई त थाहा हुन्न त्यो जुत्तै लाउनु पर्यो त्यो कहाँनिर किल्ला छ के छ भन्ने हेर्नलाई होइन सो त्यो हो कि अहिलेको एकदम जल्दो बल्दो कुरा चाहिँ अनि हामीले यो सम्मेलनमा पनि किन भनेर सबैले भन्छन् तर कसरी भनेर कसैले पनि भन्न सक्दैनन् कि यो बच्चालाई खेल अब कति पेसेन्स चाहिन्छ यो दुईजना बच्चाहरू खेलिरहेछ कि गफ गरिरहेछ उनीहरूलाई सरी बसेर सुन्ने कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गरेन् के कुरा सिकाएछन् किताबबाट त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा सिकेको कुरा युज गरिरहेछन् कि के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन अनि त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम कि सो सानो बच्चा फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिने जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छन् गभर्मेन्ट स्कुलमा पनि फी तिर्छन् होइन अनि हामीले ट्रेनिङ गरेर आउँछ यसो यसो गरेर सिकाउनु भन्दा होइन होइन म त गर्न आउनु पाउँदैन किनभने मेरो क्वेसन पेपर बनाउनु पर्छ बच्चाको जाँच त के जाँच खेल न यो खेल न होइन अनि त तिमीले ल कह गब कति जाने ल मलाई भन त तिमीले जाने कि तिमीले के लेख्न सक्छौ सक्छ सक्दैन होइन सक्दैन भने सिकाउनै सक्छ भने च्याबास भन्ने त्यही त हो नि उसको असेसमेन्ट अनि अहिले डाइसहरू दियो के दियो उसले त्यो खेल्छ होइन दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन र उसले दुई र एक छ भने त्यहाँ गेडा दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन होइन यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन् त्यो नै हामीले बुझ्नुपर्छ त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ त्यो पेसेन्स अब हाम्रो युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ किनभने आमाले पेट बोक्छ उसले बच्चा पाउँछ उसले बुक खान्छ सबै कुरा आमाले होइन बाउले अलिअलि हेल्प गर्छ तर प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भन्ने रिसर्च आइरहेछ यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला तर अबको बच्चाहरूले अब मिलेनियलहरू अहिले भयो भने चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि एकदम मिनिङफुली हेर्छन् बाउहरूले त्यसो गर्दाखेरि उनीहरूको त ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन सो त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने रमाइलो गर्नुपर्ने त्यस्तो के त्यो पनि छ है अब नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्ति हेर्नुपर्छ भने न्युक्लियर फ्यामिली बाबा त आफू मात्रै नहेर्नु त भएन होइन पुर्याउने के गर्ने त्यसमा पनि अझ मिनिङफुली काम गर्यो भने र यसको ऊ चाहिँ के हो भने हाम्रो सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन बुवालाई पनि बोलाउनु पर्यो उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि ऊ पनि त एउटा हकदार हो नि पछि बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन कि बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर होइन त्यस्तो खालको सूक्ष्म रूपको कुराहरू र सोसाइटीलाई चेन्ज गर्ने कुराहरू पनि हामीले बुझेर यो कन्फरेन्समा अब यो आउँछ कि आउँदैन अभियसली मैले बोल्दाखेरि त अलिकति भनिहाल्छु होइन तर अनि यो प्यारेन्टिङ अब मैले अस्तिदेखि भन्थे यो महिलाको लागि सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के मैले भन्थे किन हुन त म त्यो फिल्डमा काम गरेको होइन किप बोथ अनि उसले पनि बुझ्छ नि उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि अनि सजिलो हुन्छ सहज हुन्छ घरमा जाँदाखेरि अनि मैले मात्रै पैसा कमाउने तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ तिमी नै कमाउ त तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर नभए यो तिम्रै हो भन्ने उसले अग्री गर्न सक्यो भने त्यो त सबभन्दा बेस्ट हो नि त होइन त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुन त अलिअलि त सुरु भइरहेछ तर मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो
1: हजुर भनेपछि त्यो अभिभावक अन्तर्गतको छलफलमा यो कुरा पनि हुन्छ त्यहाँ
0: हजुर हजुर हजुर
1: यहाँलाई धेरै धेरै धन्यवाद छ मैले नसोधेको भन्नै पर्ने केही कुराहरू छ त्यो कि
0: हामी कति लामो कुरा गर्छ कि थाहा नै नपाइकन तपाईँसँग कुराहरू एकदम रमाइलो हुन्छ दिपकजी भन्नुपर्ने त त्यही हो अब कन्फरेन्स हुँदैछ म गतेहरू भनिदिन्छु होइन कहिले हुन्छ भनेर हामीले यो 12 र 13 गते शुक्रबार र शनिबार असारको 12 र 13 अङ्ग्रेजीमा 26 र 27 जुन 2026 यो कन्फरेन्स हुँदैछ यो चाहिँ कुमुदिनी होम्स भन्ने स्कुलमा पोखरामा गण्डकी अञ्चलको पोखरा त आउनु पनि पर्यो रमाइलो पनि हुन्छ होइन सो हाम्रो पार्टिसिपेन्ट्स हुनेवाला पार्टिसिपेन्ट्सहरू यो सबै त्यो गण्डकी अञ्चलको जिल्लामा भएका अर्ली चाइल्डहुडमा इन्ट्रेस्ट भएका अब त मैले भनेपछि त बाउहरू पनि आउनु पर्यो कन्फरेन्समा होइन आइदिनुहोस् रमाइलो गरिदिनुहोस् पोखरा पनि घुम्नुहोस् अनि हाम्रो कन्फरेन्स पनि सफल पारिदिनुहोस् र आफूले नै धेरै कुराहरू लिएर जानुहोस् र कन्ट्रिब्युट पनि गर्नुहोस् भन्न चाहन्छु
1: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ उहाँ हुनुहुन्थ्यो रातो बंगला फाउन्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षित उहाँसँग हामीले रातो बंगला फाउन्डेशनले गुणस्तरीय शिक्षाका लागि गरिरहेको कामको बारेमा कुरा गर्यौं र गुणस्तरीय बाल शिक्षा किन र कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा जुन सम्मेलन प्रदेश स्तरीय सम्मेलन भइरहेको छ त्यो सम्मेलनको बारेमा पनि हामीले जानकारी गरायौं र पोखरामा हुने गइरहेको यो सम्मेलनको सन्दर्भ पारेर हामीले छलफल गरेका हौं र सम्मेलनको सफलताको पनि कामना गर्दै र यहाँहरूको सहभागिता र यो सम्मेलनबाट पक्कै पनि हामी जस्ता बाबुहरूले पनि धेरै कुरा सिक्न सक्छौ र हाम्रो सोच व्यवहार र अहिलेको हाम्रो पद्धतिहरूलाई परिवर्तन गर्दै हाम्रो गुणस्तरीय शिक्षा हाम्रा बालबालिकालाई दिने अवसर वातावरणहरू सिर्जना गर्दै जान सक्छौ भन्ने लाग्दछ र यही निष्कर्ष सँगसँगै कार्यक्रम साझा नेपालको निर्धारित समय सकिसकेको छ प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि कार्यक्रम साझा नेपालबाट

0: सयों रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म मैले आधा नै मेहनत गरेर हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
2: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
4: महिलाको श्रम अधिकार र सम्मानको आवाज
0: कार्यक्रम साझा आवाज
2: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
5: महिला किसानका संघर्ष सपना र सफलताका कथा
6: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर भनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटारे 6 लाख जति कमाइन्छ
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
4: पसिनाको समान समानताको अभियान
0: कार्यक्रम साझा आवाज सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछ क्लासिक टेक छोयो सुचल्यो
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5353
10: सबैका लागि दृष्टि

0: home internet. Atyadhunik pravidhi ko mobile video patak. World class entertainment ko IPTV seva pradan karne. Dish home internet. Nepal ko ek matra next generation Wi-Fi 6 pravidhi bhai ko. Wi-Fi 6 lantarun sangha utkrisht jivan pradan karne. Dish home internet. Satellite internet TV. The anya seva haru sajile vyavasthit garne. Euta upayogi self care app. My Dish home app. मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थियो कार्यक्रम खेल्नु मौसम.
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-6469 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्. हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम खेल्नु मौसम. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: क्लासिक टेकको वाइफाई 6 राउटर नानी घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्पिड लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शास्त्रहरू लागू हुनेछ. क्लासिक टेक छोयो चित्रण्यो.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा.
0: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म मैले आधै नै मेहनत गरेर हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ. केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ. निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
0: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ.
4: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज.
0: कार्यक्रम साझा आवाज.
4: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
6: महिला किसानका संघर्ष सपना र सफलताका कथा.
7: प्रोपाइटर मधुमाया जीजी पर होइन प्रोपाइटर मानेछु. हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ.
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देख्दै भयो.
0: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि.
5: पसिनाको समान समानताको अभियान
0: कार्यक्रम साझा आवाज.

0: इंटरनेट अत्याधुनिक प्रौद्योगिकी रूपांतरण पहले पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपी टीवी सेवा प्रदान करने जो शाउन इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रगति भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जवान प्रदान करने जो शाउन इंटरनेट साथै इंटरनेट टीवी र अन्य सेवाहरू सजिले व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिशहोम एप।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
0: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम खेल्नु मौसम।
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: क्लासिक टेकको वाईफाई 6 राउटर नाम घमनेट शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपी टिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछ। क्लासिक टेक।

0: Internet. Akya Gimitabi, Udang Ayupatak, World Class Entertainment Co., IPTV Sibutanganga, Jishaun Internet, Nipanko, Ek Matra, Next Generation, Wi-Fi 6, Pradhi Baiko, Wi-Fi 6, Manta Vusanga, Utkrishna Jaran Padangarne, Jishaun Internet, Something, Internet TV, the Unreceivable Sajid Yamasin Gurne, Inter Ubiyogi Self Care App, My Jishaun App.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रीय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरु एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्जीकरण सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईको मोबाइलमा
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
5: सबैका लागि दृष्टि सबैका लागि दृष्टि

0: भने
1: जहिले पनि त्यही गर्छ एक बिहानै र समसाझै
0: को हो यो
2: सामुदायिक सूचना नेटवर्क CIN साझा खबर को साथ में आएका छौं हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे साझा खबर अब सारा नेपाल

0: आपको एकमात्र डीटीएच के बाद जिस हो
1: जैसा खुशी डेकोरेशन। मौसम का कारण पड़ने असर रक्ति असर बस्ने उपाय का बारे में तपाईको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-6 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौं।
0: हरेक मंगलवार साँझ 7:30 बजे को साझा खबर में कार्यक्रम हेलो मौसम।
2: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा।
0: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा। मौसमका कारणले पर्ने असर रक्ति असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-6 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौं।
0: हरेक मंगलवार साँझ 7:30 बजे को साझा खबर में कार्यक्रम हेलो मौसम।
3: ग्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा साथमा आइपी टिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801044477
4: सामाजिक रूपान्तरणका लागि यो हो

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पौडो कुर्सीका आधारमा हामीले आज पौडो गरेका छौँ।
0: राहदानी विभागका महानिर्देशक सहित विरूद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10 अर्ब 13 करोड 4 लाख 170 करोड़
0: र अन्तर्राष्ट्रिय प्रसंगमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्मनको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने,
4: Every decision I've taken,
3: मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 औं प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्पिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति हाबियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भुखमरी सम्बोधन गर्नुको सट्टा द्वन्दलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्दग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैन। ईरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि संचालन स्थगित भएको उक्त प्लान्ट पुनः संचालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढ़ी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्ताले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ वाइन अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट निमन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज एउटा पक्राउ पनि जारी गरेको छ विष्णु पौडेलजीको सम्बन्धमा र उहाँले सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। त्यसैका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पौडोपुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौं। काठमाडौँलाई लैजान तयारी भइरहेछ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेपानीले 2 जर्मन कम्पनी भेरिडोस र म्यूरबाउरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्
2: सहित र बिगो बमजिम जरिवाना हुनलाई चाहिँ मागदाबी लिएको छ। टोटल बिगो चाहिँ 10,13,04,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसक्ने भएको भएर अघिल्ला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य शुरू हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया शुरू हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनले प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबाउर आईडी सर्विस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिएका भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग। गत चैत्र महिनामा मोरङमा पुष्टि भए था बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
5: पछाडि यो महोत्तरी 12 देखियो, चितवनका अपरेसनमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटमै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरू मात्र अब उपत्यका बाहिर चाहिँ तरिकरी सुसहरू छैनन् र रिटर्न भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि वर्ष क्रमको नियन्त्रणहरू आएको छ तर काठमाडौँभित्र चाहिँ हामीले केही दिन चाहिँ हजुर लाग्ने नमुनाहरू आएका छन्। परीक्षण हुँदैछ, थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ वर्षको यस फायदा भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको पक्ष पर्छ।
6: जुन 1965-70 पनि काठमाडौँमा गएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
5: 65 सालमा पाटापट्टिदेखि 70 त भरपुर जिल्लैलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो सङ्ख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिलेको तस्तरबाट आउटब्रेक भएको चाहिँ क्षेत्रपट्टि थुप्रै पालिकाहरू छन्, एउटा पालिमा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मलाई त हेर्नु हो भनेदेखि जङ्गलहरू जोडिएको अथवा त्यो परिपरिका पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, बाह्रकेश्वर, गोखा, साखु, यता गोरावारी होइन, यता चालु नारायण, यी पालिकाहरू अलिकति सङ्क्रमण देखिएको छ। अब अन्तर्गत भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र एघारवटा ठाउँमा देखिएको छ। सदर चिजा खानामा कि भक्तु देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू रुजु जसमा अलिकति जैविक सुरक्षाका गुडीहरू अथवा सरसफाई क्रममा त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो परीक्षाहरूको आयोग गरिसकेको अवस्था हो। तर बिस्तारै पूर्वबाट हाम्रो अनुभव पाउँछ, तर पनि 1.5 महिना जति रह्यो तापमान संसदमा अघि काठमाडौँ बिस्तारै केसहरू पनि सफाई अथवा कम रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गऱ्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरस्वती तथ्याङ्कहरूलाई पनि अहिले ठुलो संख्यामा लिएर 80% बढेर चाहिँ यस संक्रमण भएको हुनाले यस भनेको फुलपातको समस्यामा आएको हुनाले चाहिँ त्यो अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजमा पेट अन्न राखालाई प्रयोग गरिन्छ त्यो भन्ने कुरोको पुनः प्रयोग गर्न नमिल्ने हुन्छ तर कतिपय कामहरूले त्यही पेट पुनः प्रयोग गरेको अवस्थाहरूमाले गर्दा पनि तिनीहरूले भाइरसको जाँड रमजानमा पनि गइरहेको अवस्थाहरू छ.
6: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
5: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ. त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो. त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नुको विकल्प छैन. त्यो हामीले गरिरहेका
6: छौँ. तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो?
5: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको त्यसले गर्दा तथ्याङ्क हिसाबमा आज भोलि मैले भनेको फरक पराएको छ. तर मोटा मोटी रूपमा 5.5 लाख कुखुरा नष्ट गरेको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2.5 लाख किलो भन्दा बढी दाना त्यो संक्रमण फैलिन सक्छ नि. दाना भयो भने मान्छेले फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने यी सबै चिज त नष्ट गर्नुपर्छ. त्यो लागत मूल्य चाहिँ 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर. अब यो भूमि चाहिँ बढ्ने क्रममा छ, करिब 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ.
6: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरी भएको घटना त आएको छैन?
5: छैन, मान्छेले पुगेर 3-4 वर्ष अगाडि एउटा केस देखेको थियो, त्यस्तो चाहिँ मान्छेमा देखेको छैन. यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ.
6: अन्त्यमा मानवीयज्यू यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
5: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चपञ्चन पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चपञ्चन उत्पादनहरू चाहिँ दुःखसँग खान सकिन्छ. त्यसपछि हामीले अरू पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना राख्दैन भन्ने किसान दुःख गरेको सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायहरूको हकमा चाहिँ मैले अघि भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ. एउटा भवितव्य नै पञ्चपालन व्यवसायमा देखिएको छ, तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीता चाहिँ व्यवसायहरूले कायम गरिदिनु पर्ने हुन्छ. त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पञ्चायत उत्पादन त्यति दिने भएर त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेको छ, आएको छैन मेरो अनुपाते हो. त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ. व्यवसाय भन्ने कुरो व्यवसायले समन्वय गर्नको लागि छँदैछ, बिमाका कार्यक्रमहरू छन्, पर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र पर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफा अगाडि बढाउन सकिन्छ.
0: उनी पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं. बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्. मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ. अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्. डाउनिङ स्ट्रीट बाहिर पदत्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए. बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट.
7: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए. स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए. गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने छानिएको छ. सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए. तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ. केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनटले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्. उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्. उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ. सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए. तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनु

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचित सूर्य एफएम स्टूडियो टाइम
0: इस 9 पीएम रात को 9 बजे टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वालामय ऑफसेट प्रेस सोलु दुतु नगर पालिका 5 सोलु कुम्बू
2: तपाईं शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर हो शिक्षकको
3: आवश्यकता
2: सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्ण जानकारी गराइन्छ युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइ फोन शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फोन शोभा होस्टेल संचालक 98 41 15 90 82 सोलु तुकुन्डा नगरपालिका वडा नम्बर 10 साथी

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि रोजे।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान

0: अरे 98059994 र 98638684
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्डा नगरपालिका 5 सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोर्समा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी परसँगै जाउँ
12: यहाँ नक्सा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण थेरापी

0: अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98443986952, 98247718, 98443049696 र 98163314. अन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलू हिंसा हुन्।
2: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
1: होइन नि, घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकना।
7: होंडा का विशेषता
8: जापानीज उच्च प्रवृि उत्पादित
7: उत्कृष्ट माइलेज
8: राम्रो रिसेल मूल्य
7: टिकाऊ र भर पर्दो
8: अफ रोड का लागि पनि उपयुक्त
7: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको
8: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
7: हाम्रा सेवाहरू
8: उखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
7: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
8: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
7: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
8: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11
7: सम्पर्क नम्बर 0375902222 98528802222 र 98428030

0: संस्कृति जीवन मान्यता सबले बिर्सिसक आज कल आत्मीयता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहंशाह
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
9: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
10: खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98582 80222 साथै 98010208 95 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
12: भनेर पो बसेछ त बिरामी भयो क्या हो
13: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुन्डेनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
17: आज मेरो जन्मदिन हो, याद त छ नि।
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
17: त्यस्तै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
18: ल अब आँखा खोल त।
17: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मौगाडे, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742284056 र 9867050620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
19: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खडा काँदा हुने व्यवस्था रहेको छ।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
21: किन खोज्नु भएको होला हजुर?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
21: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
22: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
24: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार सो। पृष्ठ 9862813 87 नमूना दुधकुण्ड आयल पम्प स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862813 46। नमूना दुधकुण्ड आयल पम्प स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलुखु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: सुन्छु भन्नु
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भन्नु, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फत्तेरिका, बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौँको ठेक्का फुत्किएन।
4: ए के भो, दौडिदिई पो आइस त।
3: आई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
4: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
24: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुण्डी नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालचा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलखुम्बु
1: हाम्रो के दोष छ पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त आउनु सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन उसलाई त्यस्तो त
5: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
7: देख्नु भएन औषधि हालेको
3: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
7: एकैछिन त हो नि धेरै बेर होइन
8: खोई अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् त रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
9: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
9: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
9: सचेत बनाऊ
10: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
9: नेपाल सरकार विज्ञापन हो
3: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित यस्तो नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसुमे र साथीभाइहरूलाई पनि बताउनु पर्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
14: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
3: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
14: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
10: नेपाल सरकार विज्ञापन
16: नमस्कार सेनसेनेका दिदी
17: नमस्कार नमस्कार
16: दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
17: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
16: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
17: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
16: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापनको एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
19: 3 दिन भयो।
18: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
19: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
18: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
19: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
20: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
18: हो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुशी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
16: नेपाल सरकार विज्ञापन हो।
21: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
22: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
21: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
22: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
21: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
22: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
21: हजुर।
22: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
21: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छ।
16: नेपाल सरकार विज्ञापन हो।
23: मरे के हो?
1: तेरो त रगतै रगत भयो च्यामो त त्यस्तो हेर्न नि सक्दिन
21: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोमा बाटो काटेको
1: अरे हेर त धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
21: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
10: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
22: खै जन्मदाता दिनुस् त
21: जन्मदाता गरेको छैन नि म्याडम
22: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
21: मलाई त थाहा नै थिएन म्याडम
22: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
10: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर नि क्या खतरा समाचार आइसक्यो भयो फेरि अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्तिन यसो त जल्दै लगिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हुनु उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
10: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
23: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
24: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
25: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
24: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
25: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
24: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
25: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
24: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
25: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
24: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा बन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
25: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरु बन्छ
0: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु
25: बाटो बन्छ समयमै बन्छ म अरु के भनौ हेर्नुस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किए है
0: अब यतिकै छोड्न हुन्न साथीहरु बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ
24: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु भयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
25: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
24: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
25: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
19: समस्या सरी नै होइन दाई तपाईँ हाम्रो सोचमा छ
25: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
26: ए बाबु हतियारहरू टर्च बालेर जाऊ
27: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
26: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
27: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
26: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
27: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
26: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
9: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
28: नेपाल सरकार विज्ञापन हो
29: हत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन नदीमा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाससम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश
28: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
29: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
28: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सय र नदेखौ सम्बन्धित निकायमा मजदूरी गरौं बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिक को परिचय दिन बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिक को परिचय दिन
3: अस्ट्रेलियन थिएटर अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में रूप नेपाल द्वारा जनहित में जन संदेश
6: हेलो
12: बहिनी सन्चै छौ
6: हजुर सन्चै छु हजुरलाई कस्तो छ
12: एकदम ठीक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
6: आहा सर अनि हुलाकमा त जानु
12: हो नि हुलाकमा जाऊ न
6: हुलाकमा त चिठी पत्र मात्र आउँछ हैन र
12: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
6: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
12: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
6: ए सहरमा मात्र होला नि
12: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
6: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
13: नेपाल सरकार विज्ञापन हो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव पर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विख्यात तथा ओसार पसार

सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सुन एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्री।

जी आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।